0: ले जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि विज्ञान प्रयोगशाला मात्र हुन्। यी दुवैले वर्षभरिमा हजार नमूना पनि जाँच्दैनथे। भोटेकोशी बाढ़ीपछि एकैपटक 2000 भन्दा बढ़ी नमूना प्रयोगशालामा पुगेका छन्। भोटेकोशी बाढ़ीमा हराएका 40 वर्षीय छोरा विकास बाबु अधिकारीलाई खोज्दै पूर्ण प्रसाद भौतारिएका 15 दिन बितिसक्यो। चीनसँगको सीमा नाकामा पर्ने रसुवाको टिमुरे प्रहरी चौकीमा खटिएका प्रहरी अबलदार विकास 10 पदौमा आएको बाढ़ीपछि बेपत्ता भएका थिए। चितुवन भरतपुरका पूर्ण प्रसाद तेसेठा छोराको खोजीमा चितुवन धादिङ तनहुदेखि पोखरासम्म धाइसकेका छन्। सरकारी अड्डा अस्पतालदेखि प्रहरी कार्यालयसम्म उनी दौड़िएका दौड़े छन्। कतैबाट खबर नआएपछि पूर्ण प्रसादले एक साता अघि चितुवन उद्योग संघ परिसरमा डीएनए जाँचका लागि रगत दिएका छन्। उनी भन्छन् सास पाउने आश त मरिसक्यो, लास पाइयो भने सद्गत गर्न मिल्थ्यो। उनले भनेका छन् भरतपुर तोरी खेतका कृष्णबहादुर नेपालीको अवस्था पनि उस्तै छ। रसोमा सवारी चालकको काम गर्ने उनका छोरा बाढ़ीपछि सम्पर्कविहीन छन्। छोराको खोजीमा कृष्णबहादुर नवलपुर र धादिङ पुगे। चितवनमा धेरै सब भेटिएको खबर सुनेर फेरि भरतपुर फर्किए तर छोरा भने भेटाउन सकेनन्। चाप बढ़ेपछि भारतबाट 19 र चीनबाट 4 जना डीएनए विज्ञ आएर सघाइरहेका छन् भने कोरियाको 44 सदस्य विपद प्रतिकार्य टोलीले पनि सहयोग गरिरहेको जनाइएको छ। त्यस्तै एआईले खोज्दै सम्भावित म्याच उपशीर्षकमा यसैसँग खबर छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएकाको खोजी र पहिचान नभएका शवको शनाखतका लागि कम्प्यूटर भिजन र डीप लर्निङ प्रविधिमा आधारित डिजिटल प्रणाली फेस ट्याग प्रयोग गर्न थालिएको छ। तस्विर वा भिडियोमा मानिसको अनुहार पहिचान गरी सही व्यक्तिसँग जोड्ने यो आर्टिफिशियल इन्टेलिजेन्स प्रविधिले हजारौं शव मध्येबाट सम्भावित 5 वा 10 वटा विकल्प देखाउने र त्यसपछि परिवार सदस्य आफैले हेरेर पहिचान गर्नुपर्नेछ। जमीन मुनि शव डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: भोटेकोशी विपदको 2 साता अझै 5000 भन्दा बढ़ी बेपत्ता शीर्षकमा खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी र पहिरोले 2 साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण हालसम्म 1367 जनाको शव फेला परेको छ भने 5132 जना नागरिक सम्पर्कविहीन छन्। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बाढ़ी प्रभावितहरूको तत्काल व्यवस्थापन, सड़क तथा यातायात संचालन, पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
0: गत भदौमा भएको जेएनजी आन्दोलनका 2 दिनले राज्यको शक्ति, सुरक्षा संयन्त्रको भूमिका र राजनीतिक नेतृत्वको जवाफदेहिता बारे गम्भीर प्रश्न छाडेका छन्। 23 पदौमा शुरू भएको प्रदर्शनले राजनीतिक संकट निम्ताए। त्यसको भोलिपल्ट पनि देशका प्रमुख सरकारी तथा संवैधानिक संरचनामाथि आगजनी, तोड़फोड़ र लुटपाट भयो। प्रधानमन्त्री निवासदेखि संसद, सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन एकै दिनमा ध्वस्त भए। सिंहदरबार जलाउन गएका थिए 2600 मानिस उपशीर्षकमा यो खबर छ। आयोगका लागि भोलिपल्ट हिंसा अर्कै घटना थियो। 23 भदौको प्रदर्शन र 24 भदौको आगजनी तथा लुटपाटलाई एउटै घटनाका रूपमा बुझ्न नहुने बताइएको छ। 24 भदौका घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड र लुटपाट फौजदारी अपराधका रूपमा स्वीकारिएको छ भने त्यसको अनुसन्धान र अभियोजन आयोगको कार्यदेशभन्दा बाहिर पर्ने समेत बताइएको छ। त्यस्तै कहाँ चुकियो सुरक्षा संयन्त्र उपशीर्षकमा यसैसँग खबर छ। अब त्यो काम सरकार अनुसन्धान गर्ने निकायको। राज्यका सबै सुरक्षा घेरा कसरी तोडिए? 24 भदौमा प्रधानमन्त्री निवास, बालुवाटार, सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र राष्ट्रपति भवन जस्ता राज्यका सबैभन्दा संवेदनशील संरचना समेत भीड़ले कब्जामा लिएको थियो, जबकि तीमध्ये अधिकांश संरचनाको सुरक्षा कमाण्ड नेपाली सेनाको हातमा थियो। आयोगले नेपाली सेनाका 4 अधिकारीमाथि विभागीय कार्यवाही सिफारिश गरेको छ। राष्ट्रपति भवनका सुरक्षा कमाण्डर सहायक रथी मनोज बैद्वारमाथि राष्ट्रपतिको कार्यालयको ढोका खोलेर उपद्रवकारीलाई प्रवेश गर्न दिएको र आवश्यक बल प्रयोग नगरेको आरोप लागेको छ। बालुवाटार, सिंहदरबार र संघीय संसद भवनका सुरक्षा कमाण्डरहरू क्रमशः प्रमुख सेनानी दिवाकर खड्का, प्रमुख सेनानी गणेश खड्का र सेनानी सन्तोष ढुंगेलमाथि समेत सुरक्षा दिन असफल भएको भन्दै विभागीय कार्यवाही सिफारिश गरिएको छ। राज्यको संरचना जलाउन को को गएका थिए? लामी अनुसूची सहित प्रतिवेदन दिएका छौं। एक क्लिक गर्दा ती व्यक्तिको विवरण खुल्छ। अनुसन्धान गरे उनीहरूको संलग्नता भए नभएको पुष्टि हुन्छ। जाँच बुझाएका अध्यक्ष गौरी बहादुर कार्कीको भनाई छ। त्यस्तै कहाँ कति पुगेका थिए भनेर डाटा पनि यहाँ दिएको छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644 लगायतको तथ्याङ्क जाँचबुझ आयोगले दिएको छ। 24 भदौको विध्वंस सड़कमा थिए पौने 2,00,000 प्रदर्शनकारी शीर्षकमा यो खबर छ।

0: Actually, LG le ayo naya LG Essential Series. Aba kifayati mulle ma refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। भदौ एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गते भएको विध्वंसात्मक घटनाका कारण नेपाल कम्तीमा 25 वर्ष पछाडि धकेलिएको दावी गरेका छन्। यता नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूले पाउने दावी गरेका छन्। बीपी कोइरालाको 113 जन्म जयन्तीका अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन्।
3: सुदूरपश्चिममा मुख्यमन्त्री भट्टलाई दलको नेताबाट हटाउन हस्ताक्षर भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट सोमबार बिहान सत्ता साझेदार दल एमालेका संसदीय दल नेतालाई सँगै राखेर दुवै दलको संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै थिए। त्यही बेला अर्कातिर सरकारको नेतृत्वकर्ता दल नेकपाकै केही सांसद मुख्यमन्त्री भट्टलाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर संकलनमा जुटेका थिए। मन्त्री नियुक्तिलाई लिएर मुख्यमन्त्री भट्टसँग उनकै दल नेकपाका सांसदहरू असन्तुष्ट बनेका हुन्।
2: मध्य प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास शुरू भएको छ। आर्थिक वर्षको अधिकांश समय विकास निर्माणका योजना अलपत्र राख्ने र असारमा आएर बजेट सक्नकै लागि धमाधम काम गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले प्रदेश सरकारले यस वर्ष आर्थिक वर्षको शुरूदेखि नै बजेट कार्यान्वयनमा लैजाने नीति लिएको छ।
3: पहिरोले जोखिमपूर्ण बनाएको पृथ्वी राजमार्गको कृष्णवीर खण्डलाई गोर्खाको गण्डकी गाउँपालिकाले 19 किलोमिटर सुरक्षित विकल्प दिनुभएको छ। सो राजमार्गको फिस्लिङ मोटरबेल पुल तरेर गण्डकी गाउँपालिकाको गढ़ाई च्यामिरघाट ग्यापचोक सिउरेनीटार हुँदै पुनः राजमार्गको बेनीघाट निस्कने गरी विकल्प दिन लागेको हो।
2: भदौ 10 गते भोटेकोशी नदीमा गएको बाढ़ीपछि 311 जना विदेशी पर्यटकको उद्धार गरिएको छ। पर्यटन विभागका अनुसार 15 दिनसम्म 13 देशका 311 जना विदेशी पर्यटकको उद्धार गरिएको हो।
3: भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई उनीहरूको आवश्यकता र प्राथमिकताका आधारमा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले सर्वेक्षण थालेको छ।
2: नेपाल वायुसेवा निगमले हालै आएको बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको हवाई ढुवानीमा विशेष सहुलियत दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेशनबाट बाढ़ी पीड़ितका लागि पठाइने राहत सामग्रीमा लाग्ने सम्पूर्ण ढुवानी शुल्क एक महीनाका लागि पूर्ण रूपमा छूट गर्ने जनाएको हो।
3: अब शेयर बजार लगातार चार कारोबार दिन बढ़ेको शेयर बजार बुधबार भने घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार नेप्से परिसूचक 15.43 अंक अर्थात 0.60% घटेर 2545.40 अंकमा छरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट हो
1: डिस्ट हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुम्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16601-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर अमेरिकाले 5 इरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव झन चर्किएको छ अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको इरानले पछिल्ला 2 दिनमा अमेरिकी युद्धपोतलाई 2 पटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डर सेन्टकमले जनाएको छ
8: अब खेल र खेलाड़ीका खबर देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा एसियन पेन्ट्स च्याम्पियन अन्तर विद्यालय अण्डर 18 छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता 2026 आज भदौ 25 गतेदेखि सञ्चालन हुने भएको छ
7: अब विचार तथा विश्लेषण जेएनजी आन्दोलनपछिको 1 वर्ष शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ जनताका विश्वासहरू एकाएक भत्किँदै गएको सरकारले मूल्यांकन गर्न सकेको छैन विगत भन्दा भिन्न हुने बताउँदा बताउँदै त्यो भन्दा भिन्न हुन नसकेको स्वीकार गर्न सरकार तयार छैन जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई पाखा लगाएर सत्तापक्षका नेताहरूका नातेदारहरूकै छनौटलाई प्राथमिकता दिने गरेको देखिएको छ
8: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
9: अहिले हाम्रो गर्नेमा 6 बजेको छ
10: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गढेता कुनाको लाइन 615 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
9: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।
0: रेडियो आदि खुला 105.4।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ज सहित फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस प्रसारण भइरहेको छ। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकैसाथ आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक परराष्ट्र नियोगका क्षेत्रमा हामी बहस र चर्चा गर्ने गर्दछौ। आधुनिक श्रोता सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ र नेपाली बहस विशेष गरी धेरै नेपालीहरूलाई सुनाउने कार्यक्रम हो र बिहान बिहानै हामी देशको जल्दो बल्दो अवस्था देशको समस्या देशको देशलाई समुन्नतितर्फ धकेल्नका निम्ति सरकारले चालेका प्रयत्नहरू जनताले उठाएका आवाजहरू लगायतका विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ। आदरणीय श्रोता शक्तिशाली सरकार छ, निरीह मन्त्री छन्, छ महिनादेखिको ग्यास संकट अहिलेसम्म पनि पूरा हुन सकिरहेको छैन। नागरिकहरू ग्यास नपाएर तड्पिरहेका छन्, चूलो बल्न सकेको छैन। कतिपयले होटेलमा खाना खानुपर्ने बाध्यात्मक परिस्थिति छ, कतिपयले होस्टेल सर्नुपर्ने बाध्यात्मक परिस्थिति यतिखेर सिर्जना भएको छ। घरमा ग्यास छैन, विद्यार्थीहरू अझ बढ़ी बारमा परेका छन्। हामीलाई सुर्खेतबाट फोन आएको थियो, सुर्खेतमा चरम रूपमा ग्यासको अभाव छ यतिखेर। आदरणीय श्रोता, कालो बजारी पनि त्यत्तिकै मौला आएको छ, हामीलाई कल आउने गर्दछ। दार्चुलामा ग्यासको निकै ठूलो अभाव छ, व्यापक अभाव छ। त्यहाँका स्थानीयहरूले मलाई कल गरेर भन्ने गरेका छन्, आदरणीय श्रोता ग्यासको अभाव छ, होस्टेलमा होटेलमा खानुपर्ने बाध्यता छ। विद्यार्थीहरू गाउँका कुना कन्दराबाट पढ्न आएका हुन्छन् बजारतिर, तर ग्यास नपाउँदाखेरिको पीड़ा कति हुन्छ आदरणीय श्रोता तपाईँ अनुमान गर्न सक्नुहुन्छ। आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा गर्न चाहन्छौ। शक्तिशाली सरकारका मन्त्रीले किन ग्यास अभावले रोक्न सकिरहेकी छैनन् त? ग्यास अभाव रोक्न नसक्नुको कारण के हो? मन्त्री पदमा मन्त्रालयमा बसेर निर्देशन दिने मात्रै हो वा जनताका आवश्यकताहरू आधारभूत आवश्यकताहरूलाई कार्यान्वयन गर्नका निम्ति मन्त्री तदारुकताका साथ लाग्नुपर्ने हो? मन्त्रीले पाता कसेर पाता खिचेर मात्रै ग्यासको आपूर्ति सहज हुने हो? त्यसका लागि पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, उद्योगीहरूसँग किन राम्रोसँग कोर्डिनेशन भइरहेको छैन सरकारको? उद्योगीहरूलाई सरकारले किन बोलाएर वार्तामा राख्न सकिरहेको छैन? पाता कस्ने खुट्टा भाँच्ने लगायतका कामहरूले गर्दाखेरि यतिखेर कहिले ठेकेदार त्रसित छन्, कहिले उद्योगी त्रसित छन्। तैपनि ग्यासको कालोबजारी भएको हुनुहुँदैन। ग्यासको कालोबजारी भएको फेला पर्यो भने कार्यवाहीको डण्डा बजाउनु पर्छ, त्यसमा दुईमत छैन। तर आधुनिक श्रोता, एउटा जिम्मेवार मन्त्रीले बोलेका भाषाहरूका विषयमा पनि आज बहस र चर्चा भइरहेको छ। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। खै ग्यास ग्यास कता छ? ग्यास हरायो, ग्यास पाइएन, नागरिकहरूले यही कुरा आज भनिरहेका छन्। 24 भदौको विध्वंस, तपाईँलाई थाहा छ, पाउने 2 लाख प्रदर्शनकारीहरू सड़कमा रहेको आकलन छ। संसद भवनमा 22,496, सिंहदरबारमा 2,692, सर्वोच्च अदालतमा 1,417, शीतल निवासमा 2,644, कान्तिपुरमा 2,179, नक्कु कारागारमा 5,360 जना चाहिँ प्रदर्शनकारी रहेको भन्ने प्रारम्भिक अनुमान छ। फेरि उठ्यो भाटभटेनी उठेको छ। यसका विषयमा पनि हामी पाइएन, नागरिकहरूले यही कुरा आज भनिरहेका छन्। 24 भदौको विध्वंस, तपाईँलाई थाहा छ, पाउने 2 लाख प्रदर्शनकारीहरू सड़कमा रहेको आकलन छ। संसद भवनमा 22,496

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: ए आशरा, किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु। तनि हिँड।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
6: रेडियो आदिखोला 105.4
7: छ, तर शक्तिशाली सरकारले पनि जनतामा डेलिभरी दिन सकिरहेको छ कि छैन? जेन्जी विद्रोहको त्यहाँबाट 23-24 स्थितिलाई हेर्दाखेरि बाबाहरूलाई, धर्मगुरूहरूलाई स्टेजमा निम्ति आएर त्यसमा पनि निकै ठूलो विवाद भएको छ। जेन्जी आन्दोलनको मकसद यही थियो त? जेन्जी अगुवाहरू, जेन्जीका आफन्तहरू यतिखेर नाराबाजी गरिरहेका छन्। जेन्जी शहीदहरूका शालिकहरू बनाउने क्रममा अनुहार एउटा, जेन्जीको अनुहार अर्को, यो किसिमका पनि कामहरू भएको देखिएको छ। यतिखेर हामी कुराकानी गर्दैछौ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञ नेपाली हामीसँग हुनुहुन्छ। नेपाली सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद।
7: अब जेन्जी विद्रोहको एक वर्ष पूरा भयो, त्यसमा 23-24 त्यो काली लाग्दो दिन नेपालका लागि नफर्कियोस् भन्छन् धेरैले। निकै ठूलो ताण्डव मचेको थियो, तैपनि अब राजनीतिक रूपमा परिवर्तन भयो, त्यसको जगबाट तपाईँहरू लगायतका धेरै नेताहरू सांसद बन्नु भएको छ, कतिपय मन्त्री बन्नु भएको छ। जेन्जी सहितको कार्यक्रम हेरेर तपाईँलाई कस्तो अनुभूति भयो?
8: मेरो त यसमा एउटा स्पष्ट दृष्टिकोण के छ भने, जेन्जी विद्रोह कि त त्यसलाई हामीले राजनैतिक विद्रोहको रूपमा मान्यता दिनुपर्छ। त्यो हो भने आजको अवस्था आएको ठिक छ, किनभने राजनीतिक रूपमा त्यो एउटा विद्रोह हो। त्यसका कारणले गर्दाखेरि पुरानो राज्य व्यवस्थाका केही आयामहरू समाप्त भएर गए, अन्तरिम सरकार बन्यो, त्यसको आधारबाट अहिलेको वर्तमान सरकार निर्वाचित भएर आयो र हामी सांसदहरू निर्वाचित भएर आयौं। यसरी यसलाई राजनीतिक रूपमा हेर्ने

0: हो भने त्यो विद्रोहलाई राजनैतिक संज्ञा दिनुपर्छ र त्यहाँ संलग्न भएका व्यक्तिहरूलाई कानूनी रूपमा चाहिँ झन्झट दिएर अहिले पनि अदालतमा थुनामा राख्ने, अहिले पनि तपाईँको चाहिँ तारिकमा धाउन लगाउने र त्यही विद्रोहको जगमा कोही संसद मन्त्री हुने, कोही त्यही विद्रोहमा समाहित भएका व्यक्तिहरू चाहिँ राज्य सत्ता सञ्चालक हुने भयो भने दोहोरो चरित्र देखिन्छ। त्यसो भएकाले यो पहिलो कुरो त जिन्जी विद्रोहलाई नै हामीले हेर्ने दृष्टिकोणमा पहिली स्पष्ट हुनुपर्छ। दोस्रो तपाईँले भनेको कुरामा जुन
1: आयोगले दिएका प्रतिवेदनहरू छन् नि त, प्रतिवेदनका आधारमा त प्रतिवेदन कार्यान्वयन गर्दाखेरि त यसलाई त कसरी राजनीतिक मान्यता दिएको छ त, कारवाहीको सिफारिसै भएको छ नि होइन प्रतिवेदनहरूमा।
0: सुन्नुहोस् न, राजनीतिक मान्यता चाहिँ कहाँ प्राप्त छ भन्ने कुरा जब जेएनजी विद्रोह पश्चात तत्कालीन सत्ताका व्यक्तिहरू हेलिकप्टरमा चढेर भागे त्यतिखेर एउटा भ्याकुमको अवस्थामा नेपाली सेना र तत्कालीन जेएनजीहरू बीच भएको एउटा सम्झौता छ, त्यो राजनीतिक दस्तावेज हो। त्यो सम्झौताले राजनीतिक चाहिँ अवस्थिति सिर्जना गर्छ, त्यसैले यसलाई हामीले राजनीतिक रूपमा हेर्नुपर्छ। यदि राजनीतिक रूपमा नहेर्ने हो भने आज त्यही जेएनजी विद्रोहमा संलग्न भएका त्यही भएका व्यक्तिहरू सांसद मन्त्री भएर चाहिँ सिंहदरबारमा बस्न पाइन्छ त?
1: आधाभन्दा जेएनजीहरू त असन्तुष्ट छन् नि त, एकेमणि नौपानेजी, उनीहरू सड़कमा छन् अहिले पनि, तपाईँले देखिरहनु भएको छ। त्यो बेला फ्रन्ट लाइनमा देखिएका जेएनजीहरू हाइज्याक भयो आन्दोलन, आन्दोलनको त्यो मकसदै थिएन, गुण्डा राज भयो भनेर चाहिँ कराइरहेछन् नि त, होइन? यहाँलाई थाहा छ नि त त्यो कुरा।
0: होइन, त्यो केही व्यक्तिहरूले के भन्छन् त्यो एउटा कुरा भयो,
1: म्याक्सिमम व्यक्तिहरू
0: केही उमेर समूहका केही व्यक्तिहरू मात्रै होइन, समग्रतामा के हो भने तत्कालीन अवस्थामा तत्कालीन राज्य सत्ता सञ्चालकहरूले देखाएको बर्बरताका उपरमा समग्र नेपाली नागरिकहरूले आफ्ना ठाउँबाट कोही सड़कमा गयो होला, कोही सामाजिक सञ्जाल बन्द भए पनि भएका सामाजिक सञ्जाल मार्फत लाग्यो होला, कोही तपाईँको फिजिकल्ली उपस्थित भएर त्यहाँ संलग्न भयो होला। तर समग्रतामा के थियो भने त्यो जेएनजी विद्रोह भनेको राजनीतिक परिवर्तनको कोसे ढुङ्गा थियो, त्यसलाई राजनीतिक परिवर्तनको कोसे ढुङ्गाको रूपमा हामीले साबित गर्नुपर्छ। यदि त्यो गर्न हामी सक्दैनौ र त्यो चिज होइन भन्छौ भने र त्यो चाहिँ जेएनजी विद्रोह चाहिँ तपाईँको खोसिएको हो, त्यो हाम्रो उद्देश्य त्यो थिएन भन्ने निष्कर्षमा राज्य व्यवस्था नै पुग्छ भने त आज त्यही विद्रोहमा संलग्न भएका व्यक्तिहरू राज्य सत्तामा बस्न पाइन्छ त? त्यसो भए त त्यसमा संलग्न व्यक्तिहरू आज त जसरी चाहिँ कयौं व्यक्तिहरूलाई चाहिँ मुद्दा लागेर आज चाहिँ कोही चाहिँ थुनामा छन्, कोही कारागारमा छन्, त्यसरी नै बस्नु पर्ला नि त। त्यसो भएकाले दोहोरो मापन र दोहोरो चरित्र हुँदैन। तर हामीले के चाहिँ बुझ्नुपर्छ भन्दा जेएनजी विद्रोह भनेको एउटा राजनीतिक व्यवस्थाको परिवर्तनको एउटा अन्तिम बिन्दु थियो, त्यो बिन्दुबाट नयाँ राजनीतिक सिरा चाहिँ सुरु भयो।
1: अनि जेएनजी विद्रोह आएर कहाँनिर सकियो भन्नुहुन्छ भने नि, जस्तो बानेश्वरमा अस्ति एउटा कार्यक्रममा तपाईँले देख्नुभयो नि त, दुईजना धार्मिक गुरुहरूलाई जसको पृष्ठभूमि हेर्नुभयो भने तपाईँलाई राम्रोसँग जाहेर छ, होइन? यही थियो त जेएनजी विद्रोहको मकसद, त्यसो भए उहाँहरूलाई नै फ्रन्ट लाइनमा राखेर मन्त्रीहरूलाई चाहिँ पछिल्लो लाइनमा राखेर यो कसले गरे यो आयोजना?
0: अब त्यो कसले आयोजना गर्यो, कसरी आयोजना गर्यो, को को व्यक्ति बोलाइयो त्यो मलाई थाहा छैन। मैले पनि समाचार सञ्चार माध्यममा त्यो कार्यक्रम देखे। अब हामी केही सांसदहरूलाई त त्यहाँ आमन्त्रित पनि गरिएको थिएन, बोलाइएको पनि थिएन, नबोलाइसके पश्चात जाने कुरा पनि भएन, सञ्चार माध्यममा देखेको हो। अब धर्मगुरूहरूलाई अगाडि राखेर गरिएको र उहाँहरूलाई चाहिँ मन्त्रीभन्दा पनि अगाडिको रुवोमा राखेको देख्दाखेरि चाहिँ लोक पनि लजायो भन्ने कुरा चाहिँ समग्र सञ्चार माध्यममा आज म देख्दैछु र त्यस सन्दर्भमा चाहिँ म पनि गहिरो गरी अध्ययन गर्दैछु।
1: अब यसै विषयलाई लिएर चाहिँ, त्यो कार्यक्रमकै विषयलाई लिएर तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँकै पार्टीका केही नेताहरू बीच पनि वाद प्रतिवाद भएको कुरा त क्लियर हो नि त, होइन? क्रान्ति सिका धिताल र सुदन गुरुङ बीच चाहिँ, गृहमन्त्री बीच,
0: लोकतान्त्रिक पार्टी हो, आफ्ना विचार अभिव्यक्ति राख्ने अधिकार र हक छ।
1: ग्रुपमै विवाद भयो, अब यो त बाहिर हुने कुरा त एउटा होला कि, सामाजिक सञ्जालमा लेखिसके पछाडि सुदन गुरुङ खनिए क्रान्ति सिका धिटालसँग भन्ने कुरा आयो नि त अहिले मान्नेसँग,
0: त्यो उहाँहरूको चाहिँ व्यक्तिगत टक्राव होला, त्यसलाई हामीले राजनीतिक रूपमा पार्टीको संज्ञा दिनु हुँदैन। तर समग्रतामा चाहिँ के हो भने त्यो जुन अस्ति कार्यक्रम भयो भनिएको छ त्यसको बारेमा मलाई जानकारी छैन, तर के हो भने प्रोटोकल भन्दा बाहिर गएर कार्यक्रमको औचित्य भन्दा बाहिर गएका बाहिरका व्यक्तिहरूलाई प्रवेश गराइयो भने शंकाको घेराबाट चाहिँ हेर्नुपर्छ।
1: तर त्यहाँ जे भएको थियो आधिकारिक रूपमा धेरैलाई निम्तो पनि थिएन त्यसो भए होइन, सीमित व्यक्तिहरूलाई निम्तो थियो, सीमित व्यक्तिहरू गए, तपाईँलाई निम्तो आएको थिएन, क्लियर कुरा।
0: मलाई चाहिँ थिएन, अरूको कुरा थाहा छैन, केही सांसदहरूलाई सोद्धा पनि हामीलाई जानकारी छैन भन्नुहुन्छ।
1: तर हिजो सभापतिजीले जुन संसदमा बोल्नु भएको छ, अब यो अनर्गल प्रचारबाजी गर्ने, दुःखमा परेकाहरूलाई चाहिँ झन हियाउने, झन गाली गलौज गर्ने, सामाजिक सञ्जालमा जे पाए त्यही लेख्ने, उनीहरूलाई चाहिँ सिधै हाम्रो कार्यकर्ता हो वा कुनै चाहिँ पार्टीको सदस्यता लिएको व्यक्ति हो भने सिधा कारवाही हुन्छ, डण्डा बजारिन्छ भन्नुभएको छ, यो सम्भव छ कारवाही हुन्छ उनीहरूलाई त्यस्तो गर्नेलाई?
0: कसैले गलत गर्छ त्यो गलत पनि कस्तो भन्दाखेरि जहाँ आज रसुवा मात्रै होइन समग्र रसुवाको बाढीले देशभरिका चाहिँ तथ्याङ्कले के भन्छ भने दुईटा जिल्ला बाहेक सबै जिल्लाका व्यक्तिहरू त्यहाँ परेका छन्। यस्तो अवस्थामा चाहिँ सामाजिक सञ्जालमा चाहिँ ती विषयहरूलाई चाहिँ भ्रामक रूपमा सम्प्रेषण गर्ने बनाउने, एकअर्काको चाहिँ रोइलोको विषय बनाउने, यो विषयलाई लिएर राजनीति गर्ने फालियो भने त त्यो विषय त चाहिँ पार्टीले हेरेर बस्दैन नि, किनभने रसुवा घटनामा राजनीति जोड्ने विषय हो र रसुवाको यो बाढी पहिरोले दिएको चाहिँ जुन जनधनको क्षति छ त्यसलाई हामीले राजनीतिक रूपमा हेर्ने हो र त्यसलाई त मानवीय रूपमा हेर्ने हो। यसले यो विषयमा त एउटा टेरिटोरी एउटा देशले मात्रै हेरेको छैन, संसार तपाईँको यसमा चाहिँ सहयोगमा जुटिराखेको बेलामा हामी चाहिँ एक आपसमा राजनीति गर्न थाल्यौं भने त्यतिखेर पार्टी चुप लागेर बस्छ त बस्दैनन्।
1: तर अहिले चाहिँ जस्तो हेर्नु न, ग्यासको अभाव छ, जताततै लाइन छ, नागरिकले ग्यास पाएका छैनन्, उद्योग मन्त्रीले हिजो मात्रै भन्नुभएको छ अब उद्योगीका फाता खिच्नुपर्छ, फेरि उद्योगीहरू भन्छन् खै कसरी फाता खिच्छौ हामी हेर्छौ होइन, कसैले भन्छ खुट्टै भाँचिदिन्छौ, खै खुट्टा कसरी भाँच्छौ हामी हेर्छौ, यो के भइरहेको छ? यो कहाँनिर चाहिँ नागरिकले शक्तिशाली सरकारका चाहिँ निरीह मन्त्री चाहिँ किन भइरहेका छन् वा चाहिँ त्यो जानी जानी त्यस्तो भइरहेको छ, किन चाहिँ यो जनताका डेलिभरी र आवश्यकताहरू परिपूर्ति हुन सकिरहेका छैनन्? गेमणीजी,
0: पहिलो कुरो के हो भने प्रत्येक मन्त्रालयले आफ्नो मन्त्रालय सम्हालिसकेपछि आफ्नो क्षेत्राधिकार के हो भन्ने बुझ्नुपर्छ र जति क्षेत्राधिकार भित्र आफू प्रवेश गरिसके पश्चात आफूसँग डाइरेक्ट लाभान्वित अर्थात आफूले डाइरेक्ट गर्नुपर्ने र त्यसको इन्डाइरेक्ट लाभान्वित समूह समाज अवस्था परिस्थिति के हो भन्ने थाहा पाउनु पर्दो रहेछ र जुनसुकै मानेमा पनि त्यो समूह त्यो समाज त्यो परिस्थितिलाई ह्यान्डल गर्न नेतृत्वले सक्नु पर्दछ। यो स्पष्ट हो किनभने जेएनजी विद्रोह पनि त्यसै भएको होइन, नागरिकमा फ्रस्ट्रेसन पनि त्यसै भएको होइन, कुनै पदमा पुगेर मैले सकिनँ तर पनि म पदमै बस्छु भन्ने अधिकार कसैलाई पनि छैन त्यसमा।
1: तर चाहिँ अब मिलाउन सकिएन नि त, नागरिकहरू हेर्नुहोस् त हामीसँग कति फोन आउँछ, सुर्खेतबाट फोन आउँछ, दार्चुलाबाट फोन आउँछ, विकट ठाउँहरूबाट फोन आएर चाहिँ विद्यार्थीहरू बजारमा बस्ने विद्यार्थीहरू होटेलमा खान बाध्य भएका छन्। यसलाई अलिकति व्यवस्थापन गर्न सक्नुपर्ने थियो। ल काठमाडौँमा त बाटोघाटो खराब छ, अलिक काठमाडौँमा अलिकति केही हाहाकार भएको छ, देशका विभिन्न कुना कुनामा हाहाकार छ नि त ग्यासको, यो के भइरहेको छ? यसको बारेमा पार्टीमा विरोध छलफल भएको छैन नागरिकहरूका विषयमा?
0: पार्टीभित्र पार्टीका सांसदहरूले सत्तामा सदनमा उठाउने कुरा उठाइराखेकै छन् हेर्नुहोस्, तर कुरा त्यो होइन। यसको चुरो कुरो के हो भने समस्या एबीसी जुनसुकै बानीमा समाधान गर्नुपर्छ, मैले सकिनँ, कोनि के भयो, यता भयो, यो भयो, ऊ भयो भन्ने बानामा अब पनि हाम्रो चाहिँ सरकार हाम्रो राज्य व्यवस्था चुक्यो भने हामी सही ठाउँमा पुग्दैनौँ, किनभने हिजोकाले गर्न सकेनन् भनेर हामी आएको होइन, अनि हामीले पनि गर्न सकिन भनेर हामी चाहिँ कुर्सीमा बस्न मिल्छ मिल्दैन
1: भनेपछि मन्त्रीले जिम्मा लिनुपर्छ त्यसको होइन, सिधा कुरा मन्त्रालयले जिम्मा
0: लिनुपर्छ, नागरिक कि त भनिदिनु पर्यो यो कारणले तिमीहरूलाई हामी गर्न सक्दैनौ भन्नु पर्यो, कि त तपाईँको चाहिँ गर्न पर्यो के ए वा बी भन्ने नाममा फलनाले टेरेन, उद्योगीले टेर्न, व्यापारीले टेर्न, यसले टेर्न, रोएँ कराएँ हाथ्यौँ गरे भनेर त हुनेवाला छैन।
1: तर एउटा कुरा तपाईँले राम्रोसँग थाहा छ नि त गेवरीजी, अहिले चाहिँ पार्टी बीचको पार्टी र सरकारको तादम्यता चाहिँ किन मिलिरहेको छैन, यो किन देखिएन अहिले क्लियर? पार्टी र सरकार एक डिका भएर किन अगाडि बढ़िरहेको छैन, के हो यहाँ मतभेद मतमतान्तरहरू?
0: मिल्नुपर्छ शुरूआती चरणमा, अब हामी 5 महिनादेखि 6 महिनाको पिरियडमा कुद्दैछौ, अब चाहिँ पार्टी र सरकार, पार्टी संयन्त्र र सरकारका संयन्त्र। चाहिँ बीच चाहिँ तादम्यता हुनुपर्छ, मिल्नुपर्छ। पार्टीका सैद्धान्तिक अवधारणालाई सरकार मार्फत हामीले पूरा गर्न सक्नुपर्छ, नागरिकका इच्छा आवश्यकतालाई पूरा गर्नै पर्छ। गर्न सकिएन भने पार्टीले विचार गर्नुपर्छ, कुन कुन चाहिँ मन्त्रालयहरूबाट के काम हुन सकेका छैनन् ती कुराको लेखाजोखा राख्नुपर्दछ।
1: तर अझै पनि कहिले कहीँ नमिलेको कुरा त क्लियर हो नि त, होइन?
0: होइन, नमिलेको कुरा क्लियर भन्दा पनि भर्खर हामीले चाहिँ नयाँ सरकारको चाहिँ गठन गरेर हामीले यो चाहिँ पाँच महिना चान्चुनको पिरियड हो, यो समयमा कसरी चाहिँ कहाँ कहाँ के समस्या हुन्छ र कहाँ कहाँ समस्या समाधान गर्ने भन्ने कुरालाई भर्थै गर्ने समय पनि हो। हामी धेरै आत्तिनु चाहिँ हुँदैन, किन चाहिँ आत्तिएको हो भन्दा पहिली सरकारहरू 9 महिने र 11 महिने हुन्थे, वर्ष दिन त सरकारका चाहिँ बिनेहरू धेरै सरकारहरू गन्तीमा अमलामा नै सीमित रहे, त्यसैले हामी यो आत्तिएको हो, आत्तिनुपर्ने विषय होइन। अहिलेको सरकार 5 वर्षका लागि हो, 5 वर्षको सन्दर्भमा 5 महिना भनेको त्यसको एक कोण मात्रै हो, तर केही न केही तादम्यतामा वरपर परेको महसुस नागरिकले गरेको स्वाभाविक हो, त्यो हुन नदिने गरिकन काम गर्नु पनि पार्टीको दायित्व।
1: होइन, अहिले पार्टीभित्र त मतभेदका श्रृङ्खलाहरू त छरपष्टै भइरहेछन् नि त, होइन? सांसदहरूले आफ्ना ओपिनियनहरू त राखिराख्नु भएको छ नि त, अहिले पछिल्लो समय सरकारका मन्त्रीहरूका व्यवहारहरूसँगदेखि लिएर अब गृहमन्त्रीले तपाईँले देख्नुभयो नि त, त्यो कार्यक्रम मार्फत चाहिँ फेरि सुध्रिनुहोस् भनेर यो कसलाई धम्क्याएको, कसलाई थर्काएको? सरकारको मन्त्रीले जिम्मेवार ढंगले चाहिँ बोल्नु पर्दैन भन्ने खालको आलोचना पनि त खेप्नु पर्यो नि त पार्टीले यतिखेर, छैन र?
0: यस्तो छ, यी कुराहरू उहाँहरूका कतिपय पार्टीभित्र रहेका व्यक्तिगत कुराहरूका सन्दर्भमा गएर म एउटा सांसदको हैसियतले टिप्पणी गर्दिन। संस्थागत रूपमा भएका काम, संस्थागत रूपमा भएका समस्या र कुनै चाहिँ व्यक्तिले सम्हालेको मन्त्रालयका कारणले डेलिभरी दिन नसकेको कारण, नागरिकमा रहेका वितृष्णा, सैद्धान्तिक रूपमा देशलाई गति दिने विषय चाहिँ मैले छलफलको विषय र तपाईँहरूसँग मैले भन्ने विषय भए। अब उहाँहरूका अरू विषयहरूमा कसको कोसँगको पर्सनल घोचबेच के भयो भन्ने कुरा भयो भने त कुन प्रसंगमा भयो किन भयो, कतिपय चिजहरूको हेर्नुहोस् बाहिर देखिने एउटा रूप हुन्छ, त्यसको आन्तरिक रूप अर्कै हुन्छ। त्यसो भएकाले यो विषय के हो भन्ने कुरा चाहिँ उहाँहरूले नै जान्ने कुरा हो। तर समग्रमा मैले जान्ने कुरा के हो भने पार्टी र सरकार एक ढिक्का भएर हिँड्नुपर्छ, पार्टीका सैद्धान्तिक दृष्टिकोणलाई सरकारले चाहिँ त्यसलाई दिशा दिनुपर्दछ, र कुनै पनि ठाउँमा सरकारका कुनै पनि चाहिँ तपाईँको चाहिँ टायरले काम गर्न सकेन, ती टायर रोकिए, ती टायरमा पम्पचर भयो, त्यो टायरले चाहिँ हावा धान्न सकेन भने टायर परिवर्तन गरेर भए पनि गन्तव्यमा गाडी पुर्याउने काम चाहिँ पार्टीको।
1: अब एउटा कुरा मलाई के बताइदिनुहोस् भने, अब यो जेएनजी विद्रोहताका भएका कतिपय हिंसाहरू छन् जसमा चाहिँ तोडफोडहरू छन्, आगजनीहरू छन्, सिंहदरबार लगायतका जलेकाहरू छन्, त्यो प्रतिवेदन क्लियरै छ, त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्छ कि पर्दैन? मानव अधिकार आयोगको प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्छ कि पर्दैन? जेएनजी परिषद गठन गर्ने तत्कालीन बेलाको सरकार, सुशीला कार्की नेतृत्वको सरकारले सिफारिश गरेका थियो, यो सरकारले त्यसमा खासै ध्यान दिएको जस्तो पनि देखिँदैन, जेएनजीहरूलाई एक ढिक्का बनाउन पनि सकिया छैन, यसमा तपाईँको धारणा के छ?
0: अहिले कार्की आएको प्रतिवेदन भन्नुहुन्छ, तर म त के भन्छु भने त्यो 47 सालमा एउटा आयोग गठन गर्यो तत्कालीन अवस्थामा, तत्कालीन राज्य व्यवस्थाले, त्यसको प्रतिवेदन आजसम्म सार्वजनिक हुनुपर्छ। पछि तपाईँको चाहिँ माओवादी विद्रोह पश्चात शान्ति प्रक्रियामा आइसके पश्चात पनि चाहिँ आयोग गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। तराईमा जुन विद्रोह भयो त्यसको सन्दर्भमा पनि छानबिन समिति गठन भयो, त्यसको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। गर्दै गर्दै अहिलेको कार्की आयोगको पनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ। तर नेपालको एउटा राजनीतिक कल्चर कस्तो देखियो भने चाहिँ समिति गठन हुने, समिति बन्ने अनि त्यसले काम गर्ने, अनि तिहार बमोजिम गरेको काम बमोजिम सरकारलाई प्रतिवेदन बुझाउने, अनि त्यो सरकारले चाहिँ ती प्रतिवेदन चाहिँ लुकाएर राख्ने जुन स्थिति छ त्यसको चाहिँ ब्रेकडाउन गर्नुपर्छ।
1: र अब यो जेन्जी परिषद गठन गर्ने भनेर तत्कालीन बेला सिफारिस भएको कुराको विषयमा के छ तपाईँको? जेन्जी परिषद गठन हुनु पर्दैन, जेन्जीहरूलाई एक ठाउँमा भ्याउनु पर्दैन?
0: यस्तो हो कि अहिले जति कुरा जति गफ गरे पनि हामीले जेन्जी विद्रोह भएको थिएन भने अहिले हामी सांसद हुन्थ्यौं र हामी सरकारमा जान सक्थ्यौं, हामी आजका विभिन्न निर्णयहरू गर्न सक्थ्यौं भन्दा त सक्दैनथ्यौं नि हो। त्यो जेएनजी विद्रोहमा संलग्न हुने र नहुने दुई खालका व्यक्ति होला नि। अब व्यक्तिगत रूपमा भन्नुहुन्छ भने जेएनजी विद्रोहमा म संलग्न थिइनँ होला, तर म थिइनँ भन्नुको अर्थ त्यो जगमा बसेर मैले त सांसद त भएँ त,
1: भयो,
0: मैले हिजो संसदमा पनि बोले त। जेएनजी विद्रोहलाई राजनीतिक मान्यता नदिने हो भने हामी राजनीतिक रूपमा पद किन धारण गर्या, किन निर्वाचनमा भाग लिया, किन त्यसलाई स्वीकार गर्या, त्यसलाई तपाईँको राजनीतिक मान्यता दिने हो भने त्यो समयमा भएका व्यक्तिहरूलाई आज किन खोरा राख्या अनि हामीले किन झण्डा हल्लाएर हिँड्या? यो त एउटा अहम प्रश्न हो नि। यो देशमा दुईटा कानून छ, हिजोका दिनमा त हामीले भन्दै आयौँ त, खुलाका लागि एउटा कानून, गरिब दुखी निमुखाका लागि अर्को कानून छ यो देशमा अघोषित रूपमा भन्यो, आज पनि त्यही छ त, त्यसले निरन्तरता पाएको हो, यो परिस्थिति हो नि त, त्यसरी नागरिक बोल्छ।
1: हस् नेपालीजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता, आयोग्य मेडी नेपाली आधारित श्रोता नेपाली पहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460514001।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
7: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
7: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560308029।
8: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
9: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
8: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
9: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
10: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
10: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-79। 2928
11: पर्वत जाने गेट सहारा एग्रोभेट
12: रेडियो आधी खुला 105.4
13: मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
14: स्वादिलो पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
15: आहा राजा च्याउ त साच्चिकै च्याउको राजै रहेछ नि
16: यो नेपाली रेडियो
17: हरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
18: दिस होम इन्टरनेट
1: यतिखेर हाम्रो बेसमा पूर्वार्थ मन्त्री रामेश्वर खनाल हुनुहुन्छ आदरणीय श्रोता हामी विशेष गरी उहाँसँग चाहिँ जेएनजी विद्रोहको एक वर्ष आर्थिक रूपमा देशले बेहोर्न परेको क्षति र जुन तरिकाले जेएनजी विद्रोह भएको थियो त्यसको जगमा बनेको तत्कालीन अन्तरिम सरकार अन्तरिम सरकारको म्यान्डेट र अन्तरिम सरकारपछि फागुन 21 निर्वाचनपछि बनेको सरकारका विषयमा कुराकानी गर्दैछौ पूर्व अर्थमन्त्री रामेश्वर खनालज्यू नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
19: हजुर नमस्कार धन्यवाद
1: अब जेएनजी विद्रोह भएको एक वर्ष पूरा भयो त्यो विद्रोहले सत्ता बदल्यो तर राज्य सञ्चालनको शैली बदल्यो कि बदलेन र त्यो बेलाको राफ्तारबाट त्यो जगबाट तपाईँले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै गर्दाको परिस्थितिलाई कसरी लिनुहुन्छ एक वर्षलाई कसरी हेर्नुभयो
19: यो एक वर्षको अवधिमा दुईवटा कालखण्ड छन् एउटा कालखण्ड भनेको अन्तरिम सरकारको प्राविधिक सरकारको कालखण्ड हो त्यो प्राविधिक सरकार थिएन र त्यो सरकारको मूल दायित्व भनेको निर्वाचन सम्पन्न गर्नु थियो दुईको मितिमा त्यसपछि गएर एनजिओहरूले निर्वाचन मात्र हाम्रो निमित्त महत्वपूर्ण होइन हामीले सत्ता परिवर्तन खोजेका होइनौँ हामी आफै पनि सरकार चलाउन सक्षम छैनौँ हामीलाई चाहिएको सुशासन र भ्रष्टाचार हो पुराना राजनीतिक दलहरूले आफ्नो मान्छेलाई पक्षपोषण गर्ने काम गरे राज्यको स्रोतको दोहन गरे मुलुकको आर्थिक वृद्धि हुन सकेन युवा बेरोजगारीको निम्ति बढी जान पर्यो त्यस कारणले सुशासन प्रशासन पनि महत्वपूर्ण भन्नुभएको हुनाले त्यो बेलामा सुशासनको निमित्त कतिपय सुधारका कामहरू गरियो त्यसको विपरीत फेरिस्टमा अहिले भन्दिनँ त्यो सार्वजनिक भइसकेको छ त्यसै गरी कतिपय अड्किएका मुद्दाहरू भ्रष्टाचारका मुद्दाहरू जुन छानबिन नै नभइकन तामेलीमा राखेर राजनीतिक दबावको आधारमा रोकिएका मुद्दाहरू पनि त्यो बेलामा सुरु भएको थिए कतिपय त्यो बेला मुद्दामा गयो मान्छेहरू समातिए त्यसको न्यायिक टुङ्गो लाग्न कतिपय बाँकी छन् कतिपय लागिसकेका छन् र त्यसपछि सबभन्दा महत्वपूर्ण कुरो निर्वाचन भनेको मितिमा नेपालको इतिहासमा सबैभन्दा शान्तिपूर्ण तरिकाबाट एउटा पनि बुथमा निर्वाचन रद्द नभइकन सम्पन्न भयो त्यसपछि सबैजनाको कालखण्डलाई मैले आफ्नो मूल्याङ्कनमा सफल मान्छु र स्पिरिट भएको मान्छु त्यसपछि फागुन 21 गतेदेखि चैत 13 गतेसम्म एउटा संक्रमण काल रह्यो त्यो बेलामा पुरानो सरकारले पनि काम गरेन नयाँ सरकारले पनि आइसकेका थिएन चैत 13 गतेपछि उनीहरूले अहिले नयाँ सरकारले काम प्रारम्भ गर्यो त्यो करिब 5.5 महिना लगाएर 6 महिना पुगेको छैन यो अवधिमा उहाँहरूले देखाएका संकेतहरूबाट हेर्नुपर्ने मैले देख्दिनँ किनभने सुशासन कायम गर्नको निमित्त र भ्रष्टाचार नियन्त्रण गर्नको निमित्त उहाँहरूले काम प्रारम्भ गर्नुभएको जस्तो लाग्छ र कतिपय यो अवधिमा जुन संकटकालीन अवस्था पनि आयो बाढीको कारणले त्यसमा राहत पुनर्स्थापन यो दुईवटा कुराहरूको प्रारम्भिक काम पनि संकेत चाहिँ राम्रो देखिन्छ अब 6 महिनामै परिणाम एकदम कायाकल्प हुने मुलुकमै कायापलट हुने त्यो कुरा त सम्भव पनि छैन किनभने विगतमा 30 वर्षसम्म विभिन्न दलहरूले सरकार चलाउँदा पनि नआएको परिणाम हामीले 5-5.5 महिनामा खोज्नु हुँदैन अहिलेसम्म सरकारका कोही पनि भ्रष्टाचारको काण्डमा लुछिएको अथवा त्यस्तो प्रश्न उठेको छैन यदि कसैको प्रश्न उठेको रहेछ भने अब नेतृत्वको उच्च तहबाट नै त्यसलाई पाखा लगाउने अथवा पन्साउने अथवा कारवाही गर्ने काम चाहिँ भएको देखिया छ त्यो चाहिँ पार्टीका सभापतिबाट पनि देखिया छ र प्रधानमन्त्रीबाट पनि देखिया छ अलिकति लोकतन्त्रको मर्म बमाउँदै जुन किसिमले संवाद नागरिकसँग हुनुपर्ने थियो नागरिकका आवाज सुनिनुपर्ने थियो यहाँसम्म कि आफ्नै पार्टीका पनि सदस्यको आवाज सुनिनुपर्ने थियो संसदको आवाज सुनिनुपर्ने थियो त्यसमा चाहिँ सरकारको तिरबाट कमजोरी भएको चाहिँ देखिन्छ त्यो पार्टीभित्रै पनि उहाँहरूमा असन्तोष अहिले चर्किन थालेको छ त्यो चाहिँ त्यो बेलैमा बुझ्नुपर्ने हुन्छ दोस्रो कतिपय मन्त्रीहरूका बोलीबस्तीले गर्दाखेरि यिनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध छैनन् कि यिनीहरू संवादमा विश्वास गर्दैनन् कि यिनीहरूलाई सबै यिनीहरूले सबैलाई समेटेर अगाडि बढ्दैनन् भन्ने आशंका जन्म तपाईँ सुन्नुभएको छ नि कतिपय भाषाहरू खुट्टा भाँचिदिन्छु, पाता फर्काइदिन्छु, तिमीहरूले के बुझेका छौ र हामीले पो बुझेका छौँ, यी भाषाहरू के छैनन्। सरकारी निकायहरूमा राज्यका निकायमा बस्ने मान्छेमा सुन्ने सामर्थ्य हुनुपर्छ र सबै कुराहरू सुन्दाखेरि सबै कुराहरू सही हुँदैन, सही हुँदैन र तर्कले तथ्यले खण्डन गर्नु पर्यो, यदि सही छन् भने त्यसलाई पालना गरेर सुधार्नु
1: पर्छ। सरकारले अब जेएनजी दिवसको दिन सार्वजनिक विदा पनि दियो होइन, भाद्र 23 गते र 23 गतेको कार्यक्रम जुन बानेश्वरमा आयोजना भयो त्यसमा पनि निकै ठूलो असन्तुष्टिहरू सुनिन्थे, किनभने 23 गते बिहान मात्रै हामीले पनि धेरै तत्कालीन बेलाका फ्रन्टलाइनर जेएनजीहरूसँग पनि कुराकानी गरेका छौं र त्यतिखेर त्यहाँ केही धार्मिक गुरुहरूको विषयलाई जोडेर पनि आलोचनात्मक टिप्पणीहरू भएका छन्, राज्यसभा भित्रै पनि यसमा कन्ट्रोभर्सी भएको छ, तर जेएनजीको माग मुद्दा मकसद जेएनजीले चाहिँ चाहेको अनुसारले नै यो सरकार वा यी गतिविधिहरू अगाडि भइरहेका छन् यतिखेर।
19: मेरो विचारमा यो पछिल्लो दिन अब एक त भदौ 23 गतिको विदा पनि जेएनजीले चाहेको दिन होइन, जेएनजीहरूले खोजेको त विदा होइन नि, नेपालमा विदा धेरै भयो, काम गर्ने काम गर्नको निमित्त मानिसहरूलाई चाहिँ अवसर दिएन, विदा धेरै भएको कारणले पनि सरकारी निकायबाट मानिसहरूले गाउँ गाउँबाट आएका मानिसले समयमा सेवा प्राप्त गर्न सकेनन्, विदा कटौती भन्ने पनि एउटा उहाँहरूको माग थियो, उहाँहरूले त्यो विदा दिनुभयो। जेएनजी दिवस मनाउने एउटा कुरा हो, त्यो दिवस मनाउनको निमित्त सरकारी कार्यालय बन्द गर्न आवश्यक नै थिएन, आखिर त्यो विदाले चाहिँ किसानले आफ्नो खेतीपाती बन्द त गरेन, श्रमिकले आफ्नो श्रमिकको काम गर्ने कुरा त बन्द गरेन, आम नागरिकले आफ्नो गतिविधि बन्द गरेनन्, त्यो विदामा सरकारको अड्डा मात्रै बन्द भयो, सरकारको अड्डा मात्रै बन्द हुने खालको विदा जेएनजीहरूले खोजेको पक्कै होइन, र उहाँहरूले भन्दाखेरि पनि हामीले विदा खोजेका होइन भन्नुभएको हो, त्यो पनि गलत भयो। त्यसपछि गएर जुन हिसाबले त्यो भनौँ 23 कार्यक्रम, त्यो सरकारले गरेका कार्यक्रम त होइन, त्यो जेएनजी शहीदका परिवारहरूले आयोजना गरेका कार्यक्रम हो, उहाँहरूले असल मनसायले आयोजना गर्नुभएको थियो, आफ्ना दिवंगत छोराहरूको स्मरणमा मुलुकलाई योगदान गरे उनीहरूले, त्यो योगदान गरेको उहाँहरूले त्यो स्मरण चाहिँ हामीले मात्रै गर्ने होइन सबैले गर्नु पर्यो भनेर हामीलाई पनि बोलाउनु भएको थियो, तर त्यहाँ जुन हिसाबले एउटा अब पण्डितै गर्ने तर त्यो पण्डितै सँगसँगै सुधै पनि गर्ने खालका व्यक्तिहरू उपस्थित गराइए भन्ने विषयमा विगतको उहाँहरूको इतिहास हेर्दाखेरि त्यस्ता व्यक्तिहरू त्यहाँ उपस्थित गराउनु उपस्थित थिएन, यो मैले भनेको होइन कि यो जेएनजीकै नेतृत्वबाट सक्कर रूपमा उठिया छ, राष्ट्रिय स्वतन्त्र पार्टीको मानिसहरूले पनि त्यस्तो गर्न हुँदैन थियो भन्ने कुरा उठाउनु भएको छ, त्यहाँ केही नेताहरूले चाहिँ बोल्नुभयो, त्यो बोली पनि एकदम कर्कश होइन, एउटा विनयशीलता नेतृत्वमा बसेको मान्छेमा विनयशीलता हुन्छ,
1: हजुर सुदन गुरुङले त्यही बोल्नुभयो नि त, अझै पनि सुध्रिनुहोस् कसलाई सुध्रिनुहोस् भनेको भनेर उल्टै उहाँमाथि पनि ब्याकफायर भइरहेको छ, ग्रुपमै लफडा परिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टी भित्रैबाट पनि क्रान्तिसिका धितालजीसँग भन्ने खालका विषय पनि आएका छन्, यो अलिकति पदमा पुगेपछि पावरमा पुगेपछि अलिकति शालीनता प्रदर्शन गर्ने जनताको भावनाहरूलाई समेट्ने अलिकति आलोचना सुन्न सक्ने धैर्यता क्षमता यो किन भएको छैन अहिलेको सरकारको चाहिँ?
19: त्यस्तो पार्टीभित्र उहाँहरूले जुन संस्कार भ्रष्टाचार तोड्नु भएको छ त्यो संस्कार पनि त्यस्तो चरित्र चाहिँ पतन हुँदै जानुपर्छ, त्यो पार्टी प्रणालीबाटै पतन हुने, त्यो भनेको पार्टीले तपाईँले चलाउन सक्नु भएन, त्यो पदमा तपाईँ उद्देश्य हुनुहुन्न, तपाईँ हट्नु पर्यो भनेर विरोधमा गर्नु पनि भएको छ, एकजना मन्त्रीले हट्नुभयो, पार्टीभित्र पनि कतिपय भूमिका परिवर्तन गरिएको छ, अब आशा गरौँ पार्टीले सक्छ होला, किनभने यो दायित्व भनेको त पार्टीको हो, पार्टीको हो, प्रधानमन्त्रीले मन्त्री चयन गर्ने भए पनि त्यो पनि प्रधानमन्त्रीले पार्टीसँग सल्लाह गरेर कसलाई गर्ने भने सल्लाह गर्ने परम्परा हुन्छ संसदीय दलमा, यो अमेरिकी लोकतन्त्र होइन जहाँ राष्ट्रपतिको इच्छामा सबै कुराहरू हुने, प्रधानमन्त्रीको इच्छामा सबै कुरा हुन्छ, तर प्रधानमन्त्री आफ्नो दलप्रति पनि त्यतिकै दबाई हुन्छ, संसदप्रति पनि त्यतिकै दबाई हुन्छ, र प्रधानमन्त्रीले स्वेच्छाकारी ढङ्गले दल र संसदलाई अवज्ञा गरेर कुनै व्यक्तिलाई नीति दिने अथवा कुनै व्यक्तिलाई अवसर दिने काम पनि संसदीय व्यवस्थामा हुँदैन, त्यो त सत्याउनु होला, घटना घटेपछि बल्ल सत्याउनु थियो नि।
1: तर अहिले जस्तो तपाईँले तत्कालीन बेला अन्तरिम सरकारको अर्थमन्त्रीका हैसियतले जुन ढंगले आफ्नो पारदर्शिता देखाउनु भएको थियो, तपाईँले जुन तरिकाले चाहिँ आफू हिँड्नु भएको थियो, अहिलेको अर्थतन्त्र र अहिलेका अर्थमन्त्री जुन तपाईँले बाटो एउटा तय गर्नुभएको छ त्यही बाटो त्यही ट्र्याकमा चाहिँ गएको छ वा चाहिँ यसमा फेरि ड्रास्टिक चेन्जका नाममा चाहिँ यसलाई उथलपुथल पारिएको छ अर्थतन्त्रको कुरा गर्दाखेरि र अर्थ मन्त्रालयको विषयलाई जोड्दाखेरि?
19: अब त्यो बेलामा जुन हिसाबले अर्थतन्त्रलाई गति दिनको निमित्त र आर्थिक वृद्धि तीव्र गर्नको निमित्त सुधारका कामहरू पनि दुईवटा काम गति पनि दिने र सुधार पनि गर्ने दुईवटा काम चाहिँ त्यही स्पिरिटमा अहिलेको अर्थतन्त्र पनि चल्नु भएको छ. उहाँले पनि त्यो सुधारको कामको प्रारम्भ मैले नेतृत्व गरेको आर्थिक सुधार आयोग उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनका सुझावलाई नै कार्यान्वयन गर्नु उहाँले प्रारम्भ गर्नुभएको छ. स्पिरिटमा चाहिँ एउटै हो, मैले अघि काम गरेँ, उहाँले पनि त्योभन्दा अझै बढी ज्ञान सहित, किनभने उहाँको एक्सपोजर ज्ञान मभन्दा धेरै बढी हो. मेरो अनुभव हो, मैले नेपाल सरकारको प्रणालीमा धेरै वर्ष काम गरेँ, मेरो अध्ययन र अनुभव बुझिने काम गर्यो. उहाँको चाहिँ धेरै बढी अध्ययन पनि छ, एक्सपोजर छ, उहाँले त्यही हिसाबले काम गर्नुभएको छ. स्पिरिटमा समस्या होइन, कार्यान्वयनमा कतिपय कुराहरू चाहिँ अब मैले धेरै वर्ष त्यही प्रणालीमा काम गरे उहाँले मलाई प्रणालीलाई सञ्चालन गर्न धेरै सजिलो भयो. उहाँ चाहिँ पछि आउनुभयो, प्रणालीलाई चिन्ने बाँकी छ, त्यसले गर्दा कार्यान्वयनमा अलिकति समस्या भएको हुनसक्छ. तर पनि त्यस्तो ठुलो समस्या पनि छैन, स्पिरिट चाहिँ त्यही नै हो. लगानी प्रवर्तन गर्ने, नेपालीहरूलाई अवसर सृजना गर्न वातावरण बनाउने, उन्नत प्रविधिमा नेपालीहरूको पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने र नेपाललाई एउटा असल लगानीको गन्तव्य बनाउने दिशामा अहिले गतमाथि पनि त्यतिकै कति गर्न देख्छु.
1: तर अब यो एक वर्षको बीचको तपाईँले भनिहाल्नुभयो छ महिने अन्तरिम कार्यकाल र त्यस पछाडिका साढे पाँच महिना, यसलाई फरक फरक कोणबाट त हेर्नुपर्छ. तर अहिलेको धेरै विपत्तिहरू देशले सामना गरिरहनु परेको छ. भर्खरै मात्र तिब्बतबाट आएको त्यत्रो महामारीले चाहिँ निकै ठूलो विनाश गरेको छ देशलाई. कोरोनाको पनि हामीले सामना गर्नै पर्यो, त्यस पछाडि भूकम्पका पनि हामीले सामना गर्नै पर्यो. आजको अर्थतन्त्रको चित्र कस्तो छ र अर्थतन्त्रको हिसाबले जुन यो तपाईँले देशमा देखिराख्नु भएको छ, ग्यासको लाइन त्यस्तै अवस्थामा छ, खाद्यान्नमा कालो बजारी छ, बाटाघाटाहरूको अवस्था त्यस्तै छ, ठाउँ ठाउँमा ग्यास नपाएर चाहिँ विद्यार्थीहरू होटेलमा खाना खानु परिराख्ने एउटा परिस्थितिको सृजना भएको छ, वैदेशिक रोजगारीको अवस्था अझ लाइन लागेका छ, घर घरमा पासपोर्ट भन्दै पासपोर्टै त्यहाँ लाइन लागेर पनि समयमा नपाउने स्थिति छ. यी यावत कुराहरूलाई हेर्दाखेरि चाहिँ कतै सरकारको प्रयाग र भनाई फरक फरक त भएको छैन त पूर्वत्रमणिज्यू?
19: होइन, प्रयास र भनाइमा एउटा त केही कुराहरू चाहिँ अब बाहिर आफ्नो नियन्त्रणभन्दा बाहिरका घटनाहरूले गर्दाखेरि अर्थतन्त्रमा शिथिलता आएको कुरालाई जुनसुकै सरकार भए पनि जस्तोसुकै सक्षम व्यक्ति भए पनि करेक्सन गर्ने कुरै हुँदैन. अहिले प्राकृतिक विपत्तिको कारणले जुन सम्पत्तिमा क्षति भयो, अब अनुमान गरिएको वजन शुरूमा 300 अर्ब भनिएको थियो, अहिले 500-600 अर्ब कुरा आइरहेछ. त्यो सम्पत्तिमा क्षति त जुनसुकै सरकार जस्तोसुकै सक्षम सरकार भए पनि हुन्थ्यो. त्यसै गरी अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा जस्तै अहिले एलपी ग्यासको अभाव, पेट्रोलियम पदार्थको मूल्य पनि वृद्धि, यो चाहिँ हाम्रो आफ्नो नियन्त्रण बाहिर भन्दा बाहिरको घटना हो. यो खास गरी विश्वका विभिन्न भागमा किसिमले युद्धहरू भइरहेको छ, इरानमाथि भएको आक्रमण, युक्रेनमाथि भएको आक्रमण, मध्यपूर्वमा भएको चाहिँ युद्ध, यी सबै कुराहरूको परिणामस्वरूप अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खला अझै पनि सकिन सकेका छन्, जसको परिणामस्वरूप हामीले कतिपय वस्तुहरू अपेक्षा गरेभन्दा बढी मूल्य तिर्नु परिरहेको छ. त्यो जुनसुकै सरकार आएको भए पनि त्यो परिस्थिति भोग्नुपर्ने हुन्थ्यो. त्यसलाई अलग्याएर हेर्दाखेरि स्थिति त्यस्तो ज्यादै खस्किएको बिग्रेको छैन पहिलो कुरा. दोस्रो, बाहिर जानको निमित्त तपाईँले भन्नुभयो नि पासपोर्ट लिनेको संख्या बढिया छ अथवा बाहिर जाने चाहना तीव्र भएको छ, त्यो चाहिँ चैतपछि दुई तिन महिना घटिया पनि थियो धेरै मानिसहरूमा. अब यो युवाहरूकै सरकार, युवा पुस्ताकै सरकार बनिएको हुनाले अब हामीलाई यही अवसर हुन्छ र अथवा हामी आफैले पनि यही अवसर सृजना गर्नलाई बस्नुपर्छ. अब हामी आफै शासक हो, हामी आफै व्यवसाय पनि हो भन्ने हिसाबले त्यस्तो देखिया थियो. र अहिले नेपालमा आउने रेमिटेन्सको रकम चाहिँ मान्छे बढी गएको कारणले बढिया होइन, त्यो तलब वृद्धि भएको कारणले अन्तर्राष्ट्रिय स्तरमा पनि छ, नेपालीहरूले क्षमता पनि वृद्धि गर्दै गए, सिप सहित जान थाले, त्यसले गर्दा पहिला पाउने तलब र अहिले पाउने तलब चाहिँ बढिया कारणले पनि रेमिटेन्सको रकम चाहिँ तपाईँले देखिहाल्नुभयो. त्यो इरानलाई आक्रमण गरेपछि पनि हामी कहाँ आउने रेमिटेन्स चाहिँ घटेन, जब कि धेरै मानिसहरूले त्यहाँ आक्रमण भइसकेपछि नेपालीहरू फर्किन्छन् कुवेतमा, युएईमा, साउदी अरबमा, इरानले आक्रमण गरिरहेछ, त्यहाँ बस्ने अवस्था छैन. केही नेपाली हताहत पनि भए युएईमा, दुई तिनजना नेपालीहरूलाई त्यो मिसाइल प्रहारबाट घाइते पनि हुनुभयो, दुईजना मृत्यु पनि हुनुभयो. त्यो घटनाबाट पनि हामी कहाँ रेमिटेन्स घट्यौँ, किनभने नेपालीहरूले दिने सेवा र प्राप्त गर्ने आमदानी चाहिँ क्रमिक रूपमा खाडी मुलुकमा महत्वपूर्ण मानिएको छ र त्यो तलब वृद्धि भएको कारणले रेमिटेन्स बढिया छ. तर त्यसबाट खुसी हामी हुने होइन, खुसी हामी हुने प्रकारले के हो भने नेपालभित्रै लगानीको वातावरण बन्यो कि बनेन भन्ने सन्दर्भमा मैले अघि नै भनिहालेँ, जस्तै केही मन्त्रीजीहरूको वचनले गर्दाखेरि पनि व्यावसायिक जगत चाहिँ त्रसित छ, खुट्टा भाँच्छु पाता फर्काउँछु तिमीहरू सबै चोर हौ भन्ने यस्ता भाषाहरूले
1: उनीहरूका वैयक्तिक आचरणका कुराहरू रहे होइन त्यसो भए यो राम्रो होइन
19: आदेश र आक्रोश जुन सडकमा व्यक्त गरिन्थ्यो त्यो सरकारमा गएर व्यक्त गर्ने होइन उहाँहरूले त्यो परिवर्तन गर्न बाँकी नै छ सडकमा व्यक्त गरेको आवाजलाई नै उहाँले सरकारमा व्यक्त गर्न लाग्नु हो त्यसमा सचिन आवश्यक छ मेरो विचारमा पार्टी पंक्तिमा चाहिँ सफलता छ पार्टीका सभापतिले जुन यो गएको छ महिनाको अवधिमा पब्लिकले बोल्नु लागेको छ त्यसमा कुनै पनि किसिमको असन्तुलित र असंयमित भाषा छैन ज्यादै सन्तुलित संयमित र परिपक्व राजनीतिज्ञको भाषा उहाँले बोल्नु भएको छ अब उहाँले त्यही आफूले जुन भाषा बोल्नु भएको छ त्यही कुरालाई नेतृत्व गरेर सबैलाई त्यही भाषा बोल्न लगाउनु
1: सक्छ एउटा कुरा के छ भने अब सरकारका मन्त्रीहरू चाहिँ कतिपय रूपमा झुटा पनि बोलिरहेको भन्ने कुरा आएको छ पूर्व अर्थमन्त्रीज्यू जस्तो हिजो अस्ति मात्रै सविता गौतम कानून मन्त्रीका हैसियतले उहाँले के भन्नुभएको छ भने राष्ट्रिय सभाले विधेयक रोकेको छ हाम्रो चाहिँ त्यहाँ जनशक्ति छैन हाम्रा मान्यज्यूहरू छैनन् भन्नुभएको छ होइन तर अहिलेसम्म कानून मन्त्रीले झुट बोल्नुभएको हो राष्ट्रिय सभाले कुन विधेयक रोक्यो कहाँनिर असहयोग गर्यो कुन विधेयक चाहिँ राष्ट्रिय सभामा पठाएको छ जनतालाई अब यो किनभने नयाँ सोच नयाँ विचार आएका व्यक्तिहरूले त सही के हो गलत के हो स्पष्ट रूपमा जनतालाई बुझाउने ठाउँमा चाहिँ राष्ट्रिय सभाले असहयोग गर्यो भनिदिनु भएछ भन्दा यो झुटको र भ्रमको खेती चाहिँ पोलिटिक्समा यो पुरानै रोग हो होइन त्यसो भए
19: यो चाहिँ प्राविधिक रूपमा पनि राजनीतिक रूपमा पनि गलत कुरा एकदम अराजनीतिक भाषा हो उहाँले भनेको यस्तो संसदमा सबै आफ्नो दलको मान्छे मात्रै हुँदैन कि एउटा दोस्रो आफ्नै दलको मानिसहरू भए पनि नीतिगत बहसमा चित्त नबुझेपछि आफ्नै दलका सदस्यहरूले पनि त्यसमा असहमति जनाउन सक्छन् त्यो प्रतिनिधि सभा पनि हुनसक्ला राष्ट्रिय सभा पनि हुनसक्ला उहाँले राष्ट्रिय सभाको त्यो त्यहाँ गएर बहस गर्नुपर्छ कुराहरू राख्नुपर्छ भन्ने कुरा बुझ्दै नबुझिकन त्यहाँको त्यसको चरित्र के छ त्यहाँ त सबै विपक्षी दलका मान्छेहरू मात्र छन् हाम्रो दलका एकजना पनि छैन भन्ने हिसाबले त्यो अराजनीतिक भाषा बोल्नुभयो त्यो बोल्नु हुँदैन यदि सरकारले सही प्रस्ताव लिएर गएको छ भने राष्ट्रिय सभाले पनि त बजेट पास गर्यो नि आखिर बजेट त राष्ट्रिय सभामा आखिर स्वतन्त्र पार्टीका धेरै सदस्य हुनुहुन्न सबै अरू पार्टीका सदस्य हुनाहुँदै पनि बजेट ठिक थियो अथवा उहाँले त्यस्तो बुझाउनुभयो पार गर्नुभयो होइन तर सरकारले असल कार्यक्रम नीति लिएर आएको छ भने त राष्ट्रिय सभाका कुनै पनि सदस्यले विरोध नै गर्दैन अब गर्न नहुने काम गलत ऐन लिएर गइएको छ विधेयक लिएर गइएको छ भने स्वाभाविक रूपमा राष्ट्रिय सभामा त बहस गर्ने अधिकार त हुन्छ राष्ट्रिय सभाको त्यो अधिकारलाई उनीहरूले प्रयोग गर्दाखेरि होइन हामीलाई असहयोग भयो अथवा त्यहाँबाट विधेयक पास गर्न दिइएन भन्ने त्यो भाषा राम्रो छैन होइन
1: तर अहिलेको यो जुन एक किसिमको असन्तुष्टि त अझै पनि छ सड़कमा तपाईँले असन्तुष्टि देखिराख्नु भएको छ सरकार बनेको देवानबाट नै कतिपय रूपमा माइती घरमा अहिले पनि माइती घर बाँध्नु हुन सकेका स्थिति छैन यो सबै असन्तुष्टिले कतै देश फेरि अर्को समस्यातर्फ धकेलिन्छ कि वा चाहिँ यी सबै कुराहरूलाई चाहिँ सरकारले मिलाएर लैजान सक्छ कि सक्दैन जाँदा जाँदा यसमा के छ तपाईँको भन्नु अनुभव र सुझाव
19: हजुर नेपाली समाज चाहिँ परिपक्व हुँदै गएको छ हामीले पोहोर सालको दुई दिनको पछि पनि धेरै ठुलो अनिश्चय थियो नेपालभित्र मात्रै होइन कि नेपाल बाहिर सबै नेपाललाई मन पराउने मानिसहरूले पनि ओहो नेपाल त अब कसरी माथि तङ्ग्रिएर उठ्लाएर भन्ने थियो होइन हामी सात आठ दिन हामी चाहिँ तङ्ग्रिएर उठ्यौँ होइन हामी आफै सरकार बनायौँ हामी कसैले बाहिरको सहयोग लिएनौँ हामी शङ्का गर्छौँ कतिपय तक्काबाट एकदम हाम्रो कन्सपिरेसी थियो छैन नेपालमा बाह्य शक्तिले नै गर्यो यसो नै गर्यो त्यो कुनै शक्तिले गरेको रहेछ भने त हामी सरकारको गर्छ थाहा भयो होइन हामीलाई कुनै शक्तिले यसो गर उसो गर भनेर कहिले पनि केही भएन त्यो शक्ति रहँदै नै हुन्छ हुँदै नभएको शक्ति होइन अनुमान गरियो तर हामीमा हाम्रो समाज चाहिँ परिपक्व हुँदै गएको छ अब यो समाजमा बेला बेलामा असन्तुष्टि उठ्छन् त्यो असन्तुष्टि उठिएन भने पनि राम्रो होइन सबै सन्तुष्ट भयो भने पनि तपाईँको कतिपय गल्ती आँखा मिलिन्छ होइन त्यसमा सुधार गर्नको निमित्त पनि असन्तुष्टि चाहिन्छ असन्तुष्टि छ भन्दैमा हामी हात्तिर जाँदैन र म चाहिँ केमा आशावादी छु भने नेपाली समाजमा नेपाली नेतृत्वमा त्यो शक्ति छ हाम्रा दलहरूमा पहिला पनि दलका विभिन्न विचारधारा हुँदा पनि अब ती दलका नेता गतिराखिए थिएनन् भन्ने बहसमा हामी प्रवेश नगरौँ तर राष्ट्रिय समस्या आउँदाखेरि सबै दलका मानिसहरू सँगै बसेर वार्ता गर्ने संवाद गर्ने त्यो नेपालको ड्युटी हो यो नेपालको शक्ति हो भनेर बाहिरका दुनियाँभरका मानिसहरूले पनि विदेशका नेतृत्वहरूले पनि भन्ने गरेका छन् होइन हामी हाम्रो वृहत शान्ति सङ्घ भयो हामी आफैले गऱ्यौँ त्यसपछिका सबै किसिमका सहमतिहरू यहाँ आन्तरिक रूपमै गरियो होइन संविधान सेवा निर्माण भयो संविधान बन्यो यो आन्तरिक रूपमै गरिएको त हो नि त्यो राजनीतिक वृत्तमा पनि अहिले पनि देखिहाल्नु भयो नि यो विपद परेको बेलामा विपदलाई राजनीति गर्न हुँदैन हामी जुनसुकै दल भए पनि सहयोग गर्नुपर्छ भनेर तपाईँको नेपाली साङ्गठनिक नेतृत्व नेपाल नेकपाका नेतृत्व माओवादीको सबै नेतृत्व लाग्नु भयो नि यो संकट भनेको यो सरकारको मात्रै होइन यो संकटले यो सरकार बढाएर लिएर गइदियो भने कसैले भनेको छैन नि त्यही भएर यो अप्ठ्यारो अवस्थामा मुलुकलाई समस्या परेको बेलामा एकबद्ध हुने र मुलुकको हितको निम्ति काम गर्ने चरित्र नेपाली समाजको छ त्यो त्यसलाई गौण मान्नु त्यसको कुरा अवमूल्यन गर्नु हुँदैन हामीले त्यही भएर त्यो कारणले गर्दाखेरि म चाहिँ अप्ठ्यारो पर्दैन भन्दिनँ विश्वस्त छु
1: तर सरकार त जाँदा जाँदै सरकार फेसबुकबाट चल्यो भनेर हिजो मात्रै मलाई पूर्व गृहमन्त्री अन्तरिमकालकै तपाईँकै सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालजीले भन्नुभएको थियो सरकार त सिलिकन भ्यालीबाट चलिरहेछ यो अलिकति राम्रो भएन यो हरेक कुराहरू चाहिँ राज्यका यत्र संयन्त्रहरू विङ्सहरू हुँदाहुँदै पनि अर्को देशबाट फेसबुक त हाम्रो कन्ट्रोलमा छैन तर त्यताबाट सरकार चलाउन खोजिया छ यो पटक्कै राम्रो भएन भन्नुभएको थियो उहाँले असन्तुष्टि जनाउनु भएको थियो यहाँको भन्नु के छ त्यसमा
19: होइन अहिले संसारभरि सबैले आफ्ना मूलनीतिहरू सामाजिक सञ्जालमा व्यक्त गर्ने अरूले पनि देखि तपाईँ देखिहाल्नु भएको छ नि उहाँले संयुक्त राज्य अमेरिका अब विश्वको प्रमुख महाशक्ति त्यहाँको राष्ट्रपतिजीले सरकारका मूलनीतिहरू सरकारतिरबाट आउनुभन्दा पहिला नै उहाँले आफ्नो एक्समा अथवा उहाँको आफ्नै जुन सामाजिक सञ्जाल छ त्यसमा व्यक्त गर्नुहुन्छ होइन भारतमा पनि भारतीय प्रधानमन्त्रीले फेसबुकमा एक्समा आफ्ना धारणाहरू सरकारले घोषणा गर्नुभन्दा अगाडि नै व्यक्त गर्नुहुन्छ त्यो पब्लिकको धारणा बुझ्नको लागि पनि उहाँहरूले व्यक्त गर्नुभयो यो चाहिँ नेपाल मात्रै होइन सबैतिर अन्तर्राष्ट्रिय सम्बन्धको बिचमा पनि जस्तै इजरायलको प्रधानमन्त्रीले गरेको कुनै काम पनि तारिफ गर्नु पर्यो भने म देखिरहेको छु भारतीय प्रधानमन्त्रीले यसमा पनि केही लेख्नुहुन्छ उताको लेखि त्यसरी लेख्नुहुन्छ सामान्य सञ्जालको प्रयोग गर्ने परम्परा पनि अब नियन्त्रित मुलुकहरू खास गरी अब दक्षिण कोरिया म्यानमार चीनमा पनि उच्च नेतृत्वले त्यस्तो सामाजिक सञ्जाल प्रयोग गरेको देखिन्न अरू लोकतान्त्रिक मुलुकमा सबैतिर सामाजिक सञ्जालको प्रयोग गरेको देखिन्छ र त्यो नेपालमा प्रयोग गरियो यो अनौठो भयो
1: हस् पूर्व अर्थमन्त्रीज्यू यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
19: हस्
1: पूर्व अर्थमन्त्री रामेश्वर खनाल आधुनिक श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौ
20: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
21: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि
20: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो कहाँ पाइन्छ दाई
21: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
20: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696
22: रेडियो आदिखोला 105.4
23: लामखुट्टेको टोकाई
24: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
25: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
24: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
25: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
24: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
25: हाम्रा सेवाहरू
24: दाँत तथा मुखको परीक्षण
25: दाँतको एक्सरे
24: दाँत सफा गर्ने
25: दाँत टल्काउने
24: मुख गनाउने समस्याको उपचार
25: दाँत रङको सिमेन्ट भर्ने
24: दाँतको जरेदेखिको उपचार
25: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
24: साधारण दाँत निकाल्ने
25: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
24: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
25: गिजाको शल्यक्रिया
24: कृत्रिम दाँत राख्ने
25: दाँत रङको वा खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
22: रेडियो आदि खुला 105.4
0: दिनाकारी हुन पुग्यो, तर त्यसमा चाहिँ त्यसपछि चाहिँ त्यो आन्दोलनमा गलत तत्त्वहरू र कतिपय बाह्य तत्त्वहरू पनि घुसपेट गरेर त्यसलाई विषयान्तर गर्न खोजे। फेरि पनि हामीले नेपालीहरूले हामी सबैले बुद्धिमत्तापूर्ण ढङ्गले नै त्यसलाई निर्वाचनसम्म पुर्याएर निर्वाचन पछि नयाँ राजनीतिक शक्ति र नयाँ युवा नेतृत्व देशमा आउने परिस्थिति निर्माण गर्यौं। यसलाई समग्रमा हामीले सकारात्मक ढङ्गले हेर्नुपर्छ। नेपाली राजनीतिको एउटा पुस्तान्तरण र पुरानो भइसकेको मकिसकेको पुराना विचारहरूको विकल्पमा एउटा नयाँ विचारको खोजीको रूपमा यसलाई लिनुपर्छ।
1: डाक्टर साहब, नयाँ राजनीतिक शक्तिहरू सत्तामा आए, युवाहरूले चाहिँ देशको राजनीतिक शक्तिलाई चाहिँ ह्यान्डल त गरे, तर अपेक्षा अनुसारको काम, मर्निङ सो अफ द डे भन्छ, त्यो अनुसारको काम कारवाहीहरू, त्यो अनुसारका प्रक्रियाहरू, त्यो अनुसारको चाहिँ सरकारका डेलिभरीहरू भए कि भएनन्, यहाँले भन्नुभएको छ नि, परन्तु भदौ 24 भएको अकल्पनीय विध्वंस आंशिक रूपमा आक्रोशित युवाहरूको आवेगात्मक प्रतिवाद भए पनि लोकतान्त्रिक राज्यको सर्वोच्च अङ्ग मानिने व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका मुख्यालय, राज्यका अमूल्य ऐतिहासिक अभिलेखहरू सुनियोजित ढंगले नष्ट गर्ने दुष्प्रयत्न र त्यसको सम्भव भएसम्मको संरक्षणको प्रयत्न नगर्ने वा नदिने कार्य अत्यन्त गम्भीर विषय हो भन्दै गर्दाखेरि तीनवटा प्रतिवेदनहरू त गुपचुपमा राखिएका छन् डाक्टर साहब।
0: हो, त्यसैले मैले आज मात्रै एउटा स्थिति राखेको भने, पहिले त यो कार्की आयोगको प्रतिवेदन पूर्ण रूपले बाहिर ल्याउनु पर्यो, र दोस्रो चाहिँ त्यो आयोगले नै 24 या 24 सामान्य संकेतहरू मात्रै गरेको छ र भनेको छ यसबारेमा चाहिँ थप अनुसन्धान आवश्यक छ भनेको छ। त्यसो भएको हुनाले अझै उच्च स्तरको अझै विश्वसनीय आयोग बनाएर 24 गते वास्तवमा भएको के थियो र 24 गते पछि 26 गते 27 गतेसम्म नेपाल त धन्यै धन्यै एकदम राज्य दिने जस्तो अवस्था पुगेको थियो, संविधान पनि दिनमा पुगेको थियो, त्यसलाई अब विभिन्न ढङ्गले जुझिए पनि त्यो बिचमा भएको के थियो भन्ने कुरा एउटा पास त विगत भोलि गर्छ सिक्नुपर्छ, विगतबाट भविष्यले पास सिक्नुपर्छ, त्यस अर्थमा त्यो विषयमा ध्यान पुगोस्। र अर्को चाहिँ अब नयाँ युवाहरू जो सत्तामा आउनु भएको छ, नयाँ दल सत्तामा आएको छ, त्यहाँ त विभिन्न प्रवृत्तिहरू छन् जोडिएका हामी सबैले थाहा छ। उनीहरूको मुखमा मात्रै पार्टी बन्न पुग्यो र उहाँहरू आपसमा चाहिँ राम्रो चिन्छन् पनि छैन, वैचारिक ढङ्गले पनि एकरूपता छैन एकापट्टि, अर्कोपट्टि चाहिँ नेपालको समस्या चाहिँ भूराजनीतिक समस्या, अर्थराजनीतिक समस्या।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
3: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदिखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदिखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघका मनोनित कार्य समिति सदस्यहरू तथा महिला उद्यमी विकास समितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण सम्पन्न। स्याङ्जा कर्जुन चौपारी 5 मा रहेको जहरे देउराली साना किसान कृषि सहकारी संस्थाद्वारा दुग्ध संकलन केन्द्र डेरीको शुभारम्भ र भोटेकोशी बाढ़ीमा बेपत्ता हुनुभएका प्राविधिक कालीगण्डकी टीमका राणाको कुशको शव बनाएर अन्त्येष्टि। आदिखोला खबर अब विस्तारमा। उद्योगी व्यवसायीहरूको साझा संस्था वालिङ उद्योग वाणिज्य संघका मनोनित कार्य समिति सदस्यहरू तथा महिला उद्यमी विकास समितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम बुधबार वालिङमा गरिएको छ। कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गहिरेले वालिङका नागरिकहरूलाई उद्यमी बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो। वहाँले व्यवसाय विस्तार तथा उत्पादित वस्तुहरूको बजारीकरण सहुलियत मा कर्जा उपलब्ध गराउने बिना धितो कर्जा प्रवाह गर्ने लगायतका सेवा सुविधाहरू उपलब्ध गराउन सक्ने बताउनुभयो। कार्यक्रममा वाणिज्य संघका निवृत्तमान अध्यक्ष चेतनानन्द श्रेष्ठ, पूर्व अध्यक्षहरू श्यामप्रसाद श्रेष्ठ, कर्ण बहादुर श्रेष्ठ, महिला उद्यमी विकास समितिका अध्यक्ष पार्वती पंगेनी, निवृत्तमान महासचिव रमेश सरियाल, पूर्व सल्लाहकार भूपराज बगाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वाणिज्य संघका अध्यक्ष अनुपमा ठुंगाना तिवारी ले मनोनित 4 जना सदस्यहरूलाई र महिला उद्यमी विकास समितिका अध्यक्षलाई शपथ ग्रहण गराउनु भएको थियो भने महिला उद्यमी विकास समितिका अध्यक्ष पार्वती पंगेनीले महिला उद्यमी विकास समितिका पदाधिकारी तथा सदस्यहरूलाई गोपनीयताको शपथ गराउनु भएको थियो। संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव विमला रियालले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष शंकर डुम्रेले गर्नुभएको थियो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 मा रहेको जहरे देउराली साना किसान कृषि सहकारी संस्थाले दुग्ध संकलन केन्द्र डेरीको शुभारम्भ गरेको छ। सहकारीले गाउँपालिकाको 50% साझेदारीमा 500 लिटर क्षमताको डेरी उद्योग संचालनमा ल्याएको हो। डेरी उद्योगको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गर्नुभएको थियो। उद्घाटनका अवसरमा अध्यक्ष तिवारीले किसानहरूले उत्पादन गर्नुभएको उपजहरूको बजारीकरणका लागि पालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै परम्परागत रूपमा भन्दा व्यावसायिक रूपमा पशुपालनमा लाग्नुपर्ने भन्दै व्यावसायिकताले परिवारको आर्थिक स्तर वृद्धि गर्ने अध्यक्ष तिवारीले बताउनुभयो। व्यावसायिक रूपमा पशुपालनमा लाग्न किसानहरूलाई आग्रह गर्दै घरमा खपत गर्न नसकिएका दूध घिउको बजारीकरणका लागि यो डेरी संचालनमा गाउँपालिकाले सहयोग गरेको उहाँले बताउनुभयो। कार्यक्रममा जिल्ला भेटेरिनरी पशु कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले डेरी संचालनमा सरसफाई तथा आवश्यक सुझाव व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष तथा वडा अध्यक्ष बद्री प्रसाद पौडेल, सहकारीका पूर्व बुद्धि प्रसाद खनाल, गाउँपालिका पशु शाखा प्रमुख डोलराज गहिरे, किसानहरूको तर्फबाट वडा सदस्य समेत रहनुभएका टेकनाथ खनाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम सहकारीका अध्यक्ष बुद्धबहादुर छेत्रीका अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लक्ष्मी प्रसाद सापकोटा र संचालन सहकारीका प्रबन्धक शान्ता रेग्मी पौडेलले गर्नुभएको थियो। सहकारीमा 744 जना सेयर सदस्य रहेका छन्। डेरी संचालनसँगै अब सहकारीले आफ्ना सदस्यहरूलाई पशुपालन, गाई तथा भैंसी पालनमा आकर्षित गराउने योजना बनाएको छ। भोटेकोशी बाढ़ीमा बेपत्ता हुनुभएका प्राविधिक स्याङ्जाको कालीगण्डकी गाउँपालिका तीनका तिलक राणाको कुशको प्रतिको शव बनाएर परिवारले अन्तिम संस्कार गरेका छन्। बाढ़ीमा परि बेपत्ता भएको डेढ साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। नेपाल विद्युत प्राधिकरण अन्तर्गत त्रिशुली 3A जलविद्युत आयोजनामा प्राविधिक सहयोगीका रूपमा कार्यरत कालीगण्डकी गाउँपालिका तीनका तिलक बाढ़ी आएको दिन अर्थात भदौ 10 गतेबाट बेपत्ता हुन भएको हो। बाढ़ी आएको यतिका दिन बितिसक्दा र खोजी कार्यबाट पनि कुनै जानकारी नआएपछि परिवारले अन्तिम संस्कारका लागि कुशको शव बनाएर दाह संस्कार गरेको वडाध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो। जीवितै भेटिने आशा मरेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्परा अनुसार काजक्रिया शुरू गरिएको उहाँको भनाइ छ। नदीजन्य पदार्थ बालुवा र कंक्रीट ओसार पसार गर्ने सवारी कार्यवाहीमा परेको छ। प्रहरी चौकी साँखर साइन्जाबाट खर्चिएको प्रहरी टोलीले चापाकोट सात रामघाट स्थितमा लु 3T9241 नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिई कार्यवाहीको लागि नगरपालिका पठाएको थियो। ट्र्याक्टरले बालुवा लोड गरी ओसार पसार गरेको फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय साङ्जाले जनाएको छ। नदीजन्य पदार्थ बालुवा र कंक्रीट ओसार पसार गर्ने सवारी कार्यवाहीमा परेको छ। प्रहरी चौकी साँखर साइन्जाबाट खर्चिएको प्रहरी

0: खण्डमा दुम्बे फन्जाङदेखि वालिङतर्फ आउँदै गरेको बाप्र 01004 क 6736 नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको थियो। अवैध रूपमा कंक्रिट ढुंगा माटो र गिटी मिक्स ओसार पुसार गरेको फेला पारी नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीको लागि नगरपालिका पठाएको थियो। वालिङ नगरपालिकाको कार्यालयमा पठाइएकोमा 25,000 जरिवाना गरी छाडेको छ। पोखराको बुद्ध चोक स्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट संजाका मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको नापास ख 8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग 7P282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक साङ्जाको अर्जुन चौपारी गाउँपालिका 5 का 25 वर्षीय नवराज दर्जीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनापछि उपचारका लागि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। दुर्घटनापछि प्रहरीले मोटरसाइकल ट्रक र चालक सिन्धुली कमलामाई नगरपालिका 8 का 36 वर्षीय खड्ग बहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काँसीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। त्यस्तै पुतली बजार र भिरकोट नगरपालिकाको सिमाना स्थित हेलुमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक घाइते हुनु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय साङ्जाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर सहायका अनुसार बुधबार बिहान पुतली बजार नगरपालिका 11 हेलो स्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको हो। पोखराबाट वालिङतर्फ जाँदै गरेको लु 1H8454 नम्बरको भाड़ाको बस र विपरीत दिशाबाट पोखरातर्फ आउँदै गरेको ग 22P1842 नम्बरको मोटरसाइकल ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका 11 का 45 वर्षीय गोपाल प्रसाद अरियाल घाइते हुनु भएको छ। अरियालको हाल मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ। दुवै सवारी साधन र बस चालकलाई प्रहरी चौकी दहथुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
1: ए नानी, त्यो पानी नपिऊ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
3: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदि खोलाको समाचार मूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको रेसिङ्गा विमानस्थलमा पछिल्लो 3 महिनादेखि हवाई उडान ठप्प भएको छ। गत जेठ 24 गते अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण पछिल्लो 3 महिनादेखि नियमित उडानमा ठप्प भएको नेपाल एयरलाइन्स रेसिङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार विशेष गरी असार र साउन महिनामा यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्दछ। वर्षायामको समयमा बिहान पख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा यस विमानस्थलमा उडान अवरूद्ध हुन्छ। भदौ महिनाको आजसम्म पनि मौसममा सुधार नआउँदा यहाँ हवाई उडानमा अवरूद्ध भएको हो। यहाँ हिउँदको समयमा पनि बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरूद्ध हुने गरेको छ। यात्रुको छापलाई ध्यानमा राख्दै हप्ताको 4 दिनसम्म यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय तालिका समायोजन गरी हप्तामा 3 दिन आइतबार बिहिबार र शनिबार उडान हुने तालिका रहेको उहाँले बताउनुभयो। रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान 36 बजी र यहाँबाट काठमाडौँका लागि बिहान 7:45 बजे उडान हुने समय तालिका छ। गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको छ। यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि सिधै यस जिल्लामा आउने गरेका थिए। तर पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण हवाई भाड़ादर वृद्धि हुँदा यात्रीको चाप पनि घट्दै गएको पाइएको छ। हवाई भाड़ादर समायोजन गरी कम गर्न आवश्यक देखिन्छ। रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि 7,300 रूपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि 7,500 रूपियाँ भाड़ा कायम गरिएको थियो। गोर्खा जिल्लाको विभिन्न क्षेत्रमा वर्षे

बालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटार नगरपालिका र सिरान्चोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख फूलप्रसाद तिवारीले बताउनुभयो। पालुङटार नगरपालिकाका फाँट तथा सिरान्चोक गाउँपालिकाका दरौती फाँटमा किसानले लगाएको धान बालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो। कृषि प्राविधिकहरूले जिंक तत्वको कमी देखिएका खेतमा एक लिटर पानीमा 5 ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाव दिएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईले सो जानकारी दिनुभयो। त्यस्तै धान रोप्न अघि खेतको अन्तिम तयारीका क्रममा प्रतिरोपनी 1.15 किलोग्राम जिंक सल्फेट माटोमा प्रयोग गर्न सुझाव दिएको छ। पर्याप्त कम्पोस्ट वा गोबर मलको प्रयोगले पनि माटोमा जिंकको उपलब्धता बढ़ाउन सहयोग पुग्ने कृषि प्राविधिकहरूले बताएका छन्। धान खेतमा लामो समयसम्म पनि पानी जमिरहँदा जिंकको उपलब्धता घट्न सक्ने भएकाले सम्भव भएसम्म केही समय पानी सुकाएर पुनः सिंचाई गर्न समेत किसानलाई कृषि विकास कार्यालय गोर्खाले सुझाव दिएको छ। अब अन्तिम आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वालिम उद्योग वाणिज्य संघका मनोनित कार्य समिति सदस्यहरू तथा महिला उद्यमी विकास समितिका पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण सम्पन्न। स्वाङ्जा कर्जुन चौपारी पाँचमा रहेको जहरी देउराली साना किसान कृषि सहकारी संस्थाद्वारा दुग्ध संकलन केन्द्र डेयरीको शुभारम्भ र भोटेकोशी बाढ़ीमा बेपत्ता हुनुभएका प्राविधिक कालीगण्डकी तिनका राणाको कुशको शव बनाएर अन्त्येष्टि। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

इखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँ हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 25 गते बिहीबार तदनुसार सन् 2026 सेप्टेम्बर 10 तारीक भाद्र शुक्ल भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि बिहान 10:04 बजेपछि औंसी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन पार्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। वृष राशि हुनेहरूको लागि चिताएको काम बिग्रनाले परिस्थिति अलि प्रतिकूल रहनेछ। पेसा व्यवसायमा सोचेको लाभ नउठ्न सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमा र साथीभाइको माध्यमबाट केही काम बनाउन सकिनेछ। मिथुन राशि हुनेहरूको लागि परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। कर्कट राशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि समयको महत्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख काट्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले भोलि व्यवहारमा सजग रहनु पर्ला। व्यवहारमा शुभ चिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखले खर्च बढ़ाउने हुँदा अर्थ अभाव समेत देखा पर्न सक्छ। सिंह राशि हुनेहरूको लागि अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अल्मलिनु पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। नतिजामा सुधार ल्याउन काम दोहोर्याउनु पर्ला। धेरै फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। नियमित प्रयत्नले मात्र काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। कन्या राशि हुनेहरूको लागि समस्याप्रति गम्भीर नबन्दा अवसर
घुम्न सक्छ, आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, अवसरको खोजीमा केही दौड़धूप गर्न पर्ला, फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ, खर्च बढ़नुका साथै अर्थ अभाव महसुस हुनेछ, आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्, चुनौती पछ्याउँदै होसियारी साथ काम लिनुपर्ने समय छ। तुला राशि हुनेहरूको लागि पहिलेको श्रम र लगानीबाट फाइदा उठाउन सकिनेछ, सम्पादित कामको नतिजा पनि राम्रै आउने समय छ, विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ, आय स्रोत राम्रो हुनाले मनज्ञ धन लाभ हुनेछ, दाम इनाम र प्रतिष्ठा कमाउने बेला छ, सामाजिक दायित्व बढ़नेछ, भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। वृश्चिक राशि हुनेहरूको लागि विभिन्न अवसर प्राप्त हुनुका साथै कृतिमानी काम गर्ने समय छ, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ, शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, केही रकमहरूका लागि खर्च हुनुपर्ने परिस्थिति आउन सक्छ। धनुराशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला, समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ, जिम्मेवारी भने बढ़िरहनेछन्, बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ, सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ, व्यावसायिक काममा खर्च बढ़नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहोला। मकर राशि हुनेहरूको लागि पहिलेका समस्या दोहोरिन सक्छन्, स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ, मुख्य काममा बाधा हुने देखिन्छ, सानातिना घरेलु काममै अल्झन पर्दा मन खिन्न रहनेछ, सवारीमा सावधानी अपनाउनुहोला, लेनदेनको व्यवहारले अप्ठ्यारो पर्न सक्छ, पढ़ाई लेखाईमा पनि समय दिन नसकिएला, अरूको भर पर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला। कुम्भ राशि हुनेहरूको लागि केही विवादमा परिने योग छ, सचेत रहनुहोला, अलि बाध्यताका काममा जुट्नु पर्ला, तापनि मनोरञ्जनपूर्ण रहनेछ, व्यावसायिक यात्रा सम्भावना छ, आमदानी प्रशस्तै बढ़नेछ, आतिथ्यपूर्ण सम्मान पाइएला, प्रेमको बन्धन कसिने बेला छ, दाम्पत्य जीवन सुख तथा समृद्ध बन्ने देखिन्छ, सवारी साधन उपयोग गर्दा अलि सावधान अपनाउनुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा रोकिएका काम बन्नाले उत्साह जाग्नेछ, आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ, आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ, काममा केही खर्च लागे पनि लक्ष्य प्राप्त हुनेछ, मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ, भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम शुरू हुनेछ, प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने उपलब्धि जोगाउन सफल भइनेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौ आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदिखोला संचार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला,
आदिखोला संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित यस सामुदायिक रेडियो आदिखोला एफएमएक 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ वालिङ 8 का राजु तिवारीज्यू र वालिङ 10 का देवी प्रसाद अरियालज्यू। उहाँहरू दुवैजनाको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई हाम्रो सम्पूर्ण रेडियो परिवारको तर्फबाट जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ। सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना पनि व्यक्त गर्दछौ। उहाँहरू दुवैजनालाई जन्मदिनको विशेष शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आज त्यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: नेपाली कांग्रेस सेन्जाको अनुरोध।
2: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेन्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमान श्रेष्ठको स्वर्गारोहणको 45 पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही भदौ 25 गते।
2: समय बिहान 11 बजे।
1: स्थान सिटी हल, पुतली बजार 1, स्याङ्जा।
2: अनुरोधक नेपाली कांग्रेस स्याङ्जा।
1: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
1: कसरी र कहाँ?
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
2: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98 55 33 31।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98469-39-399।
4: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
4: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 98560-51068 र 98673-70771।
6: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
7: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
6: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
8: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
7: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-641-246। मोबाइल 98560-50119 र 98560-33-246।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भाषा आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
1: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
2: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
2: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
2: दाँत सफा गर्ने
0: दाँत टल्काउने
2: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
2: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
2: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
2: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
2: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटल को खुल लगाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतु दुबी डन्डीफोर चिलचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364140051 मोबाइल 9856502949
3: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली
4: वालिङ
5: दोकानमा यस्तो वाउ लुक्स दिने चलन छ, म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
8: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842698145।
9: होइन, के भयो, किन बन्द भएको गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
11: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9840551401।
13: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
14: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
13: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
14: ए, कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
13: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
14: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
13: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856054 र 9008747723।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
6: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
6: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू,
6: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
6: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
6: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4141-6024।

0: छाय क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिवार का दिन हाड़ जोड़ने नशा तथा बाथ्र विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हाथ खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड़ कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड़ जोड्ने नशा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-44, मोबाइल 98460-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिवार। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिवारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163, मोबाइल 98460-98870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जान

0: कार्यक्रम छौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: याद सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो थिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846221629 र 9861868251।
7: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना:
8: यही भाद्र 27 गते शनिबारका दिन
7: हाट जोडी नसा तथा बाथर विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9849701740।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98135-56-496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9315-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ सिटी पोलिक्लिनिकमा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर, प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर, प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: सम्पर्क फोन नम्बर 063-441-5594, मोबाइल 9850-32804, 9842-48609।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
9: प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना।
10: यही भाद्र 27 गते शनिबारका दिन
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ।
11: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
9: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरूम विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
11: यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
9: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैर खारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855279071 र 9841300863।
10: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन,
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला, इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052071।
0: आह,
6: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
7: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
6: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
7: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा ऑफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री करने
6: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
7: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
6: मोबाइल 9849718921 र 9842349.

0: सुमित मैम, अरे हम लोग अनिमा 9 बजे छा
1: इस समय को साथ में जेतु सुनसादी पसल भूसाल पेट्रोल पंप नजिक डिपार्टमेंट स्टोर संग जोड़ पांच घर कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4
3: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर, भटेकोशी बाढ़ीमा ज्यान गुमाउने को संख्या 1369 पुग्यो, चीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सोपाङ खोलामा सुक्खो पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क खुलाउने काम चल्दै। राष्ट्रीय संघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटरेसको भनाई। र एसीसी प्रीमियर कपमा नेपाल र ओमान बीचको खेल चल्दै, एनबीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुने। नेपाल खबरमा अब पूरा खबर। बजारमा ग्यासको चरम अभाव भइरहँदा नेपाल एलपी ग्यास उद्योग संघले माग अनुसारकै आपूर्ति भइरहेको दावी गरेको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोविड महामारीका समयमा समेत ग्यास उद्योगीहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा ग्यास बोकेका बुलेट काठमाडौँ आउन नसकेपछि नेपाल आयल निगमको निर्देशन अनुसार काठमाडौँ काभ्रे तथा धादिङमा रहेका ग्यास उद्योगका सिलिण्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलप्रासी लगायत ठाउँका उद्योगमा भरेर काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको संघले जनाएको छ। संघले विपत्तिको समयमा आम उपभोक्तालाई एलपी ग्यासको अनावश्यक सञ्चय नगर्न र आवश्यकता अनुसार मात्र खरिद गर्न आग्रह गरेको छ। संघले आपूर्ति भइरहेको दावी गरे पनि बजारमा भने ग्यास अभाव उस्तै छ। लामो समयदेखि चुलिएको ग्यास अभावलाई हालै देशमा परेको विपत्तिले झन चुनौती थपेको छ। यही भदौ 14 गते कृष्णभीरमा सड़क भाँसिँदा पर्याप्त मात्रामा ग्यास भित्रिएको छैन। वैकल्पिक मार्गबाट आएका ग्यास पनि उपभोक्ताले सहज रूपमा नपाउँदा जटिल बनेको अवस्थालाई सरकारले व्यवस्थापन गर्न सकेको छैन। उद्योग मन्त्रीले उद्योगी र कर्मचारीका कारण समस्या भएको दावी गर्नुभएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1369 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रमा 5132 जना अझै सम्पर्कविहीन छन्। सुरक्षाकर्मी तथा उद्धार टोलीको निरन्तर प्रयासबाट अहिलेसम्म 13646 जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित ठाउँमा राख्न 34 होल्डिङ सेन्टर स्थापना गरिएका छन्। विभिन्न 19 अस्पतालमा 333 जना घाइतेहरूको उपचार भइरहेको छ भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। विपदपछिको आघातलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालय मार्फत प्रभावित क्षेत्रमा 150 जना भन्दा बढ़ी मनोसामाजिक परामर्शदाता खटाइएको पनि प्राधिकरणले जनाएको छ। नेपाली सेनाका अनुसार विभिन्न जलविद्युत आयोजनाहरूको सुरुङभित्र फँसेकाहरूको उद्धारको प्रयास पनि भइरहेको छ। यसैबीच रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण चीनको केरूङ नाकामा अलपत्र परेका 670 जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ। नेपाल चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरूलाई स्वदेश फर्काएको सशस्त्र प्रहरी बलले जनाएको छ। व्यापार, व्यवसाय, भ्रमण, पर्यटन लगायत विभिन्न कामले केरूङ पुगेका नेपाली यही भदौ 10 गते भटेकोशीमा आएको बाढ़ीका कारण उदय रोकिएका थिए। चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याइएको हो। नेपाल व्यवसाय निगमले बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने शुल्क 1 महिनाका लागि छूट दिने भएको छ। निगमले विज्ञप्ति निकालेरै विपदबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको जनाएको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो निर्णय गरेको समेत स्पष्ट पारेको छ। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको छ। गैराती 9 बजेतिर सुक्खा पहिरो खसेपछि त्रिभुवन राजपथ दुईतर्फी अवरूद्ध भएको हो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको र केही समयमा सड़क सञ्चालन हुने धादिङ प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़क प्रयोग गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
4: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभाग तथा पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा सड़क यातायात प्रभावित हुन सक्ने र नदी तथा खोलामा पानीको वहाव बढ़न सक्ने भएकाले ठूलो वर्षाको सम्भावना भएका क्षेत्रमा अनावश्यक यात्रा नगर्न महाशाखाले आग्रह गरेको छ। निर्वाचन आयोगले मतदाता नामाङ्कन सहित मध्यम वर्षा हुने सम्भावना छ। तराईतर्फ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा मधेस र कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम

कर्ता कम्प्यूटर एसोसिएशन नेपाल महासंघ त्यसै गरी ब्लकचेन एसोसिएशन सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञ तथा अन्य सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल भएको हो। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको संख्यामा फेरि उल्लेख बढ़ेको भन्दै आवेदन फारममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। विभागले नयाँ राहदानी प्रणाली शुरूआत भएदेखि आम सेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको संख्या बढ़ेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन अनुरोध गरेको छ। विभागले इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद भोलिसम्म भएकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढ़ाउन समेत आग्रह गरेको छ। ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी एक जलविद्युत आयोजनाको अडिटदेखि बाँतर्फको सुरुङ छिचोलिएको छ। म्याग्दी हाइड्रो पावर लिमिटेड प्रवर्तक रहेको आयोजनाको धौलागिरी गाउँपालिका ४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका ७ भारवाङमा निर्माणाधीन विद्युत गृहतर्फ जोड्ने सुरुङ हिजो जोड़िएको छ। आयोजना प्रमुख ज्योति कुमार केसीले अडिटदेखि बाँतर्फ जोड़ने 2,506.3 मिटर सुरुङ छिचोलिएको जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ महासभाको 21 अधिवेशन शुरू भएसँगै विश्व शान्ति, जलवायु परिवर्तन, दिगो विकास, मानवाधिकार र बहुपक्षीय प्रणालीमा विश्वास पुनस्थापना लगायतका विषयमा छलफल केन्द्रित भएको छ। न्यूयर्कको राष्ट्रसंघको मुख्यालयमा अस्ति 8 सेप्टेम्बरदेखि शुरू भएको महासभाको यस वर्षको मुख्य विषय विश्वास पुनस्थापना, रूपान्तरण व्यवस्थापन र सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ रहेको छ। महासभाका अध्यक्ष बंगलादेशका खलिलुर रहमानले युद्ध, मानवीय संकट, भू राजनीतिक तनाव र जलवायु परिवर्तनका कारण विश्वमा बढ़िरहेको अविश्वासलाई सम्बोधन गर्नु आफ्नो कार्यकालको प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। त्यसै गरी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि बहुपक्षीय प्रणालीप्रतिको विश्वास पुननिर्माण गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। युद्ध, गरीबी, असमानता, जलवायु संकट र आणविक तनावको जोखिम बढ़िरहेको अवस्थामा विश्वका साझा समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघको भूमिका अझ महत्वपूर्ण भएको उहाँको भनाई छ। अब केही खेल खबर। एसीसी प्रीमियर कपको सेमी फाइनलमा नेपाली पुरूष क्रिकेट टोलीले अहिले ओमानसँग खेलिरहेको छ। मलेसियाको कुआलालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा 27 ओभर 2 बलको खेल भइरहँदा 4 विकेट गुमाएर 105 रन जोडेको छ। समूह एकको विजेता नेपाल फाइनल प्रवेशका लागि समूह बीको उपविजेता ओमानसँग प्रतिस्पर्धा गरिरहेको हो। नेपाल समूह चरणमा 3 खेल जित्दै सेमी फाइनलमा पुगेको हो। नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दै हङकङसँग हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र ओमानबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 10 खेलमा भेट भएका छन्, जसमा नेपालले 4 खेल र ओमानले 6 खेलमा जित निकालेको छ। नेपाल आज पनि त्यही लक्ष्य पछ्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा रहेको छ। खेलका अर्को प्रसंगमा नेपाल भलिबल लीग एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुँदैछन्। आजको खेलबाट शीर्ष 3 टोलीको टुंगो लाग्नेछ। आज पहिलो खेल दिउँसो 1 बजे अन्नपूर्ण र सगरमाथाबीच हुनेछ। त्यसै गरी दोस्रो खेल दिउँसो 4 बजे कर्णाली र मधेस तथा तेस्रो खेल बेलुकी 7 बजे काठमाडौँ र खप्तडबीच हुनेछ। प्रतियोगितामा 6 टोली सहभागी छन्। सिंगल राउण्ड रोबिन लीगपछि शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन्। दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। फाइनल खेल पर्सि भदौ 27 गते हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। माग अनुसार ग्यास आपूर्ति भइरहेको उद्योगीको दावी, बजारमा भन्ने उस्तै अभाव, सरकारी व्यवस्थापन कमजोर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1,369 पुग्यो। तीनतर्फ अलपत्र 670 नेपालीको तातोपानी नाकाबाट उद्धार। धादिङको सपाङ खोलामा सुक्खा पहिरो खस्दा त्रिभुवन राजपथ अवरूद्ध, सड़क फुलाउने काम चल्दै। राष्ट्रसंघ महासभामा विश्वव्यापी विश्वास पुनस्थापना मुख्य एजेण्डा, साझा समस्या समाधानका लागि राष्ट्रसंघको भूमिका महत्वपूर्ण रहेको महासचिव गुटेरेसको भनाई। र एसीसी प्रीमियर कप नेपाल र ओमान बीचको खेल चल्दै एनभीएलमा आज लीग चरणका अन्तिम 3 खेल हुनेछन्।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिंग आठ नया बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849718921 र 9862439399
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भन्दिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9856054313 र 9841443432
0: मूल्य होइन स्वास्थ्य रोजौं
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
5: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856055331
6: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9855294040।
5: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
6: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
5: कसरी र कहाँ?
6: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
5: यो त मलाई चाहिएकै कुरा हो, कहाँ छ त यो एकाडेमी?
6: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जयसी पदरामा।
5: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050141131।
6: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145502 मोबाइल 9850404502 र 9860551401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
4: छ नि वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9560501119 र 9560333246
0: चा कस्तो सास गनाएको तिम्रो त
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलर को सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465 48622 र 98241 4049।

0: स्कूल तथा अफिस का ड्रेस कि बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भाई सजिलो होने
1: तेरा मानी ये धीरे तनाव भर्खरे जानु वालिंग आठ नया बजार को पोशाक बगैचा में सब सामान तही पाइन
0: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
1: पोशाक बगैचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
2: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
1: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
2: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
1: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
1: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
2: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
1: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
1: फोन 0
3: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
3: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
0: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
1: पर्वत जाने गेट सहारा एग्रोभेट
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
1: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
1: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
1: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
1: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
1: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
1: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
1: गिजाको शल्यक्रिया
5: कृत्रिम दाँत राख्ने
1: दाँत रङको वा मेटलको
7: आँखु लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनिस न अहिले हाम्रो गर्नेमा 10 बजेको छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468 32809 र 9855502071।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनुका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
7: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा सहकारी संस्था लिमिटेड वालिङ फकुन्दे
2: सम्पर्क।

0: लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 63441 163 मोबाइल 98461 98870।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।

0: निशान फार्मेसी में डाक्टर आउने सूचना यही भाद्र 27 गति शनिवार का दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोली किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
0: फोन 0364142558।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: ए आसरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइस।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 063-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोडी नसा तथा बाथरुक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग डुबी सेतु डुबी डन्डीफोर चिउचिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364-41-051 मोबाइल 98-55-50-59-49
0: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच ECG सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने
3: थाइरा जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364-41-087 मोबाइल 98-469-7174-47।
4: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98-55-30-988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
6: मोबाइल 98-35-56-496।

0: अर्थात क्षेत्र फार्मेसी में डाक्टर आउने सूचना। यही भाद्र 27 गति शनिवार का दिन हाड जोड़नी नशा तथा बाथरूम विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
1: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03-64-41-044, मोबाइल 98-60-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गति शनिबार।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 03-64-12-133।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 03-65-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: कस्तो भाग्य बलियो रहेछ, थाहा भइहाल्छ नि। हान्न
9: कोपीलाई बिहे गर्ने मान्छ गरे
10: के हुन्छ यो
9: कन्या विषय? तर कोपीलाई कसम भयो
10: के हुन्छ?
9: तर हो यार,
10: साला भनेपछि त्यसले लाउरे लाउरे लाउरे भन्थ्यो, दुई कच्चा दुईको माया बेचेर लाउरे भने हेरिन्छ त्यसले साला साला

0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो स्पिड ओलिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0363 590 440 र 98 560 29 440।

0: जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सधैँ काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469-18921 र 98462-39399।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63-44-331। मोबाइल 98560-55331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9641868251।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
5: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
5: मोबाइल नम्बर 9856019076, 9861971976 र 9917162223।

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 27 गते शनिबारका दिन
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100866।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला, कुनै राम्रो

0: लाइक 60 किन पाइने हुन्थ्यो।
1: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
0: कसरी र कहाँ?
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
0: वाउ, यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ आठ जैसी पदरामा।
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565 86 67।
3: ओई आमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो।
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 98462 98145।

0: सुन न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएछ नि हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
1: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9556501119 र 9556332446
0: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
1: मोबाइल नम्बर 9847621380

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029 वालिङ सिटी पोली क्लिनिकमा डाक्टर आउने सूचना
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज GMC पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट छाती मुटु सुगर प्रेसर थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ उक्त दिन सुगर प्रेसर दम थाइरोइड लामो समय निको नभएको ग्यास्ट्रिक सास फेर्न गाह्रो हुने पुरानो दम पेट छाती मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार
0: सम्पर्क फोन नम्बर 0364415094 मोबाइल 9856032804 9842448609
4: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैंचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 46 600।
3: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9570062866 र 9470 29 800 66।
1: पर्वत जाने गेट सहा

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मूत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ सेन्जा, फोन 063 440 594।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: इंग्लिश अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजी सक्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4।
2: Radio Adikula, 105.4.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio. Wherever you are, stay connected. International news.
4: ठूलो परिमाणमा ग्यास ल्याइए पनि बजारमा भने ग्यासको अभाव कायम रहेको छ। चितवन सहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका सिलिण्डर हिजो काठमाडौँ पठाइएको हो, तर उद्योगबाट ठूलो परिमाणमा सिलिण्डर पठाइए पनि बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध हुन नसकेको उपभोक्ताको गुनासो छ। देशका विभिन्न पहाड़ी तथा हिमाली जिल्लाबाट बहने ससाना नदी तथा खोलामा आज पानीको बाब उल्लेख्य बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, शंखुवा, सभा, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, रूकुम पूर्व, पश्चिम, मुस्ताङ, मुगु, बाजुरा, बझाङ, दार्चुला र बैतडी तथा आसपासका जिल्लामा बाढ़ीको जोखिम छ। ती जिल्लामा बहने ससाना नदी, खोला तथा खोल्सामा वर्षाका कारण जलस्तर बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। छोटो समयमा ठूलो पानी परेको अवस्थामा साना नदी तथा खोलामा 81 बाढ़ी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने कुरालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। धादिङको नौबिछे नजिकै थाकरे गाउँपालिका 7 सोपाङ खोलामा पहिरो खसेपछि अवरूद्ध काठमाडौँ हेटौँडा जोड्ने त्रिभुवन राजपथ सञ्चालनमा आएको छ। गैराती 9 बजेदेखि सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। आज बिहानैदेखि 4 उपकरण प्रयोग गरेर सड़क सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। सड़कमा अझै माटो भने रहेकाले सफा गर्ने काम चलिरहेको छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने गाड़ीहरूले हेटौँडा काठमाडौँ जोड्ने वैकल्पिक सड़कहरू प्रयोग गरिरहेका छन्। नेपाल चीन उत्तरी कोरला नाका पछिल्लो समय मुख्य आयात निर्यात मार्गका रूपमा चलायमान बन्न थालेको छ। रसुवागढ़ी र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपाल भित्रने माल वस्तु तथा विद्युतीय गाड़ीहरूको चाप कोरला नाकातर्फ बढ़ेको छ। केही वर्ष अघिसम्म उपल्लो मुस्ताङका नागरिकको दैनिक उपभोग्य सामग्री खरिद गर्ने नाकाका रूपमा सीमित रहेको कोरला नाका अहिले चीनसँगको व्यापारका लागि महत्वपूर्ण नाकाका रूपमा विस्तार भएको छ। स्थानीय नागरिकले घरायसी प्रयोजनका लागि चीनको लिची हाट बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरी ल्याउने गरे पनि ठूलो परिमाणमा आयात निर्यात हुने अवस्था यसअघि थिएन। अहिले मुस्ताक भन्सार कार्यालयले वार्षिक 10-15 करोड़ रूपियाँ हारारी मात्र राशि संकलन गर्दै आएको थियो। कोरला नाकाको व्यापारिक गतिविधिमा भने गएको वर्षदेखि उल्लेख्य परिवर्तन आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री कोषमा झण्डै 12.5 अर्ब संकलन, आज सुनचादीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिजेल हामीले 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीहरूको भनाई बजारमा भने अभाव कायमै पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दरी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,141 रूपियाँ मौलदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौलदात छ। यस्तै कोषका 2 वटा बैंकमा रहेका डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल उपलब्ध रकम 12,43,33,10,141 रूपियाँ पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार भदौ 25 गते मात्रै नेपाली तर्फ 17,25,69,675 र अमेरिकी डलर तर्फ 2,74,062 डलर थप संकलन भएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 3,400 रूपियाँले बढ़ेर तोलाको 3,05,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन 3,000 रूपियाँले घटेको थियो र 3,02,400 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदी 105 रूपियाँले बढ़ेर तोलाको 4,855 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,750 रूपियाँ थियो। अब विदेशको खबर। हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरान बीच युद्ध शुरू भएताकै ठूला आक्रमण भएका छन्। विश्वभर आपूर्ति हुने कच्चा तेल र प्राकृतिक ग्यासको 25% पैठारी हुने हर्मुजमा दुवै देशले एकअर्काका पानी जहाजमा आक्रमण गरेपछि त्यहाँ 6 महिना यताकै ठूलो तनाव देखिएको समाचार संस्था रोइटर्सले जनाएको छ। यसलाई युद्ध शुरू भएकै 6 महिनापछिको दुवै पक्षबाट समुद्री यातायातलाई लक्षित गरी भएको सबैभन्दा ठूलो आक्रमण भनिएको छ। आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 डलर नआएको छ। गएको जुलाईपछि पहिलो पटक ब्रेन्टको मूल्य 100 डलर माथि पुगेको हो। अब केही खेल खबर। युनाइटेड अरब इमिरेट्स यूएई तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न सेमी फाइनल खेलमा हङकङलाई 3 विकेटले हराउँदै यूएई लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो। सेमी फाइनलमा हङकङले दिएको 71 रनको सामान्य लक्ष्य यूएईले 11 ओभर 1 बलमा 3 विकेटको क्षतिमा भेटायो। उसका लागि तानिस सूरीले 27, अविद उस्मानीले 16 तथा अक्षदीप नाथले 11 रन जोडेका छन्। यस्तै एसीसी प्रिमियर कपको सेमी फाइनलमा नेपाल र ओमान बीचको खेल चलिरहेको छ। नेपालले 45 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 147 रन बनाएको छ। नेपालका लागि दिपेन्द्र सिंह गिरीले सर्वाधिक 51 रन जोडे। बासिर अहमदले 47 रनको योगदान दिए। दिपेन्द्र र बासिर बीच 93 रनको साझेदारी भएको थियो। देव खनालले 13 तथा आसिफ शेखले 11 रन बनाएका छन्। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको रन बनाउन सकेनन्। ओमानका लागि जय ओडेडाले 10 ओभरमा 26 रन खर्चिएर 3 विकेट लिए। हसनैन शाहले 8 ओभर 4 बलमा 28 रन दिँदै 3 विकेट लिएका थिए। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याइरहेको ओमानले ताजा अवस्थामा 20 ओभरको खेल सकिँदा 5 विकेट गुमाएर 45 रन बनाएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिजो मात्रै झण्डै 53,500 ग्यास सिलिण्डर ल्याएको उद्योगीको भनाई, बजारमा भने अभाव कायमै। पहिरोले अवरूद्ध त्रिभुवन राजपथ खुल्यो, आज 23 जिल्लामा बाढ़ीको जोखिम। रसुवागढ़ी र तातोपानी बन्द भएपछि कोरला नाकामा चहल पहल बढ़्यो, मालभाग कन्टेनर तथा विद्युतीय गाड़ीको चाप। हर्मुजमा अमेरिका इरान युद्ध शुरू भएताकै ठूलो आक्रमण, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 नाग्यो। र हङकङलाई हराउँदै यूएई एसएससी प्रिमियर कपको फाइनलमा नेपाल र ओमान बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लियो।

0: डाउनलोड करें रोजाना एप्लीकेशन और पाएं 50 रुपए पेटीएम कैश, 25 रुपए रजिस्टर करने पर और 25 रुपए मेरा रेफर कोड यूज करने पर।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको

0: तपाईलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963 9855054104 र 9008447723।
4: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 9855054313 र 9841443432।
7: मूल्य होइन, स्वास्थ्य रोजौ।
8: Yeah, you know how it goes, something like this.

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855553131।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 7364146624।

0: विद्युत सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ आर्ट पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
0: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा।
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: फिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364140087, मोबाइल 9849601747।
7: चा कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आठ भिआईपी थल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9850309888। होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
0: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
1: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
1: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको चरणमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
1: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0363412158।

0: झोले चाहिँ त्यहाँ पार्टी खानु पर्छ
1: भएपछि
0: तपाईँ आयो
2: मर्यो कि खुला
0: हो यो केटा हो
3: मसँग छ नि रमाइलो गर्नुपर्छ

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसलेट लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0638590018, मोबाइल 9840516535 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने
5: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
5: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
5: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
0: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन तपाईंसँग कार्यक्रमका विशिष्ट आभारकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रमका विशिष्ट आभारकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैंका अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजे आउने बित्तिकै यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाविसका भागका यहाँहरूले साँझ जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बुसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन महिनावार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको अर्को भिन्न श्रृंखला अनि अन्तिम दोस्रो श्रृंखला बिहिबार यो श्रृंखलाको यस सन्दर्भ सायमा छौ। आजको व्यवसायमा हामी तपाईँहरू समक्ष नयाँ तथा पुराना त्यस गीत भाकाहरूलाई नै कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ भन्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौ। यस मधुर खालको त्यस गीत भाकाबाट सोही भाकासँगै पनि उपस्थित हुने नै छौ। यहाँहरू भने हामीसँगै रहनुहोला।

यसमा दुई खालको त्यस गीत भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बेसीका भाकामा अत्यन्तै पुरानो भाका र हामी सबैले अत्यन्तै मन पराउने माया गर्ने भाका हामी जोड्यौं दुवहर समक्ष दिदी भाइको तीज गीत गन्थन भाका भाइले दिदीलाई तीजमा माइत आउन आग्रह गर्दै गरेको सन्देश बोकेको यो तीज गीत भाका सँगै आजकै सुन्दर व्यवसाय दिदीबारी व्यवसायको

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जयसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364145002 मोबाइल 9850404502 र 9860551401
0: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9462-98145
5: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
5: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
7: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 9560-50-119 र 9560-33-246
0: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
8: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
8: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा
9: सेवा पाइन्छ।
10: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला। हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
9: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्बुसीका भागमा आज हामी कार्यक्रम गाम्बुसीका भागका कृष्णन्दर बसाई बिहिबार व्यवसायमा रहेर तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। त्यो गीत भाकाहरू रहेका छन् र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

यसमधेर खालको तीज गीत भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका अम्बुसिका भाकामा। आज कृषि व्यवसायमा रहेर हामी दबहर समक्ष पुराना तीज गीत भाकाहरूलाई कार्यक्रममा जोड़िरहेका छौं, सँगै नयाँ तीज गीत भाकाहरूलाई पनि कार्यक्रममा जोड्नेछौ। यति बेला हामी अर्को भाका जोड्छौ, सोही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामजी पनि उपस्थित हुने नै छौ, यहाँहरू भने हामी सँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी
1: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
2: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
2: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
2: हाम्रा सेवाहरू
1: दाँत तथा मुखको परीक्षण
2: दाँतको एक्सरे
1: दाँत सफा गर्ने
2: दाँत टल्काउने
1: मुख गनाउने समस्याको उपचार
2: दाँत रङको सिमेन्ट भर्ने
1: दाँतको जरेदेखिको उपचार
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
1: साधारण दाँत निकाल्ने
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
2: गिजाको शल्यक्रिया
1: कृत्रिम दाँत राख्ने
2: दाँत रङको वा मेटल को खुल लगाउने
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
1: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं
3: आहा कति राम्रो हो बाली नाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
4: बिउ र मल दुवै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696
5: अरे फेरि नेट स्लो भयो यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो
6: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर त्यसलाई च्याट्टै छाडिहाल न अब
5: छोड्ने त मन छ नि तर अर्को कुन चाहिँ राम्रो छ र
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्ल्डलिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट
5: ए हो र तर ओल्ड लिङ्कमा के पाइन्छ नि
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्ल्ड लिङ्क जोडिहाल
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस् आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्ड लिङ्क इन्टरनेट
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051
3: नौरी र आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
7: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
8: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
8: प्रोप्राइटर नारायण पंगेनी र पेमा डुमरे पंगेनी
7: मोबाइल नम्बर 9847621380।
9: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन। सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
10: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैंचामा सबै सामान त्यही पाइन्छ।
9: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैंचा वालिङ 8 नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308।
11: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै फिलहाल स्वागत गर्दछौ कार्यक्रमका मुस्तिका भागमा। आज हामी दुवहर समक्ष सुमधुर खालका त्यसगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दुवहर सँगसँगै सहयात्रा गर्दा गर्दै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। दुवहरू माझ रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी दिनमा पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै तपाईँहरू समक्ष अर्को सुमधुर खालको त्यसगीत भाका छोड्दै आजको सुन्दर व्यवसाय बिहिबारी व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस् मंगल रहोस्। नमस्ते। जय गीत जय संगीत।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल पोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
2: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
1: कसरी र कहाँ?
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
1: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
2: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97050 41 131।
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक, प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469918921 र 98462939399।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
6: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: छाल क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ।
10: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
9: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
10: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखे उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
9: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान छाय क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाड जोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिलचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98560259।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: Cast Bank Limited. Access to all.
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदार नाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छन्। सुनका सम्पूर्ण गरगहना पाइन्छ,
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856-55-250।

0: सरा किन बोलाएको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9861868251।
7: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
8: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
8: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
8: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
9: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना: यही भाद्र 27 गते शनिबारका दिन हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, अड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन
8: सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 63 4 41 87 मोबाइल 98 4 69 71 40।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
8: छ्या कस्तो सास बनाएको तिम्रो त,
10: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ।
8: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
10: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
11: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
8: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98 4 65 48 6 22 र 98 2 41 47 029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0363-44-46-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778, 582-779 र 582-780।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसाब पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9135-69611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
12: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
12: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
12: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
12: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
12: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
12: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
12: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
14: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
15: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
14: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
15: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
14: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
15: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
14: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
12: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801-23050 र सहयोगका लागि मोबाइल 9801-28-35715 र 9801-23051।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस तपाईको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो आदि खोला 105.4
3: भोटेकोशी बाढीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाडी बगे चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा पैसा नभएकोले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा। नेपाल खबरमा अब पूरा खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री भालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभाको उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई पाता फर्काउनु पर्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाडौँका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगीप्रति आक्रोश पोख्नु भएको हो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी चारमा निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको हो। यसैबीच बाढ़ी पहिरोले मुख्य राजमार्गमा क्षति पुर्याएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनका साथै खाना पकाउने एलपी ग्यासको चरम अभाव सृजना भएको छ। मुख्य सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेको भन्दै व्यवसायीले ग्यासको मूल्य प्रति सिलिण्डर 105 रूपियाँ भन्दा बढ़ीले बढ़ाएका छन्। तर बढ़ाएको मूल्यमा पनि ग्यास पाइँदैन। आज पनि बिहानदेखि उपभोक्ताहरू ग्यास पाउने आशामा डिपो र उद्योग अगाडि सिलिण्डर लिएर लामो लाइन बस्न बाध्य भएका छन्। ग्यास अभावसँगै हरियो तरकारी र खाद्यान्न लगायतको उपभोग्य वस्तुमा समेत अस्वाभाविक मूल्य वृद्धि भएको उपभोक्ताहरूको गुनासो छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण चाडपर्वका लागि चीनबाट आयात गरिएका अरबौं मूल्य बराबरका माल सामान बग्दा व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। बाढ़ीले नेपाल चीन जोड्ने रसुवा गढ़ी नाकाका साथै जनधनको ठूलो क्षति पुर्याएको छ। चीनको केरुङ पुगेर नजिकै गरेका तीज दशैं तिहार र छठका लागि ल्याइएका कपड़ा विद्युतीय सामग्री र सयौं कन्टेनर बाढ़ीले बगाएको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठका अनुसार नाकामा रोकिएका 250 कन्टेनर र सामान लिन गएका 250 मालवाहक गाड़ी बाढ़ीको चपेटामा परेका छन्। काठमाडौँको न्यू रोड महाबौद्ध र रंजना कम्प्लेक्सका होलसेल व्यवसायीहरूले आफूहरूको उठीबास लाग्ने अवस्था आएको बताएका छन्। आफूले पनि 35 लाख रूपियाँको सामान गुमाएको राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठको भनाई छ। यस्तै 40 लाखदेखि 80 लाख रूपियाँसम्मको क्षति बेहोरेका व्यवसायीहरू वीरेन्द्र श्रेष्ठ, रवि खड्का, अर्जुन हुमागाई र विष्णु नेउपाने सामान नहुँदा चाडपर्वमा व्यापार नै गर्न नसकिने बताउनुहुन्छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार भन्सारमा रहेका महँगा विद्युतीय गाड़ी मालवाहक र यात्रुवाहक गरी झण्डै 1300 गाड़ीमा क्षति पुगेको छ। सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गएराती सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3200 रूपियाँ खर्च लाग्ने बतायो। तर साथमा 2000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जह हुन नसकेपछि र अस्पतालका कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीकै नालामाथि बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्ड पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्ष कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई खोजेर अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावका कारण महिला सड़कमै छुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले संसदमा घटनाबारे ध्यानाकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरूद्ध महाअभियोग प्रस्तावका निवेदन परेको छ। संसद सचिवालयका अनुसार महाअभियोग प्रस्ताव दर्ता गर्न माग गर्दै निवेदन परेको हो, तर त्यो कानूनी रूपमा दर्ता नभएको संसद सचिवालयले जनाएको छ। सार्वजनिक पदमा रहेका उच्च अधिकारी विरूद्ध महाअभियोगको चर्चा चलेपछि संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले केही हप्ता अघि निवेदन परेको भए पनि संवैधानिक र कानूनी प्रक्रिया पूरा नभएकाले निवेदन महाअभियोग प्रस्तावको रूपमा दर्ता हुन नसक्ने बताउनु भएको छ। गिरीका अनुसार त्यो एउटा सामान्य निवेदन मात्र हो, संसद नियमावली अनुसार प्रक्रिया पूरा नभएकाले सभा वा सचिवालय कतै पनि दर्ता भएको छैन। महाअभियोग माग गरिएका न्यायाधीश रेग्मी प्रधान न्यायाधीश पछिको तेस्रो वरियताका वरिष्ठ न्यायाधीश हुनुहुन्छ भने राई भ्रष्टाचार नियन्त्रण गर्ने देशको प्रमुख संवैधानिक निकायका नेतृत्वकर्ता हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-3333, 493-555।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन अनि पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना र 775 र धादिङमा 995 जना होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। होल्डिङ सेन्टरमा खाना बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको खोज राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले विपद प्रतिकारीमा सरकारले गरिरहेको कामको समीक्षा भएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बताउनु भएको हो। बैठकले विपद व्यवस्थापन राहत उद्धार खोजी र पुनर्स्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ। एमाले संसदीय दलकी उपनेता पद्म अरियालका अनुसार सरकारी राहत उद्धार कार्यको अनुगमन निरीक्षण थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराउने निर्णय भएको हो। अब विदेशको खबर युरोपेली संघ ईयूको जलवायु अनुगमन सेवा कोपरनिकसले गएको अगस्तलाई विश्वभर रेकर्ड गरेको सबैभन्दा तातो महिना भएको जनाएको छ। कोपरनिकसका अनुसार अगस्तमा विश्वको औसत तापक्रम 16.96 डिग्री सेल्सियस पुगेको थियो। यो सन् 2023 जुलाईमा कायम भएको अघिल्लो मासिक कृतिमान भन्दा 0.01 डिग्री सेल्सियसले धेरै हो। अन्तर निकै कम भएकोले दुवै महिनालाई संयुक्त रूपमा सबैभन्दा तातो मानिएको समाचार संस्था एएफपीले जनाएको छ। वैज्ञानिकहरूको अनुसार कोइला तेल र ग्यास जस्ता जीवाश्म इन्धन जलाउँदा औद्योगिक युग अघिको तुलनामा पृथ्वीको तापक्रम झण्डै 1.4 डिग्री सेल्सियसले बढ़ेको छ। संयुक्त राष्ट्रसंघले जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले जीवाश्म इन्धन प्रतिको मानवताको निर्भरताले विश्वव्यापी जलवायु संकट बढ़ाइरहेको बताउनुभयो। अब खेल खबर ओमानले हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भयो। अब नेपालले उपाधिका लागि पछि शनिबार युएईसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा युएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कप छनौट हुनेछ। यस्तै फाइनल पुग्ने दुई र तेस्रो हुने टोली इमर्जिङ टीम्स एसियाका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबर मैलेसम्मका मुख्य खबर फेरि एकपटक। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवद्वारा पदबाट राजीनामा। काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा। सबै उपभोग्य वस्तुको भाव बढ़ेको गुनासो। भोटेकोशी बाढ़ीमा चीनबाट ल्याउँदै गरेका अरबौं मूल्यका सामान र गाड़ी बगे। चाडपर्वको मुखैमा संकटमा परेको व्यवसायीको गुनासो। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पिटीमै एक महिलाले शिशुलाई जन्म दिएको भिडियो सामाजिक सञ्जालमा। पैसा नभएकाले अस्पतालले निकालेपछि सड़कमै बच्चा जन्माउनु परेको पीड़ितको गुनासो। गएको अगस्त महिना अहिलेसम्मकै तातो महिना घोषणा। जीवाश्म इन्धनको प्रयोग नघटाए पृथ्वी अझ गम्भीर जलवायु अवस्थामा पुग्ने चेतावनी। र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु
2: गोली स्टारको आधिकारिक सोरुम।

0: अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिङआठ नयाँ बजार चोकैमा गोलिस्टार कम्पनी का पार्टी शूज स्कूल तथा अफिसियल शूजहरू स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोलिस्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिङआठ नयाँ बजार चोक
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
2: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
3: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङआठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468 3289 र 9855502071

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्य पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडेमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि RO प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, AC, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9855049440।

0: कफी त मलाई असाध्यै मनपर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
1: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
0: कसरी र कहाँ
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यावसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
0: वाउ यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050 41 131
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जेतु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
5: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
0: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा
4: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: सरा किन बोलाएको मलाई हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
7: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
8: हाम्रा विशेषताहरू
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
8: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
8: रक्षा आदि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
3: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अर्याल मोबाइल 9855308329
4: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
5: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
4: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
5: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
6: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
3: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
6: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029386
0: पर्वत जाने गेट सहारा एग्रोभेट
3: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापाकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
3: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
3: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ आठ मोड
0: फोन 0364 41258

0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 27 गते शनिबारका दिन
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855279971 र 9847100867।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडेमा सम्पर्क नम्बर 0364416696।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364414769 र 0364412068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरू सँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
11: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
12: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
11: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
12: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
11: हाम्रा सेवा तथा सुविधाहरू,
12: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
11: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
12: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
11: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
12: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
11: सरकारी बचत तथा सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 63-4141-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162823।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क।
4: जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई

0: 98015-23051।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 98460-21629 र 98461-68251।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्सु रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: फेरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वशुला फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
1: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ्गाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
4: च्या कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
4: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-4049।
7: रेडियो आदिखोला 105.4

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0-63-44-46-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98-560-30-988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल कटिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9315-69-611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: रेडियो आदिखोला 105.4।

0: सुनोस न, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्न पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो, मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज, स्कूल तथा अफिशियल सुज, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439390। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856051।

0: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
1: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
0: कसरी र कहाँ
1: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
0: वाओ यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
1: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आर्ट जैसी पदरामा
0: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050 41 131
1: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ
3: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठु झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ

0: म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
1: मोबाइल नम्बर 9855054313 र 9141443842।
0: मूल्य होइन स्वास्थ्य रोजौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गति शनिबारका दिन हाडजोडी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364140051, मोबाइल 9855052949।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560 5168 र 98637071।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 5 60 55 33। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
3: सुखको गहना दुखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल,
3: फोन नम्बर 063 44 235, मोबाइल नम्बर 98 5 60 55 250।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए आचारा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ सा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-51-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-2551।
0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना: यही भाद्र 27 गते शनिबारका दिन हाट जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी, नस तथा पात्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087। मोबाइल 98 44 0174 1. स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9856501 र 9856332646।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
5: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनिश न अहिले हाम्रो गर्नेमा छ बजे हुन्छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno. Wherever you are, stay connected.
4: क्षतिको पुनर्निर्माण गर्न 7 अर्ब 23 अर्ब रुपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानीको सकारात्मक, बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
5: एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन, रसुवा पनि कुण्ड छ कि
6: क्षेत्रमा चाहिँ विस्तारित कसैको केही छैन, होइन पुरै बगर छ, त्यो वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँ छैन।
7: हङकङमा 11 बेल्ट एन्ड रोड शिखर सम्मेलन शुरू, 70 देशका 6,000 प्रतिनिधि सहभागी, 32 सम्झौतामा हस्ताक्षर।
4: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा, अन्नपूर्ण स्पाइकर किङ नेपाल भलिबल लीगको फाइनलमा।
8: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056421261, 596617,
8: मोबाइल 98550076678, 98550076679, 98511625994, 98510542।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 056494333, 493555।
13: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
14: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
15: साझा पृथ्वी, साझा दायित्व,
13: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
14: आयोजक भरतझोङ गाउँपालिका जोमसोङ मुस्ताङ,
13: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
14: भरतझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। आज बसेको मन्त्री परिषद बैठकले यही असोज 6 10 गतेसम्म संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुने प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। महासभामा प्रधानमन्त्री शाहले भोटेकोशीको बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ। भदौ 3 गते बसेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो। तर भदौ 10 गते आएको बाढ़ीमा ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तन जन्य विपदबाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउन प्रधानमन्त्री शाह महासभामा जान लाग्नु भएको हो। यसैबीच आजको मन्त्री परिषद बैठकले अनुचित लेनदेन अर्थात मिटर ब्याच अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। त्यस्तै भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा काठमाण्डौ, भक्तपुर, ललितपुर, सप्तरी र दाङगरी 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। त्यस्तै बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा भक्तपुरका डाक्टर हरिप्रसाद लम्सालाई नियुक्त गरेको छ। त्यस्तै बैठकले 2 सहसचिवलाई विशिष्ट श्रेणी सचिव पदमा बढ़ुवा गर्दै प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। मन्त्री परिषदले सहसचिव विनोद बहादुर कुँवरलाई सचिव पदमा बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ। अर्का सहसचिव उत्तर कुमार खत्रीलाई पनि सचिव पदमा बढ़ुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
4: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा दिनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ। ग्यास अभाव कम गर्न नसक्दा मन्त्री यादवको आलोचना बढ़न थालेको थियो। उहाँले हिजो प्रतिनिधि सभा उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पाता फर्काउनु पर्ने भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएको थियो। पछिल्ला दिनमा काठमाण्डौका लागि ठूलो परिमाणमा ग्यास पठाएको भए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा नपुगेको भन्दै उहाँले उद्योगी प्रति आक्रोश पोख्नु भएको थियो। उहाँले कर्मचारी प्रशासनका कारण आफूले काम गर्न नसकेको गुनासो समेत गर्नुभएको थियो। प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी 4 निर्वाचित यादव गएको चैत 27 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको थियो। यसैबीच सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाहलाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शाहलाई उद्योग मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सुनसरी 4 निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद शाहलाई आजै मन्त्री पदमा शपथ गराउने कार्यक्रम रहेको छ।
7: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी माग्नु भएको छ। सभाको आजको बैठकमा मन्त्री गौतमले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिँदै माफी माग्नु भएको हो। उहाँले रेन्जी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिनुभएको थियो। मन्त्री गौतमको अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो। मन्त्री गौतमले आफू राजनैतिक व्यक्ति नभएको व्यक्ति भएकोले अभिव्यक्तिलाई समाचार तथा सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिँदा समस्या आएको दावी गर्नुभयो। यसैबीच प्रतिनिधि सभाबाट सन्देश प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको छ। विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानूनी रिक्तता हटाउन विधेयक ल्याइएको बताउनुभयो। उहाँले अनुसन्धान गर्ने निकाय कुनै एक ठाउँको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्री समक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 31 गतेका लागि तोकिएको छ।
4: सप्तरीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़कपेटीमै एक महिलाले शिशुलाई जन्म दिएको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा फैलिएको छ। राजविराज नगरपालिका वडा नम्बर 14 पर्साहीकी 30 वर्षकी बबिता कुमारी पासवानले गैराति सड़क पेटीमै बच्चा जन्माएको भिडियो भाइरल बनेको हो। परिवारका अनुसार उहाँलाई सुत्केरी व्यथा लागेपछि अस्पताल पुर्याइएको थियो। अस्पतालले रगत परीक्षणका लागि झण्डै 3,200 रूपियाँ खर्च लाग्ने बतायो, तर साथमा 2,000 रूपियाँ मात्र भएका उहाँका श्रीमान सहयोगको याचना गर्दै अस्पताल बाहिर निस्कनुभयो। पैसाको जोहो हुन नसकेपछि र अस्पताल कर्मचारीले समेत वास्ता नगरेपछि बबिताले झण्डै 2.5 घण्टाको व्यथापछि बिहान 4:30 बजे सड़क पेटीको नालामाथि नै बच्चा जन्माउन बाध्य हुनुभयो। शिशु जन्मिएपछि पुनः गाइनो वार्डमा पुग्दा समेत अस्पतालका स्वास्थ्यकर्मी र सरसफाई कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेको पीड़ित परिवारको गुनासो छ। अस्पताल प्रशासनले भने बिरामी पक्षी कसैलाई नभनी आफै बाहिरिएको दावी गरेको छ। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने अस्पतालले आमा र शिशुलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेको छ। यसैबीच आर्थिक अभावको कारण महिला सड़कमै सुत्केरी हुनु परेको संवेदनशील घटना आज प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्ण र सांसद अंकिता ठाकुरले संसदमा घटनाबारे ध्यानकर्षण गराउँदै सरकारसँग जवाफ माग गर्नुभएको छ। यस्तै घटना बाहिरिएपछि स्वास्थ्य मन्त्रालयले गजेन्द्र नारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको र स्पष्टीकरण समेत मागेको बताउनु भएको हो। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्ने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
7: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सिंहदरबारको साटो प्रधानमन्त्रीका सल्लाहकारको घरबाट शासन चलिरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको निवास ज्वागलतर्फ संकेत गर्दै सरकारको शक्ति केन्द्र त्यही सीमित भएको दावी गर्नुभएको हो। सल्लाहकारहरूले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक र प्रहरी प्रमुखलाई धाकधम्की दिँदै हुकुमी शासन चलाएको समेत उहाँको आरोप छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट राजीनामा दिएकी गौरी कुमारी यादवलाई पक्राउ गर्न राति प्रहरी परिचालन गरिएको प्रसंग समेत उल्लेख गर्दै उहाँले सचिवालयको शैली देखेर आफू झस्किएको बताउनुभयो। यस्तै संविधानले ग्यारेन्टी गरेको समावेशितामाथि प्रहार भइरहेको भन्दै सांसद अमरेश कुमार सिंहले शिक्षा र स्वास्थ्य क्षेत्रका नियुक्तिमा मधेसी समुदायको उपेक्षा गरिए सरकारको पतन निश्चित रहेको समेत चेतावनी दिनुभएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
16: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
20: पैसामा छ शक्ति, पैसामा छ सहारा।
19: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
20: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
19: यस प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
20: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने।
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
20: इतिहास, गाथा र कथा, गाँठका कुरा,
1: गाँठका कुरा।
20: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
21: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा, नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश, सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो, पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो, मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न नेपाल सरकारलाई 7 अर्ब 23 अर्ब भन्दा बढ़ी आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय योजना आयोग र विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययन प्रतिवेदनले यस्तो अनुमान गरेको हो। बाढ़ीले 13 जलविद्युत आयोजना, 5 सोलर प्लान्ट सहित दर्जनौ सड़क र पुलहरू तहस नहस बनाएको छ। भत्किएका ऊर्जा र यातायातका संरचनामा मात्रै पुरानै अवस्थामा फर्काउन झण्डै 5 अर्ब रूपियाँ लाग्ने अनुमान छ। त्यसैगरी भौतिक क्षतितर्फ रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 7,500 भन्दा बढ़ी निजी घरहरू प्रभावित भएका छन्, जसमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि, व्यापार, विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 अर्ब रूपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ, जसअनुसार आउँदो 6 महिनाभित्र तत्काल राहत र अल्पकालीन कामको लागि झण्डै 9 अर्ब र बाँकी 7 खर्ब 14 अर्ब रूपियाँ दीर्घकालीन पुननिर्माणको लागि खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ।
21: यसैबीच जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले मागेको वित्तीय सहायता उपलब्ध गराउन फण्ड फर
4: 3,000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। यसबाहेक कृषि, व्यापार, विद्यालय र स्वास्थ्य संस्थाको पुननिर्माणमा थप 1.5 अर्ब रूपियाँ लाग्ने अनुमान छ। अध्ययन टोलीले पुननिर्माणलाई 2 चरणमा अघि बढ़ाउन सुझाव दिएको छ, जसअनुसार

0: बोर्डका सहअध्यक्षहरूले नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोगका उपाय खोज्ने प्रतिबद्धता जनाउनु भएको हो। यसका लागि नेपाल सरकारले भदौ 10 गते आएको बाढ़ीबाट भएको क्षतिको सम्पूर्ण आधिकारिक विवरण र तथ्याङ्क बोर्डलाई उपलब्ध गराउने कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म 12,43,33,10,041 रूपियाँ मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा बैंकमा 9,14,39,98,503 रूपियाँ मौजदात छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,16,37,691 अमेरिकी डलर जम्मा भएको छ। नेपाली रूपियाँ र अमेरिकी डलरको मौजदात जोड्दा कोषको कुल रकम 12,43,00,000 रूपियाँ भन्दा धेरै पुगेको कार्यालयले जनाएको छ। विवरण अनुसार आज मात्रै नेपालीतर्फ 17,25,69,675 रूपियाँ र अमेरिकी डलरतर्फ 2,74,062 डलर थप संकलन भएको छ। राहत कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा भइसकेको छ।
0: भोटेकोशी बाढ़ीमा परि सम्पर्कविहीन भएका मध्ये अहिलेसम्म 1,377 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5,930 जना बेपत्ता छन्। बाढ़ीमा परि 333 जना घाइते भएका छन् भने 256 जना उपचारपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म 13,656 जनाको उद्धार भएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। होल्डिङ सेन्टरमा खान बस्नको सुविधासँगै अहिले स्वास्थ्य मन्त्रालयले मनोसामाजिक परामर्श पनि सञ्चालन गरिरहेको छ। यस्तै उद्धार तथा खोजको काम पनि चलिरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीको आज 16 दिन भइसकेको छ। बाढ़ीपछि रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा लगायत जिल्लाका 15 पालिकालाई सरकारले 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्यो। बाढ़ीबाट सबैभन्दा धेरै असर रसुवा जिल्लामा परेको छ। खोज उद्धार र राहत कार्य चलिरहेको भए पनि दुर्गम क्षेत्रबाट विपदपछि भएको क्षतिको पूर्ण तथ्याङ्क अझै आउन सकिरहेको छैन। थप जानकारी सहित साथी महेश केवाली।
2: भदौ 10 गते आएको बाढ़ीले रसुवाको उत्तरगया गाउँपालिकामा 613 परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। 12 जनाको ज्यान गएको छ। 577 जना बेपत्ता छन्। 618 घरमा पूर्ण क्षति पुगेको छ। गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य इकाई, आँखा केन्द्र र 3 वटा विद्यालय समेत क्षतिग्रस्त बनेका छन् भने 3 वटा पक्की र 3 वटा झोलुङ्गे पुल बगाउँदा वडा नम्बर 1, 2 र 3 मा यातायात नै असम्भव भएको छ। वडा नम्बर 1 मा विद्युत पूर्ण रूपमा अवरूद्ध छ। 6 वटा होल्डिङ सेन्टरमा 492 जना अस्थायी आश्रयमा छन्। सबैभन्दा ठूलो चुनौती पुनर्स्थापनाका लागि जग्गा नहुनु रहेको प्रमुख प्रशासकीय अधिकृत जयराम उप्रेती बताउनुहुन्छ।
3: जुन ठाउँ बस्नुभयो त्यो ठाउँ त अहिले खोला छ। एउटा त हामीसँग जग्गै छैन, यहाँ सार्वजनिक जग्गा पनि छैन। रसुवा छ, निकुञ्ज छ, कि व्यक्तिगत जग्गा छ। भएको व्यक्तिगत जग्गा नि खोलाले लगिहाल्यो। सार्वजनिक जग्गा खोजेर चाहिँ उहाँले उपलब्ध गराउन सक्ने अवस्था एकदम न्यून छ। अब दोस्रो विषय रह्यो उहाँहरूलाई निजी जग्गा लिनको लागि जग्गा एकदम सीमित छ। जुन 1 नम्बर स्थापित हुनुभएको त्यो चाहिँ त्यो क्षेत्र भनेको सबै बगरको दायाँ बायाँ हुनुहुन्थ्यो, त्यो चाहिँ नदिनै भइहाल्यो। जुन ठाउँ पहिला हुनुहुन्थ्यो त्यो भूकम्पकै बेलामा चाहिँ बस्न योग्य नभएको भनेर त्यो थापथलो छोडिसकेको अवस्था हो। हाम्रो बाल बालिकाहरूको उचित शिक्षा दीक्षा र संरक्षणको विषय चाहिँ चुनौती छ। घर छैन, परिवार छैन, सोसाइटी छैन, पढिरहेको विद्यालय छैन, उहाँहरूको अभिभावक छैन, उहाँको साथी साथी छैन, संरक्षण गर्ने व्यक्ति, कमाएर खुवाउने व्यक्तिहरू चाहिँ अहिले भनौँ न त्यो छोराको अभाव पूर्ति गर्नु पर्यो, परिवारको अभाव पूर्ति गर्नु पर्यो, उहाँहरूको संरक्षण गर्नु पर्यो, उपचार गर्नु पर्यो, उहाँहरूको स्याहार सुसार गर्नु पर्यो। यो विषय पनि हाम्रो छ। बाल बालिकाहरू अभिभावकको रूपमा पालिकाले ग्रहण गर्ने या सबैको सहयोगमा सहकार्यमा चाहिँ तिनीहरूलाई शिक्षा दीक्षा र योग्य नागरिक बनाउने, अनि वृद्ध वृद्धहरू जो हुनुहुन्छ त्यसलाई गाउँपालिकाले यसको संरक्षकको रूपमा अग्निको सहकार्यमा उहाँहरूको संरक्षण र प्रवर्धन गर्ने, जसलाई चाहिँ स्थापित गरेर लान सकिन्छ, फ्यामिली अलिअलि बाँकी छ, उहाँहरूलाई चाहिँ उचित स्थानमा उहाँहरूकै सरकारवाला पक्षहरूको संलग्नतामा उहाँहरूकै निर्णयको आधारमा उपयुक्त स्थानमा चाहिँ पुनस्थापित गर्ने हो। उपयुक्त स्थान भनेको उहाँले सम्भव हुन्छ पालिकाभित्र, नभए सम्भव हुन्छ भने जिल्लाभित्र उहाँहरूले खोजेको उहाँहरूको सामाजिक आर्थिक सबै पक्षहरूलाई समेट्न मिल्ने ठाउँमा छन्।
2: भोटेकोशी बाढ़ीको क्षति एकनाशको छैन। जिल्लाभित्रै गाउँपालिका पिच्छे र वडा पिच्छे यसको स्वरूप फरक फरक देखिएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर 2 र 5 मा गरी झण्डै 210 संरचना क्षतिग्रस्त भएका छन्। त्यस्तै गाउँपालिका भर 545 जना बेपत्ता छन्। व्यवस्थापन गर्नुपर्ने घरधुरीको संख्या 350 हाराहारी छ। राहतको अभाव नभए पनि तत्काल सबैभन्दा ठूलो समस्या विद्युत संचार र सड़कको रहेको गोसाईकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेल बताउनुहुन्छ।
4: राहत पनि धेरै जम्मा भइसकेको छ, घरधुरी निकालेर होइन।

0: व्यवस्थापन गर्ने भनेर हाम्रो अब लगभग 10 दिन भित्रमा त्यो पनि व्यवस्थापन भइसक्यो। यातायात भनेको हवाई मार्ग मात्रै हो कि सर, बाटो टुट्यो त्यसले गर्दा चाहिँ गाह्रो भएको हो। कोही यत्र मान्छे विस्थापित कसैको केही छैन, होइन पुरै बगर छ, वैकल्पिक ठाउँ पनि यता त्यस्तो ठाउँै छैन, भौगोलिक अवस्था नै त्यस्तो छ कि सर। 350 घर धुरीलाई व्यवस्थापन गर्न त गाह्रो हुन्छ नि सर।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। प्रतिनिधि सभाका विपक्षी दलहरूले रसुवाको भोटेकोशी बाढ़ीपछिको सरकारी राहत उद्धार कार्यको अनुगमन, निरीक्षण तथा थप सुझाव दिन र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेसको आह्वानमा आज सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले खोज, राहत र उद्धारमा सरकारले गरिरहेको कामको समीक्षा गर्दै समिति गठनका लागि ध्यान आकर्षण गराएको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बैठकले अहिलेसम्म उद्धार तथा खोजीमा खटिएका निकायहरू र भएका कामलाई धन्यवाद दिँदै पूर्व तयारी र शुरूआती चरणमा पर्याप्त सल्लाह परामर्श एवं समन्वय नहुँदा केही कमजोरीहरू देखिएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
3: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.85 अंकले घटेर 2531.55 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.19 करोड़को कारोबार भएकोमा आज 341 कम्पनीको 1.05 करोड़ कित्ता शेयर 4.09 लाख रूपियाँमा किनबेच भएको छ।
4: पाँचथरको फागुनन्द गाउँपालिकामा कुकुरले टोकेर घरपालुवा पशु चौपाए मर्न थालेपछि ठूलो क्षति भएको छ। रेबिज संक्रमित कुकुरको टोकाईबाट गाई भैँसी मर्न थालेपछि कतिपयका गोठ रित्तिएका छन् भने आमदानीको मुख्य स्रोत नै पूर्ण रूपमा घुमेको छ। डेरीबाट ऋण लिएर गाई खरिद गरेका किसानहरू गाई मरेपछि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्। पशु बीमा नगरेका कारण एकै परिवारलाई 3 लाख रूपियाँसम्म घाटा भएको छ। पछिल्लो केही महिनामै पाँचथर जिल्लाभर रेबिजका कारण 38 पशु चौपाए मरिसकेका भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। विश्व भू राजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढ़िरहेका बेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिशिएटिभ अर्थात बीआरआईलाई थप गति दिने उद्देश्यसहित हङकङमा 11 शिखर सम्मेलन शुरू भएको छ। विश्वका 70 देशका 6,000 भन्दा बढ़ी उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यो सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक सुपर कनेक्टरका रूपमा हङकङलाई प्रस्तुत गरेको छ। को उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भू राजनैतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको सम्पर्क सञ्जाल, सहकार्य र सहमति सबैभन्दा महत्वपूर्ण औजार भएको बताउनु भएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ। गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार 17% बढ़ेर 323 अर्ब अमेरिकी डलर पुगेको छ। यसबाहेक साझेदार राष्ट्रहरूबाट झण्डै 1,500 कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने 100 भन्दा बढ़ी कम्पनीहरू हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पूँजी संकलन गरिरहेका छन्। सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित 32 महत्वपूर्ण समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ। यी सम्झौताहरूले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। ओमानलाई हराउँदै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुरमा आज भएको सेमी फाइनलमा नेपालले ओमानलाई 87 रनले हरायो। नेपालले दिएको 148 रनको लक्ष्य पछ्याएको ओमानले 28 ओभर एक बलमा 60 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरीले 3-3 तथा ललित राजवंशी र रोहित कुमार पौडेलले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल 45 ओभर 4 बलमा 147 रन बनाउँदा अल आउट भएको थियो। अब नेपालले उपाधिका लागि पर्सि शनिबार यूएईसँग खेल्नेछ। आज भएको अर्को खेलमा सेमी फाइनलमा यूएईले हङकङलाई 7 विकेटले हरायो। यो उपाधि जित्ने टोली एसिया कपमा छनौट हुनेछ। यस्तै फाइनलमा पुग्ने 2 र 3 हुने टोली इमर्जिङ टिम्स एसियाका लागि छनौट हुनेछन्।
3: र सगरमाथा स्म्यासर्सलाई हराउँदै अन्नपूर्ण स्पाइकर किङ्स नेपाल भलिबल लीग एनबीएलको फाइनलमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवडहल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले सगरमाथालाई 3-1 सेटमा हरायो। पहिलो सेट हारेको अन्नपूर्णले त्यसपछि लगातार 3 सेट जित्यो। अन्नपूर्ण लगातार 4 जितसहित 12 अङ्क जोड़ी तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो। सगरमाथा 5 खेलमा 7 अङ्कसहित 4 स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजको दोस्रो खेलमा कर्णाली शिवराजले मधेस वारियर्सलाई 3-1 सेटमा हराएको छ। कर्णाली 5 खेलमा 11 अङ्कसहित दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ। मधेस 5 खेलमा 4 अङ्कसहित 5 स्थानमा रहेर बाहिरिएको छ। त्यस्तै लीग चरणको अन्तिम खेलमा अहिले बेलुका 7 बजे काठमाडौँ रेड्स र खप्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। काठमाडौँ 4 खेलमा 8 अङ्कसहित तेस्रो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत। खाना पकाउने ग्यास अभाव र विवादास्पद अभिव्यक्तिपछि उद्योग मन्त्री यादवको राजीनामा। नयाँ मन्त्रीमा दीपक कुमार शाह सिफारिश।
3: सप्तरीमा सड़क पेटीमै शिशु जन्माएको भिडियो सामाजिक सञ्जालमा फैलियो। पैसा नभएकोले अस्पतालले निकालेको पीड़ितको गुनासो। मन्त्रालयले अस्पताललाई स्पष्टीकरण सोध्यो।
4: भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न 7 खर्ब 23 अर्ब रूपियाँ भन्दा धेरै आवश्यक पर्ने सरकारको अनुमान। वित्तीय सहायता दिन हानि नोक्सानी कोष सकारात्मक। बाढ़ी प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गयामा पीड़ितको पुनर्स्थापनामा चुनौती।
3: हङकङमा 11 बेल्ट 10 रोड शिखर सम्मेलन शुरू। 70 देशका 6,000 प्रतिनिधि सहभागी। 32 सम्झौतामा हस्ताक्षर।
4: र ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अन्नपूर्ण स्नाइपर किङ नेपाल भलिबल लीगको फाइनलमा।
3: आजको नेपाल दर्पण सकिएको छ।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सिन्धुली जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। नेपाली कांग्रेस पार्टी एकताका लागि आफू सधैं नरम हुन तयार भएको सभापति थापाको भनाई। स्वर्गीय श्रेष्ठको 45 औं दिनको अवसरमा स्याङ्जामा शोक सभा। भोटेको सिबाडी प्रभावितका लागि प्याप्सन स्याङ्जाद्वारा 18,70,000 रकम संकलन र जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्वारा एकै दिन 3,003 जना फरार व्यक्तिलाई पक्राउ। आँधी खोला खबर अब विस्तारमा। नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापाले नेपाली कांग्रेस पार्टी एकताका लागि आफू सधैं नरम हुन तयार रहेको बताउनु भएको छ। नेपाली कांग्रेस स्याङ्जाले बिहिबार स्याङ्जा सदरमुकाममा पार्टीका वरिष्ठ नेता एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको 45 औं दिनको पुण्यतिथिका अवसरमा आयोजित शोकसभालाई सम्बोधन गर्दै वहाँले पार्टीलाई मजबूत बनाउनका लागि पार्टीको हैसियतले जिम्मेवारपूर्वक अगाडि बढ़ने बताउनु भएको हो। पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु, उहाँले भन्नुभयो। नरम पनि छु र पार्टीभित्र भएका कमी कमजोरीलाई हटाएर निर्मम भएर पनि अगाडि बढ़नुपर्नेछ। त्यो सजिलो छैन र पनि पार्टी हितका सन्दर्भमा निर्मम भएर लाग्नेछु। पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारीलाई बुझेर सोही अनुसार अगाडि बढ़नका लागि लाग्नुपर्ने उहाँको भनाइ छ। देशमा आइपरेका जटिल समस्यामयहरूमा नेपाली कांग्रेस जिम्मेवार बनेर समस्या समाधान गर्दै आइरहेको बताउँदै उहाँले नागरिकमाझ विश्वास र भरोसा जगाउने बताउनुभयो। स्वर्गीय श्रेष्ठले पार्टीलाई मजबूत बनाउनका लागि महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। फरक प्रसंगमा बोल्दै सभापति थापाले शासक अहंकारमा हराएर बरालिन थाले कांग्रेस त थप जिम्मेवार भएर सही मार्गमा ल्याउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। यद्यपि यो समयमा सरकारको टिप्पणी गर्ने उपयुक्त समय नभएको उहाँले बताउनुभयो। शोकसभामा महामन्त्री प्रदीप पौड्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेस चितवनका सभापति रामेश्वर खनाल, गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, संविधान सभा सदस्य मोहन प्रसाद पाण्डे, कांग्रेस जिल्ला सचिव गुरूप्रसाद भट्टराई, नेपाली कांग्रेसका सेङ्गा क्षेत्र नम्बर 1 का उम्मेद्वार भरतराज ढकाल, महासमिति सदस्य तुलसी गिरी, स्वर्गीय श्रेष्ठका छोरा सुवर्णमान श्रेष्ठ, नेपाली कांग्रेसको तिलबजानगर सभापति सूरज कुमार अधिकारी लगायतका वक्ताहरूले स्वर्गीय श्रेष्ठले पार्टीप्रति खेलेको भूमिकाको चर्चा गर्नुभयो। कार्यक्रम नेपाली कांग्रेस जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने उपसभापति गेदार काफले स्वागत र संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन स्याङ्जाको पहलमा जिल्लाका विभिन्न 37 वटा निजी विद्यालयले बाढ़ी पीड़ितका लागि 18,70,211 रूपियाँ सहयोग संकलन गरेका छन्। प्याप्सन स्याङ्जाले बाढ़ीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयबाट आर्थिक सहयोग संकलन गरेको हो। प्याप्सन स्याङ्जाले सार्वजनिक गरेको विवरण अनुसार 2083 भदौ 25 गतेसम्म उक्त रकम संकलन भएको हो। संकलित रकममध्ये ज्योति इंग्लिस बोर्डिङ स्कूल पतेलबजारले सबैभन्दा धेरै 1,83,275 रूपियाँ सहयोग गरेको छ। त्यस्तै पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङले 1,82,671 रूपियाँ, रोशनी सेकेण्डरी इंग्लिश बोर्डिङ स्कूल पतेल बजारले 1,63,620 रूपियाँ, नेपाल आदर्श माध्यमिक विद्यालय वालिङले 1,15,930 रूपियाँ, गल्याङ आदर्श इंग्लिश बोर्डिङ स्कूल गल्याङले 1,01,000 सहयोग गरेका छन्। यस्तै अर्जुन चुपारी चिल्ड्रेन एकाडेमीले 1,05,000 रूपियाँ, ज्ञानोदय इंग्लिश बोर्डिङ स्कूल रांखोलाले 86,000 रूपियाँ, पिसुन इन्टिग्रेटेड एजुकेशनल एकाडेमीले 86,565 रूपियाँ, सगरमाथा इंग्लिश बोर्डिङ स्कूल वालिङले 74,511 रूपियाँ र अरमादी इंग्लिश बोर्डिङ स्कूल वालिङले 70,555 रूपियाँ सहयोग गरेका छन्। त्यसै गरी जिल्लाका अन्य विद्यालयले पनि आफ्नो क्षमता र अवस्थानुसार सहयोग रकम उपलब्ध गराएका छन्। संकलित रकम बाढ़ीबाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा प्रयोग गरिने प्यापसनले जनाएको छ। प्यापसन संज्ञाका कोषाध्यक्ष मेघराज केसी, सचिव हरिप्रसाद अर्याल, अध्यक्ष राजेन्द्र गोदाले जारी गरेको विवरणमा जिल्लाका निजी विद्यालय, विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारको सहभागिताबाट उक्त रकम संकलन गरिएको उल्लेख छ। प्राकृतिक विपदका कारण प्रभावित नागरिकको पीड़ामा निजी क्षेत्र पनि अथवा निजी विद्यालय पनि सामाजिक उत्तरदायित्वका साथ जोड़िँदै आएको र मानवीय सहयोगलाई निरन्तरता दिने प्याप्सनले जनाएको छ। भोटेकोशी बाढ़ी प्रभावितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी छ। भदौ 10 गते आएको बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनजनको क्षति भएको छ। हजारौं बेपत्ता छन्। बेपत्ताको खोजी कार्य अहिले पनि जारी छ। बाढ़ी पीड़ितहरूका लागि संघबाट स्वतस्फूर्त रूपमा सहयोग गर्ने क्रम बढ़ेको छ। नजिकले गरेको तीजको कार्यक्रम स्थगित गरी महिला समूह, विभिन्न संघ संस्थाले सहयोग गरेका छन् भने विद्यार्थीले खाजा खर्च कटाएर पीड़ितका लागि सहयोग गरेका छन्। बाढ़ी प्रभावितहरूको उद्धार, राहत र पुनस्थापनाको लागि संज्ञाका अपाङ्ग भएका व्यक्तिहरूले पनि मानवीय सहायता प्रदान गरेका छन्। विपदको यो समयमा पीड़ित नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै अपाङ्गता सशक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपाल पुतेल बजार 1 सेन्जाको अगुवाईमा उक्त सहयोग जुटाएको हो। संस्थाको तर्फबाट प्रमुख जिल्लाधिकारी, नेपाल सरकारका मुख्य प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको छ। 19 अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरूबाट स्वेच्छाले संकलन गरिएको कुल 16,470 रूपियाँ नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको संस्थाका अध्यक्ष युवराज पराजुलीले बताउनुभयो। 10 रहेको शिव पार्वती महिला समूहले पनि प्रधानमन्त्री दैवी उद्धार कोषमा रकम जम्मा गरेको छ। समूहले 20,105 रूपियाँ कोषमा जम्मा गरेको समूहकी अध्यक्ष जानुका पंगिनी गैरीले बताउनुभयो। त्यस्तै वालिङ 13 को दुबिन डाँडा बोटलाङ स्थित नवदुर्गा आमा समूहले पनि 15,115 रूपियाँ प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरेको मेवाकला गैरीले बताउनुभयो। त्यस्तै गंगासागर आमा समूह वालिङ 14 पनि 11,500 रकम कोषमा जम्मा गरेको समूहकी कोषाध्यक्ष भूमादेवी गौड़ेलले बताउनुभयो। त्यस्तै लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, रेडियो सेन्जाले समेत 11,111 राहत कोषमा जम्मा गरेको छ। लोक कल्याण समाज सुधार भोपू युथ क्लब पुतेल बजार 5 33,750, सेन्जा बजार खानेपानी उपभोक्ता समितिले 5,000, सर्केटारी बड़ाचोर दलित एकता समाज फेन्दीखोलाले 10,050 रूपियाँ राहत कोषमा जम्मा गरेको भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। विभिन्न संघ संस्था र सहयोगीदाताहरूले प्रदान गरेको जिन्सी सामान बिरकोट नगरपालिकाको समयमा प्रभावित क्षेत्रमा पठाइएको प्रशासनले जनाएको छ। कति सहयोगीदाताले सहयोग गरेको भौचर तथा जानकारी प्रशासनलाई गराएका छन् भने कतिपय सहयोगीदाताले स्वेच्छाले राहतको स्मारकम जम्मा गरेका छन्। त्यस्तै भिरकोट 1 स्थित करूङ बैरघारी मुस्लिम समाजले 1,50,000, त्यस्तै भिरकोट 4 गैराथोकमा रहेको पोकारामा समूहले 18,210, भिरकोट 2 भारथान लुवा डाँडा टोल विकास संस्थाले 55,555 रकम राहत कोषमा जम्मा गरेका छन्। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। जिल्ला प्रहरी कार्यालय सेङ्गाले एकै दिन 3 फरार व्यक्तिलाई पक्राउ गरेको छ। सेङ्गा जिल्ला अदालतबाट विभिन्न कसुरमा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरूलाई खोजतलाश गर्ने क्रममा बिहिबार 3 फरार व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सेङ्गाले जनाएको छ। पक्राउ पर्नेहरूमा साना माना चामल मुद्दा, डाका चोरी र चेक अनादार कसुरका रहेका छन्। उनीहरूलाई जरिवाना असुलको लागि आज अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। त्यस्तै अस्थायी पोस्टर रामबाछाले विभिन्न अवैध रूपमा बालुवा ओसार पसार गर्ने ट्राक्टरलाई नियन्त्रणमा लिएको छ। वालिङ ग्राम माछा स्थित सिद्धार्थ राजमार्गमा G3T49 नम्बरको ट्राक्टरले अवैध रूपमा बालुवा ओसार पसार गरेको फिला पारी नियन्त्रणमा लिएर कार्यवाहीको लागि वालिङ नगरपालिका पठाएको थियो। नगरपालिकाले 3,000 रूपियाँ जरिवाना तिराएर छाडेको छ। यस्तै प्रहरी चौकी साँखरले पनि बालुवा ओसार पसार गर्ने ट्राक्टरलाई नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी बीच राम माछाले पनि बिहिबार फेरि अवैध रूपमा बालुवा ओसार पसार गर्ने ट्राक्टरलाई नियन्त्रणमा लिएको छ। वालिङ ग्राम माछा स्थित सिद्धार्थ राज मार्गमा वालिङदेखि बैरघारीतर्फ आउँदै गरेको G1T1763 नम्बरको ट्र्याक्टरले अवैध रूपमा बालुवा ओसार पसार गरेको फिला पारी नियन्त्रणमा लिएको थियो। आवश्यक कार्यवाहीको लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाइएकोमा 3,000 जरिवाना गरी छाडेको छ। उता चापाकोटमा 7 रामघाट स्थितमा L3T9241 नम्बरको ट्र्याक्टरले बालुवा लोड गरी ओसार पसार गरेको फिला पारी नियन्त्रणमा लिएर कार्यवाहीको लागि चापाकोट नगरपालिका पठाइएकोमा नगरपालिकाले 10,000 जरिवाना गरी छाडेको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष 82-83 जिल्लाका विभिन्न क्षेत्रमा 1,895 घरधुरीमा विद्युत सेवा विस्तार गरेको छ। वितरण केन्द्रका इन्जिनियर ड्रिल बहादुर आलेखा अनुसार विद्युत पहुँच विस्तारले प्राथमिकता दिँदै जिल्लाका विद्युत सुविधा नपुगेका र नयाँ बस्तीमा विद्युत लाइन विस्तार गरिएको हो। नयाँ घरधुरीमा विद्युत सेवा विस्तारसँगै वितरण केन्द्र अन्तर्गत विद्युत ग्राहकको संख्या 82,250 पुगेको छ। दमौली कार्यालय अन्तर्गत 28,829, खरिनिटार उपवितरण केन्द्र अन्तर्गत 27,417, डुम्री शाखा अन्तर्गत 12,156, आबुखैरिनी शाखा अन्तर्गत 5,920, थर्पु नो लाइट अन्तर्गत 2,615 र दुई टिप्ले नो लाइट अन्तर्गत 5,312 ग्राहक रहेका छन्। तनहुँ वितरण केन्द्रले तनहुँ जिल्लाका 10 वटा स्थानीय तहलाई आफ्नो कार्यक्षेत्र समेटिएको छ। त्यस्तै कास्की जिल्लाको रूपा गाउँपालिका 3 र 4 का केही भाग, लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका 1, 2, 3, 4 र 5, नलपुर जिल्लाका बौद्धिकाली र पुलिङटार गाउँपालिकाका केही भागमा पनि वितरण केन्द्र मार्फत विद्युत सेवा प्रवाह हुँदै आएको इन्जिनियर आलेले बताउनुभयो। विद्युत पहुँच विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका घरधुरीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कामलाई निरन्तरता दिइएको पनि केन्द्रले जनाएको छ। विद्युत सेवा विस्तारले घरयासी प्रयोगसँगै कृषि व्यवसाय र स्थानीय उत्पादनमूलक गतिविधिमा समेत सहजता पुग्ने अपेक्षा गरिएको छ। केन्द्रले आर्थिक वर्ष 82-83 87,76,13,787 युनिट विद्युत बिक्री गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनपटक। नेपाली कांग्रेस पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको सभापति थापाको भनाई। स्वर्गीय श्रेष्ठको 45 औं दिनको अवसरमा संज्ञामा शोक सभा। भोटेको सिबारी प्रभावितका लागि प्यासन सैन्जाद्वारा 18,70,000 संकलन र जिल्ला प्रहरी कार्यालय सैन्जाद्वारा एकै दिन 3 जना फरार व्यक्तिलाई पक्राउ। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

कादीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4
1: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
2: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी
1: कसरी र कहाँ
2: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
1: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
2: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
1: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97050 41 131
2: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात
3: ओहो अङ्कल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
4: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
3: ए हो र अङ्कल अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
4: सुन नानी भिरकोट चोरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
3: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0863-6190-004
6: सम्पर्क मोबाइल 97484-34484
7: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 सेन्जा
8: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
9: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
8: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
9: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
8: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
8: मोबाइल नम्बर 9856-54313 र 9841-43-48 32
9: मूल्य होइन स्वास्थ्य रोजौ हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
10: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
9: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
9: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आइडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
8: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
8: मोबाइल नम्बर 9865-19076 9861-71-9076 र 9817-16-82-23
9: होइन के भयो किन बन्द भएको गाडी
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
9: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
8: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
11: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर कुलर, मोटर, चिम्नी, गीजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364415502, मोबाइल 9850405502 र 9840501।
13: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
14: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
13: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
14: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
14: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9850385667।
16: ए नानी, त्यो पानी नपिऊ त।
17: किन र काका?
16: त्यो पानी फोहोर छ।
17: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
18: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
19: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
20: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
19: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
14: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
19: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
14: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
19: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
14: मुटुको जाँच, ईसीजी सेवा,
19: भाँचिएको हड्डी प्लास्टर सेवा,
14: डिजिटल एक्सरे सेवा,
19: चिरफार गर्ने,
14: थाइराइड जाँच,
19: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
14: सर्वसुलभ फार्मेसी सेवा।
19: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
14: फोन नम्बर 0364-41087, मोबाइल 9864-6971-7740।
21: छ्या, कस्तो सास गनाएको तिम्रो त,
22: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
21: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
22: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
21: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
23: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
24: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
25: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
21: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
25: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
25: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
1: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
25: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
25: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 9856303988।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 9135564496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
25: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
25: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
25: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
25: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
26: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
26: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
27: सुन्नुहोस् न,
6: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
25: यस समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
6: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र पर्यो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447723

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटे छ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847211380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9841443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 6 5।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 063-4141-696।

0: सीआईएन को साझा खबरबाट नीलप्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। उद्योग मन्त्रीमा दीपक कुमार यादव नियुक्त। मन्त्री परिषदद्वारा मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति। प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत।
1: संयुक्त राष्ट्रसंघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने।
0: प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात। रसुवा भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 खर्ब आवश्यक पर्ने। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूको माग।
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो।
0: अदालतका फैसला शीघ्र र प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिको निर्देशन। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग। जुम्लामा 900 भन्दा बढ़ीलाई जन्म र मृत्यु संस्कारका लागि अनुदानको चामल वितरण।
3: 72 जनाले लग्नु भएको छ, होइन, आउनु भएको छ। यसमा अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ।
0: र नेपाल एसएससी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट। ओमान सेमी फाइनलमा पराजित, अन्नपूर्ण एनभीएल को फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले तापक्रम वृद्धिसँगै यस्ता ठूला ठूला विपद फेरि दोहोरिन सक्ने चेतावनी दिएको छ। हिमाली क्षेत्रको तापक्रम 1.8 डिग्री सेल्सियसले बढ़नुले पनि अरू संकट निम्तने देखिएकाले यसको सामना र न्यायका लागि विश्व समुदायको ध्यान आकर्षण गराउने बेला भएको छ। विश्व समुदायसँग कूटनीतिक तवरले वकालत गर्नका लागि सत्ता पक्ष र विपक्षी दल एकसाथ अघि बढ़नु आवश्यक छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण मन्त्री परिषदले स्वीकृत गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले संयुक्त राष्ट्रसंघको 81 महासभामा आगामी असोज 6-10 गतेसम्म सहभागी हुने प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरिएको नयाँ दिल्लीमा आयोजना हुने नेपाल भारत अन्तर सरकारी उपसमिति आईजीएससी को बैठकमा सहभागी हुन नेपाली वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनुभयो।
1: पहिलोमा संयुक्त राष्ट्रसंघको 81 महासभामा 2083 असोज 6-10 गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गर्ने, भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल इण्डिया इन्टर गभर्नमेन्टल सब कमिटी आईजीएससी को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने, गृह मन्त्रालयबाट अनुचित लेनदेन मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, काठमाडौँ भक्तपुर ललितपुर सप्तरी र दाङ जिल्लाका कुल 27 स्थानीय तहहरूको 17,438 गरीब घर परिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डाक्टर हरिप्रसाद लम्साल भक्तपुर र सदस्यमा श्री रामचरण सापकोटा मकवानपुर एवं महिला सदस्यमा श्री विष्णु घिमरे रिमाल काठमाडौँलाई नियुक्ति गर्ने।
5: बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। यसले मिटर ब्याजबाट पीड़ित नागरिकलाई न्याय दिलाउन आवश्यक कानून निर्माणको बाटो खुल्ला गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिशमा विभिन्न 5 जिल्लाका गरीब घर परिवारको सूची सरकारले स्वीकृत गरेको छ। सुनसरी 4 निर्वाचित रासोपाका सांसद दीपक कुमार शाह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालिन शाहले उहाँलाई मन्त्रीमा सिफारिश गर्नुभएको थियो। उहाँले आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहले उक्त मन्त्रालयको जिम्मा पाउनु भएको हो। यादवले हिजो संसदीय समितिमा बजारमा ग्यास अभाव हुनुको कारण ग्यास उद्योगी र सरकारी कर्मचारी दोषी रहेको आरोप लगाउनु भएको थियो। रसुवाको भट्टुकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। 5130 जना अझै बेपत्ता रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महत,
6: अहिलेसम्मको 6 बजेको अपडेट चाहिँ हामीले लगभग अब वेबसाइटमा र हाम्रो फेसबुक पेजमा पनि हालिसकेका छौँ। नआएको एकछिनमा हालेदेखि त्यहाँबाट हेर्नु होला। मैले समरीमा भन्दाखेरि चाहिँ अहिले 1377 स्टक चाहिँ फेला परेको छ। त्यसमा 5000 बढी चाहिँ मिसिङ हुनुहुन्छ। त्यो मिसिङमा चाहिँ अब हामीले भेरिफाई गर्दैछौँ। केही डेटहरू जस्तो डेट बढी पहिचान नभएका डेट बढीहरू पनि हुन सक्नुहुन्छ। त्यो अब बिस्तारै पछि डिएनए टेस्टबाट पहिचान भएपछि मात्र हामीले मिसिङमा हटाउनु पर्ने हुन्छ। आज त एउटा राम्रो अस्तिदेखि यो एक्रो ब्रिज चाहिँ जडानको क्रममा थियो देवीघाटमा, यो नुवाकोटको आज चाहिँ जडान भएर चाहिँ सुचारू भएको छ। अब त्यहाँ यातायात चाहिँ सञ्चालन गर्न सक्ने अवस्था छ।
5: विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरूत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद पुनरूत्थान आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्र मध्ये पनि ऊर्जा र सड़कमा व्यापक क्षति पुगेको छ, जहाँ 759 मेगावाट क्षमताको 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। यसका कारण ऊर्जा तथा ग्रिड प्रणालीको पुनरूत्थानका लागि मात्रै 3 खर्ब 90 अर्ब 62 करोड़ 30 लाख 40 हजार रूपियाँ आवश्यक पर्ने देखिएको छ। विपक्षी दलहरूले भने रसुवाको भोटेकोशी बाढ़ीपछिको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले तत्काल प्याकेजमा काम गर्नुपर्ने माग गरेका छन्। सरकारले गरिरहेको काम प्राप्त नभएको भन्दै जीवितै उद्धार गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै अघि बढ़नुपर्ने विपक्षी दलको निष्कर्ष छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापा,
2: जुन तरिकाको उद्धार र त्यहाँ भइरहेको काम कारवाहीहरू छ त्यो विषयमा चाहिँ हामीले अलिकति छलफल गरिरह्यौं। सरकारले गरेको कामहरू कतिको राम्रो भएको छ र कतिसम्म हामीले अगाडि बढ़ाउनु पर्ने हो, यसलाई कसरी निरन्तरता दिने हो भन्ने कुरा पनि यहाँ कुरा भयो। र सर्वदलीय बैठक बस्दै गर्दाखेरि केही बुदाहरू हामीले बनाएको थियौं त्यो क्षेत्रमा गर्ने काम हरूको, त्यो क्षेत्रमा जुन हामीले एउटा 9 बुधे जस्तो गरेर एउटा बुदा बनाएको थियौँ त्यो बुदामा कति कार्यान्वयन भयो र कति हुन बाँकी छ र यसलाई अब अगाडिको दिनहरूमा चाहिँ कसरी अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफल भयो। सत्तापक्षको सभापतिज्यूले पनि सदनबाट भन्नुभएको थियो विशेष संसदीय समिति गठन गर्ने भनेर, त्यो प्रक्रियामा पनि कसरी जाने अगाडि त्यहाँनिर छलफल भयो।
5: प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले अदालतका फैसला शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति समीक्षा बास्कोटा,
7: न्याय ढिलो दिनु भनेको न्याय नदिनु सर हो भन्ने मान्यतालाई आत्मसात गर्दै अदालतबाट भएका फैसलाहरूको शीघ्र तथा प्रभावकारी कार्यान्वयन मार्फत पीड़ितको न्याय पाउने अधिकार सुनिश्चित गर्न साधन स्रोत अधिकार र संस्थागत क्षमता सम्पन्न गराई फैसला कार्यान्वयनको उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने सम्बन्धमा विद्यमान कानून संस्थागत तथा संरचनागत व्यवस्थाको वस्तुनिष्ठ र वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने।
5: नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक भोलिका लागि बोलाइएको छ। बैठकमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर अन्तिम रूप दिइने नेताहरूले बताएका छन्। उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव हुनुहुन्छ। साथै प्रदेश र गैर भौगोलिक गरी 13 स्थानमा संकलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने जिम्मा कार्यदलले महासचिव पोखरेललाई दिएको थियो। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले शिशुलाई जन्म दिएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालबाट सो अस्पतालसँग स्पष्टीकरण माग गरेको जानकारी गराउनु भएको छ। अस्पतालले भने दोषीमाथि कार्यवाही हुने जनाएको छ। जुम्ला स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा जुम्लाका 8 स्थानीय तहका 904 जनालाई जन्म र मृत्युको समयमा दिइने 30 किलो चामल प्रदान गरेको छ। जन्मतर्फ 558 र मृत्युतर्फ 346 जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले सीआईएनलाई बताउनुभयो।
3: अहिले चाहिँ हाम्रो साउने गतेदेखिबाट शुरू भयो होइन, अनि अहिलेसम्म चाहिँ अब हाम्रो चाहिँ आजसम्मको डाटा हेर्दा चाहिँ 72 जनाले चाहिँ लग्नु भएको छ होइन, आउनु भएको छ। यसमा चाहिँ अब हजुरको 65,000 जति ज्याला खर्च भएको छ र 70 भन्दा बढी चाहिँ मान्छेहरू आउनु भएको छ अहिलेसम्मको डाटा चाहिँ। यो खास चाहिँ अब काबीको कर्णाली अञ्चलको 5 जिल्लाहरूमा चाहिँ सञ्चालन छ। 2072 सालबाट चाहिँ सञ्चालनमा हो चाहिँ। अब अहिले चाहिँ खास यो मृत्यु हुने बित्तिकै तपाईँको चाहिँ कामकाजहरू, जन्म हुने बित्तिकै त्यो कामकाजहरूमा चाहिँ खाद्यान्न अभाव हुने भएको कारणले गर्दा सरकारले चाहिँ यो पुलिस चाहिँ ल्याएको हो।
5: स्वास्थ्य सेवा विभागले आत्महत्या रोकथामलाई साझा जिम्मेवारीका रूपमा अगाडि बढ़ाउन सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायसँग अपील गरेको छ। विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरिएको हो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत शारदा पहारी
8: यस वर्षको नारा आत्महत्या रोकथामबारे संवाद शुरू गरौं दृष्टिकोण बदलाउन रहेको छ, जसको अर्थ आत्महत्या रोकथामको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गरेको छ। यदि तपाईलाई नैराश्यता यस सम्बन्धी सोच आएमा नजिकको विश्वासिलो पात्रलाई जानकारी दिनुहोस्। अहिले भुटेकुसीमा आएको बाढ़ीले गर्दा मानिसहरूमा निराशाको भावमा बढ़न सक्छ। भर पर्दो र विश्वासिलो सेवा र सूचनाका लागि नजिकको स्वास्थ्य संस्था वा परामर्शदाता पैसा नलाग्ने नम्बर 1166 फोन गरेर सेवा र सूचना लिन सक्नुहुन्छ।
5: साझा खबरमा अब खेल खबर। नेपाल एसीसी इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको छ। आज भएको एसीसी प्रिमियर कप सेमी फाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टीम्स एसिया कपका लागि छनौट भएको हो। र अन्नपूर्ण स्पाइकर किंग्स नेपाल भलिबल लीग एनबीएलमा फाइनलमा प्रवेश गरेको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा सगरमाथा स्नेहा सर्सलाई 3-1 सेटमा हराउँदै अन्नपूर्ण उपाधि नजिक पुगेको हो। अन्नपूर्ण 12 अंकको स्पष्ट अग्रता सहित अंक तालिकामा शीर्ष स्थानमा रह्यो। लीगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ।
0: बाढ़ी प्रभावित बाल बालिका जहाँ भए पनि विद्यालय जाने व्यवस्था गरिँदै
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएक पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ।
0: स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा पठन पाठनको वातावरण बनाइँदै विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
10: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
12: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
9: विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापन टोलीको विदाई गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपाली टोलीलाई शुभकामना सहित विदाई गर्नुभएको हो। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल अगाडि सड़क पेटीमा एक महिलाले शिशुलाई जन्म दिएको घटना छानबिन गर्न समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डाक्टर सतीश कुमार यादव संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 12,63,92,579 रूपियाँ मौजदात रहेको छ। कोषमा जम्मा भएको रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,32,67,82,235 रूपियाँ मौजदात छ। 2 वाणिज्य बैंकमा 2,18,09,444 अमेरिकी डलर मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जानकारी दिएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
16: साझा खबरमा अब मिलिजुली नेपाली। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँको विद्यालय खुल्यो कि छैन? विदुर नगरपालिका नुवाकोटले भने बाढ़ीका कारण विद्यालयमा क्षति पुगेपछि पढ़ाई हुन नसकेका बालबालिकाको पठन पाठन शुरू गर्ने तयारी गरेको छ।
9: पहुँचका हिसाबले पुरानो विद्यालयमा जान नसक्ने विद्यार्थीहरूको लागि उहाँहरू अहिले बसेको ठाउँ जहाँ नजिक छ त्यही ठाउँमा गएर पढ्न पाउने अवसरको लागि हामीले विद्यालयहरूलाई भनेका छौँ। विद्यार्थीहरूको लागि ड्रेसको रेस्ट्रिक्सन हुँदैन, स्टेसनरी लगायतका मटेरियलहरूमा पनि रेस्ट्रिक्सन हुँदैन। उहाँहरूले आफूलाई पाएको पर्ने विद्यालयमा पढ्न पाउनुहुन्छ। पढ़ाईको चाहिँ निरन्तरताको लागि उहाँहरूको लागि अवसर सुनिश्चित हुन्छ। आफू पहिला पढ़िरहेको विद्यालय जहाँ छ त्यो विद्यालयको प्रवासमा सम्पर्क गर्नुहुन्छ, उहाँले पनि कोअर्डिनेशन गरिदिनुहुन्छ। यदि त्यो सम्भावना भएन भने हामी नगरपालिकासँग पनि तपाईँ समन्वय गर्न सक्नुहुन्छ।
16: वहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका शिक्षा अधिकृत नवराज सापकोटा। रसुवा बाढ़ीमा तपाईँको पनि थुप्रै अनुभव र भोगाई पक्कै होलान्। अब एकैछिन चाहिँ व्यत्रावतीकी सीता थापा मगरको कुरा सुनौ। नुवाकोट स्वारा डाँडामा प्रभावितहरू नै मिलेर बनाएको अस्थायी आश्रय स्थलमा बस्दै आउनुभएकी सीता थापा मगर
17: सबै आफ्नै गाउँघरका आफ्नै दाजुभाइ दिदी बहिनी अब सबै मिलेर बसेका छौ। अरू बेला पनि त मिल्न पर्छ, तर यस्तो बेलामा त झन् एकअर्कासँग समन्वय गरेर मिलेर बस्ने नै सबभन्दा राम्रो हो। तसार मदार गरेर पनि के गर्ने त? अब यत्रो आफ्नो भएका 4-5 करोड सम्पत्ति त अब गुमिसक्यो भने अब के को लागि चाहिँ त्यो तसार मसार गर्ने होइन? अब गरेर नि के हुने हो र? यो बेलामै नमिलेर अब एकजुट भएर नै अगाडि बढ्नुपर्छ। अब भएको कुरा सेयरिङ गर्ने हो, अब सबै कुरा गुमिसक्यो, जे आफूसँग भएको छ त्यही आफ्नो अब साथीलाई बाँड्ने हो, उसँग भएको आफूले लिने हो। हामीसँग त केही छैन, जम्मा यही एउटा यही लुगा लगाएर म खासै भागेको थिएँ। चप्पल पनि अरूकै हो, यहीँ रातमा हो, चप्पल पनि नलागिकन हामी भागेको थियौँ। जम्मा एउटा 1 सेट लुगा मात्रै मेरो। त्यो 2 बिल्डिङ थियो, एकपट्टि चाहिँ कस्मेटिक र कपडा अनि सिलाई थियो भने अर्कोपट्टि चाहिँ गार्मेन्ट थियो, सिलाइको गार्मेन्ट पसल थियो। अनि मेरो खेत 7 रोपनी थियो, 7 रोपनी खेत पनि त्यही बारीमै बगायो। हाम्रो सामानहरू पनि धेरै त्यहाँनिर डुबेको छ, अनि त्यो पनि पाउँछौँ कि भन्ने एउटा आशले पनि हो, र अर्को कुरा चाहिँ हाम्रो बाध्यता पनि हो। यहाँबाट अन्त जाने ठाउँै छैन, त्यही बाध्यताले पनि हामी बसिरहेछौँ।
16: नुवाकोटको टोखा छहरे सड़क खण्डमा राति यात्रा गर्न रोक लगाइएको छ। सड़क विभागको सूचना अनुसार नुवाकोटको टोखा छहरे सड़क खण्ड अन्तर्गत शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको हो। अर्को सूचना नभएसम्म उक्त सड़क बन्द रहनेछ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा सुत्केरी आमा तथा नवजात शिशु बालबालिकाको स्वास्थ्य सेवाको अनुगमन गर्न समिति गठन गरेको छ। समितिले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, जनशक्ति, औषधि सामग्रीको उपलब्धता र स्वास्थ्य जोखिमको अनुगमन गरी आवश्यक पहल गर्ने जनाएको छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विनाशकारी बाढ़ीले निम्त्याएको संकट समाधानका लागि सांसद र संसदको भूमिका,
18: व्यवस्था नरहेसम्म आवास के हुने हो त्यो दिने र केही राहतको सुविधा दियो भने क्रमशः जीवन चाहिँ सामान्यीकरण भएर जान्छ भन्ने ठान्दछु मैले।
0: विशेष श्रृंखला हेलो सांसद बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
19: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
19: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
19: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। आजको संवाद श्रृंखला हेलो सांसदमा रसुवाको भोटेकोशी बाढ़ी र बाढ़ीले पारेको प्रभावको बारेमा नेकपा एमालेका सांसद डाक्टर पुष्प कणेलसँग संवाद प्रस्तुत गर्दैछौं। विशेषतः धादिङ लगायतका क्षेत्रमा बाढ़ीले पारेको प्रभाव, त्यस क्षेत्रका नागरिकको जीवन रक्षाका लागि चाल्नुपर्ने कदमका बारेमा साथी सन्तोषी रावल सांसद कडेलसँग कुराकानी गर्दै हुनुहुन्छ।
18: रसुवा नुवाकोटको तुलनामा त कमै हो, तर पनि अब त्यहाँ 400-500 घरहरू प्रभावित छन्। घर पुरिया छन्, त्यहाँ बगाउने भन्दा पनि बगाएको थोरै छ, पुरिया धेरै छ, माटो चाहिँ पुरै भरिएको छ, ती फाल्ने कामहरू हुँदैछ। अब 400-500 चाहिँ त्यहीँ परिवारहरू प्रभावित भएर कतिपय होल्डिङ सेन्टरमा बसेका छन्, कति आफ्ना सरसिमेकीमा बसेका छन्, कति आफ्नै घरहरू पनि अरूसँग छ भने ती घर बसेका छन्। त्यस्तो
22: तपाईँ त्यहाँ गइरहँदाखेरि त्यो बाढी पीड़ितहरूले अब तपाईँलाई व्यक्त गरेका कुराहरू चाहिँ के छन् उहाँले?
18: धादिङ पुरिएको हुनाले गर्दा व्यवसाय गरेर खानेहरूको त्यो घर पुरिएको छ। अब त्यहाँ त्यो ठाउँबाट उठ्नुपर्ने हो कि भन्ने चाहिँ डर पनि छ उहाँहरूलाई। त्यसो हुनाले गर्दा चाहिँ त्यसैमा उहाँहरूको बढी चिन्ता देखिन्छ।
22: अब के छ विकल्प त्यहाँको पुनस्थापना गर्ने अनि राहतको कुराहरू के कस्तो छ?
18: राहतको त त्यति धेरै समस्या छ जस्तो मलाई लाग्दैन, होइन? अलिक दीर्घकालीन खालका चिजहरू दिनुपर्ने आवश्यकता चाहिँ छ, तर तत्कालीन खाद्यान्न आदि लगायतका विषयहरू चाहिँ त्यति धेरै समस्या भए जस्तो लाग्दैन। बरु अब राहत चाहिँ दिने, राहत केमा पकाएर खाने भन्ने चाहिँ समस्या छ। बस्ने ठाउँकै मूल समस्या कहाँ हो, त्यो दिएका राहतहरू राख्ने ठाउँ भन्ने पनि ठगान छैन। आवासको समस्या चाहिँ मूल समस्या हो जस्तो मैले देख्छु अहिले। अब बच्चा बच्चीहरूको पढाइ लेखाइका कुराहरू पनि अब चाहिँ अर्को एउटा गम्भीर मुद्दा भएर आएको थियो छु।
22: तपाईँ सांसद बनेपछि आफ्नो निर्वाचन क्षेत्रका जनताले सबैभन्दा बढी भोगिरहेका कुन समस्या छन् जस्तो लाग्छ?
18: त्यहाँ त धादिङ जिल्ला एउटा चाहिँ दुर्गमय जिल्ला मानिन्छ। धादिङ जिल्ला पनि म चाहिँ दक्षिण बेल्टको हो, त्रिशुली वारीकै, त्रिशुली वारी त्रिशुलीको पासमा गाडी चाहिँ कुदिराखेको छ, तर दक्षिण महाभारत अत्यन्त विकट छ। त्यहाँ चेपाङ जातिका मान्छेहरू छन्, त्यहाँ तामाङ जातिका मान्छेहरू छन्। यो त कर्णाली जस्तै दुर्गम छ, बाजुरा तपाईँको जस्तो दुर्गम छ, दार्जिलिङ पनि त्यस्तै दुर्गम छ। यसो हिउँदमा गाडी जान्छ तर बर्खामा गाडी जाँदैन। अहिलेको गाडी रोकिएको स्थिति छ, तीन महिना चार महिना गाडी रोकिन्छ, त्यस्तो खालको स्थिति छ।
22: होइन, अब यो राजधानीसँगै जोडिएको जिल्ला पनि हो, अनि के कारणले चाहिँ त्यो दुर्गम?
18: त्यही हो चाहिँ दार्जिलिङको समस्या, आजदेखि होइन, यो राणा कालमा पनि राणाको दरबारलाई मान्छे सप्लाई गर्ने आवश्यक चिजबिजहरू सप्लाई गर्ने ठाउँ चाहिँ भयो, तर त्यो पुरै त्यहाँबाट चाहिँ साधन स्रोत यता आयो पनि। अहिलेसम्म पनि त्यो निरन्तरता छ, धादिङ नजिक छ, बत्ती मुनिको छाया भने जस्तो अँध्यारो चाहिँ त्यहाँ अँध्यारो छ, ध्यान पनि त्यति धेरै जाँदैन। अब हामीले पनि जुन हिसाबले आवाज उठाउनु पर्ने हो त्यो उठाउन सकेका छैनौँ। नेपालमा फेरि जो चाहिँ पहुँचमा छ त्यसैले साधन स्रोत आफ्नो क्षेत्रमा लैजाने परम्परा छ, त्यो अनुसार अब त्यो अनुसार पहुँचवालाहरू मान्छे नभएको पनि होला सायद।
22: तपाईँकै पार्टीको सरकार थियो होइन, नेकपा एमाले, अब अहिले चाहिँ राष्ट्रपतिको सरकार भएको छ, अहिलेको अवस्थामा चाहिँ तपाईँको गाउँठाउँमा विकास लिनको लागि अर्थात बजेट पार्नको लागि कतिको समस्या देख्नु भएको छ नि?
18: हामीलाई चाहिँ त्यो कनेक्सन पनि छैन, अब दुईटीआईको सरकार भएको कारणले गर्दा अब उहाँहरू त पर्याप्त छ, उतैतिरै दुइटै प्रत्यक्ष जित्नु भएको छ, त्यो राष्ट्रपतिले जितेको छ, उहाँहरूले के गरिराख्नु भएको छ हामीलाई थाहा छैन। एउटा त समानुपातिक, त्यसो पनि प्रतिपक्षी
22: बोलेको कुराहरू त्यहाँ
18: बोल्न होइन, बोल्न त बोल तपाईँहरूले सुन्नुहुन्छ, जनताले सुन्छन् नसुन्ने होइन, तर सरकारमा हाम्रो पहुँच छैन।
22: अब तपाईँले सरकारमा पहुँच छैन भनिरहँदाखेरि तपाईँको क्षेत्रमा कसको चाहने त तपाईँलाई हो नि त, जनताले होइन, जनता सामु चाहिँ तपाईँले कुराहरू कसरी?
18: जनतासँग त भनिराखेका छौँ हामीले, त्यहाँका चाहिँ मूल आवश्यकताहरूको बारेमा अहिले पनि आवश्यकता छ, जस्तो अहिले चाहिँ यो कृष्णभीरको परेवा भीरको जुन पहिरोहरू छन् ती पहिरोले गर्दा सम्पूर्ण यातायात प्रणाली रोकिएको स्थिति छ, काठमाडौँ उपत्यकालाई समस्या भइरहेको छ। त्यसको विकल्पको रूपमा पारिपेटी त्रिशुली पारीबाट एउटा बाटो बनाउनु पर्छ, पूरै नुवाकोटदेखि रसुवाको छेउदेखि अझ सकिन्छ भने मुगलिनसम्म तनहुँसम्म नै पुग्ने गरी बाटो बनाउनु पर्छ। त्यो बाटो भयो भने इमर्जेन्सीको बेलामा काम लाग्छ भन्ने छ। अब धादिङ पुरै अहिले सदरमुकाम नै कट अफमा परेको छ, यातायात प्रणालीबाट धेरै घुमेर मात्रै त्यहाँ जान सकिन्छ, त्यस कारणले त्यो पहिलाको पुल लगेको छ, त्यो पुल निर्माण गर्नु पर्यो। त्यस्तै गरी अहिले चाहिँ पक्की पुलै छवटा लगेको छ, झलुङ्गे पुलहरू चाहिँ 10-15 लगेको छ। त्यसो हुनाले अब त्यो यातायात प्रणालीलाई जोड्ने कुराहरू अहिले महत्वपूर्ण विषय हुन गएको छ।
22: तर अहिले तत्कालको समस्या भनेको बाल बालिकाको शिक्षा स्वास्थ्य यो कुरामा चाहिँ विशेष गरी ध्यान दिनुपर्ने अवस्था छ, यो कुरालाई चाहिँ कसरी हेर्नु भएको छ?
18: शिक्षा स्वास्थ्य महिलाहरूको समस्याहरू चाहिँ अलिकता होल्डिङ सेन्टरहरूमा पनि छन् भन्ने चाहिँ त्यो त सामान्य हामीले अनुभवै गर्ने कुरा हो। होल्डिङ सेन्टरमा सबलाई लगाएर त्यहाँ राखेको छ, थरीथरीका मान्छेहरू हुन्छन् त्यहाँ, त्यसले समस्या बनाएको छ। अब मुख्य गरेर चाहिँ यातायात प्रणालीलाई चाहिँ जोड्ने कस्तो छ भने कतिपयका विद्यालय पारी छन्, विद्यार्थी वारी छन्, कतिपयको विद्यार्थी पारी छन्, विद्यालय महाविद्यालयहरू वारी छन्, तिनीहरूको कनेक्टिभिटी तिनीहरूलाई पढ्न जाने सुविधा दिनुपर्ने हुन्छ र त्यसको लागि यातायात प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने एउटा मूल कुरा हो। आवासको व्यवस्था उहाँहरूलाई गर्नुपर्ने आवश्यकता छ।
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। उद्योग मन्त्रीमा दीपक कुमार शाह नियुक्त हुनुभयो। मन्त्री परिषदले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विधेयक प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भयो मन्त्री परिषद बैठकबाट। प्रधानमन्त्री राहत कोषमा 12 अर्ब भन्दा धेरै रकम मौजदात रहेको जानकारी दिइएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा करिब 7 अर्ब आवश्यक पर्ने देखिएको छ। पुनस्थापनाका लागि तत्काल काम गर्न विपक्षी दलहरूले माग गरेका छन्। अदालतका फैसला शीघ्र र प्रभाव प्रभावकारी कार्यान्वयन गर्न संसदीय समितिले निर्देशन दिएको छ। सप्तरीको एउटा अस्पताल परिसर बाहिरै सुत्केरी भएको विषयमा अस्पतालसँग स्पष्टीकरण माग गरिएको छ र नेपाल ईएससीसी इमर्जिङ टीम्स एसिया कप
1: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842349.

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स बिस्ट्रो हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुन चाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
5: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ी पछिको पुनः निर्माणमा 7 खर्ब भन्दा धेरै रूपियाँ लाग्ने सरकारको प्रारम्भिक आकलन।
1: 2023 लागि मात्र 4 खर्ब प्लस भएको भएर हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ।
0: सिलिने जलविद्युत आयोजनामा जारी पछिल्लो उद्धार प्रयासबारे सैनिक प्रवक्ता भन्छन्, अनि नुवाकोटका बासिन्दाले भोगिरहेको समस्या र रसुवाका सांसदले देखेको चुनौतीको चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशमा गृहयुद्ध चर्किँदै गर्दा हुथीहरूले मोखा बन्दरगाहमाथि कब्जा गरेको यमनका अधिकारीहरूले बताएका छन्। उक्त बन्दरगाह बाब अल मान्देव जलमार्गसँगै छ, जसले रेड सी र हिन्द महासागरलाई जोड्छ। यसले खाड़ी क्षेत्र, एसिया र युरोप बीच तेल तथा वस्तुहरूको महत्वपूर्ण पारवहन मार्गमा इरान समर्थित हुथीहरूको पकड़ मजबूत बनाइदिएको छ। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्, यसको अर्थ के हो भने हामी अब विश्वव्यापी महँगी भोग्न गइरहेका छौं। बीबीसी संवाददाता रिचर्ड कागोए, साउदी अरब समर्थित यमनको सरकारी फौज र उसका साथीदारहरू तटीय क्षेत्रमा अवस्थित अर्को बन्दरगाह जुब्बाबबाट पछाडि हटेका छन्। साउदी लडाकू विमानहरूले हमला जारी राखेका छन्। युरोपेली केन्द्रीय ब्याङ्क ईसीबीले 0.25% ब्याज दर बढ़ाएको छ। यो वर्ष दोस्रो पटक बढ़ाइएसँगै युरोजोनमा ब्याज दर 2.5% पुगेको छ। ऊर्जाको उच्च मूल्यले बढ़ाएको महँगीसँग जुझ्न ब्याज दर बढ़ाउनु परेको ईसीबीको तर्क छ। होर्मुज र बाब अल मान्देव जलमार्ग भएर इन्धन आपूर्ति हुनेबारे अनिश्चितता जारी रहँदा तेलको मूल्य प्रति ब्यारेल $100 पुगेको छ। प्रक्षेपण भन्दा महँगी दर अझै उच्च रहन सक्ने ईसीबीले जनाएको छ। फिलिपिन्समा आगलागीमा परेको एउटा यात्रुवाहक फेरीबाट अझै धुवा निस्किरहेको तटरक्षकहरूले बताएका छन्। आगलागीमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने करिब 90 जना अझै हराइरहेका छन्। अधिकारीहरूका अनुसार 43 जनाको सकुशल उद्धार गरिएको छ। एमभी जुन एस्टर नामको उक्त फेरीमा 100 जना भन्दा बढ़ी यात्रु र 17 जना चालक दलका सदस्य सवार थिए। घटना पर्यटकमा चर्चित पलावन प्रान्तमा भएको हो। उद्यमान देशहरूको समूह ब्रिक्सको वार्षिक शिखर बैठकमा सहभागी हुन यसै साता चिनिया राष्ट्रपति शी जिनपिङ दिल्ली जाने उसको विदेश मन्त्रालयले पुष्टि गरेको छ। 7 वर्षमा पहिलो पटक उनी भारतको भ्रमणमा जानेछन्। यसलाई केही वर्ष यताको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको रूपमा अर्थ्याइदैछ। दिल्लीमा हुन लागेको शिखर बैठकमा सहभागी हुने अपेक्षा गरिएका अरू नेताहरूको सूचीमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसूद पेजेस्कियान पनि रहेका छन्। र श्रीलंकाको सर्वोच्च अदालतले डर धम्की सम्बन्धी घटनामा दोषी ठहर भएका एक बौद्ध भिक्षुलाई राष्ट्रपतिले दिएको क्षमादान उल्ट्याउँदै उनलाई पुनः जेल पठाउन आदेश दिएको छ। कार्टुन मार्फत पूर्व राष्ट्रपति महिन्दा राजपक्षको आलोचना गरेपछि बेपत्ता भएका एक कार्टुनिष्टकी श्रीमतीलाई धम्की दिएको अभियोगमा दोषी ठहर गर्दै अदालतले गालागोडा अटे यान्सारालाई सन् 2018 जेल पठाएको थियो। तर 1 वर्षमै राष्ट्रपतिले क्षमादान दिएपछि उनी जेलबाट निस्किन सफल भएका थिए। राजनीतिक प्रभाव रहेका ती बौद्ध भिक्षुमाथि मुस्लिम विरूद्ध तनाव बढ़ाएको आरोप लाग्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। ठूलो विध्वंस मचाएको भदौ 10 गतेको बाढ़ीपछिको पुनः निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै खर्च लाग्ने प्रारम्भिक आकलन गरिएको सरकारले जनाएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीको अध्ययन प्रतिवेदनले उक्त आवश्यकता औल्याएको हो। ठूलो मानवीय क्षति पुगेको बाढ़ीबाट सार्वजनिक र निजी सम्पत्तिमा पनि व्यापक नोक्सानी पुगेको छ। प्रस्तुत छ एक रिपोर्ट। क्षतिको द्रुत तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदनमा बाढ़ीबाट भएको कुल क्षतिको 75% पूर्वाधार क्षेत्रमा भएको उल्लेख रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसको निम्ति ठूलो आकारको बजेट आवश्यक पर्ने जानकारहरू बताउँछन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महत,
1: कन्स्ट्रक्सनको फेजमा लङ टर्ममा त 7 खर्ब भन्दा बढ़ी छ र पूर्वाधार विकासकै लागि मात्र 4 खर्ब प्लस भएको भएर रकम त सरकारसँग पर्याप्त छैन, हामीले विभिन्न स्रोतबाट जुटाउनै पर्ने हुन्छ, विकास सहायतासँग पनि अनुरोध गर्नुपर्ने हुन्छ, कतिपयको प्रतिबद्धता पनि आएको छ आउन त, अब बिस्तारै त्यो प्लस हुँदै जान्छ।
0: दुई चरणमा पुननिर्माणको योजना सुझाइएको प्रतिवेदन अनुसार 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माण गरिनेछ, जसको निम्ति 8 अर्ब 73 करोड लगानी आवश्यक हुन्छ। दीर्घकालीन पुननिर्माणका लागि 7 खर्ब भन्दा धेरै रकम खाँचो पर्ने प्रतिवेदनले आउल्याएको छ। प्राधिकरणकी प्रवक्ता महत भन्छन् विस्तृत अध्ययनबाट त्यसमा केही हेरफेर पनि हुन सक्छ।
1: डिटेल एसेसमेन्ट त हुनै बाँकी छ, प्राविधिकहरू वडा स्तरसम्म गएर डेटा कलेक्सन गरेर त्यहाँको लस एण्ड ड्यामेज आइसकेपछि मात्र हामीले फाइनली भन्न सक्छौ, तर करिब करिब टेन्टेटिभ त्यति पर्छ भन्ने अब प्रारम्भिक अनुमान गरिएको छ। यो यसमा केही वास्तवमा पछि पीडिआई गर्दा त केही थप गर्छ फरक पर्ने त हुन्छ।
0: बाढीबाट भौतिकसँगै ठूलो मानवीय क्षति भएको छ। प्राधिकरणले आज साँझ दिएको जानकारी अनुसार 5,000 भन्दा धेरै मानिस अझै पनि बेपत्ता छन्। तीमध्ये केही जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेको ठानिएको छ। सुरक्षा निकायले लगातार त्यसमा खोजी प्रयास गरिरहेको छ। जीवित उद्धार गर्न सकिने आशा गरिएको जलविद्युत आयोजना चिलिमेमा भइरहेको प्रयासबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
3: विशेष गरी चिलिमे हाइड्रो टनेलमा खोज तथा उद्धारलाई बढी केन्द्रित गरिएको अवस्था छ। यो टनेलमा नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा अनि विज्ञहरूको पनि सल्लाह बमोजिम उद्धार कार्यलाई चाहिँ प्रभावकारिताका साथ अगाडि बढाएको अवस्था छ। मुख्य गरी यो टनेलको बाहिरको जुन खुल्ला भाग छ त्यो ज्यादै नै कमी भएको भएर र त्यो खोलाले चाहिँ कटान गरेको अवस्था भएकोले ठूलो हेभी इक्विपमेन्टहरू हेलिकप्टरबाट पनि झारन सक्ने अवस्था छ। त्यसले गर्दाखेरि च्याप्रु बेसीबाट उक्त टनेलको जुन मुखसम्म यो हेभी इक्विपमेन्ट लानको लागि बाटो बनाउने कार्य माउन्टेनियरिङ एक्सपर्ट टिमहरू पनि खटिएर गरिरहेको अवस्था छ। त्यसको लागि टनेलको जुन इलाकासम्म पुग्नलाई करिब 35 मिटर जुन बाटो बाँकी छ, जुन बाटो चाहिँ ब्लास्टिङको कार्य गरेर पनि तयार गरिएको छ र टनेलको मुखसम्म जानको लागि एक्सेस जुन जुन बाटो तयार भइसकेको अवस्था छ। अब हेभी इक्विपमेन्ट जानको लागि 35 मिटर जति दूरी पाकिरहेको अवस्था छ। त्यसै गरी संयुक्त खोज तथा उद्धार टोलीले करिब 110 मिटर सम्म भित्र गएर खोजी कार्य गरिरहेको अवस्था र त्यो सँगसँगै टनेलमा जमेको हिलो लेदोहरू फाल्ने काम पनि भइरहेको छ र त्यो 110 मिटर पछिको डिस्टेन्समा चाहिँ त्यो पुरै टनेल बन्द भएको अवस्था र कन्ट्रोल ब्लास्ट पनि गर्न नमिल्ने अवस्था रहेकोले चाहिँ विशेष गरी यो हेभी इक्विपमेन्टबाट चाहिँ कार्य गर्ने गरी तयारी गरेको अवस्था छ।
0: भनेको ठूलो इक्विपमेन्ट पुर्याउनलाई 35 मिटर बाँकी भयो, त्यसपछि त्यो इक्विपमेन्टले जहाँसम्म उद्धारकर्ताहरू पुगे जहाँबाट बन्द छ 110 मिटर पछि त्यसपछि खोल्नको निम्ति त्यो इक्विपमेन्ट प्रयोग गर्न खोज्नु भयो?
3: हजुर, यो चाहिँ अब मुख्य गरी त्यो टनेलको ओह्रालो भागबाट चाहिँ अलिकति उकालो र टर्निङको भागमा चाहिँ बन्द भएको अवस्था छ। टनेल त्यो भागलाई चाहिँ खुल्ला गरेर चाहिँ भित्र अगाडि बढ्ने क्रममा चाहिँ हामीले यो जुन हेभी इक्विपमेन्टहरू चाहिँ यो लानको लागि यो बाटो बनाउनु पर्ने चाहिँ अवस्था आएको छ।
0: त्यो जहाँनिर यो उद्धारकर्ताहरूले जहाँसम्म पुगे 110 मिटरसम्म, त्यस पछाडि जुन लेदोले पुरिएको बन्द छ जुन भन्नुभयो 110 मिटर पछाडि कति मिटरसम्म भित्र खोजी गर्नुपर्ने अवस्था बाँकी?
3: करिब 250 मिटर भित्र छिर्न पर्ने चाहिँ अवस्था छ। त्यसको लागि हामीले अहिले 110 मिटरसम्मको इलाकामा क्लियर गरिसकेको अवस्था छ।
0: अरू टनेलबाट पनि जीवित उद्धार हुने सम्भावना छ? अरू जलविद्युत आयोजनाहरूबाट
3: विशेष गरी यो जुन 3A हामीले दुईजनाको जीवित उद्धार गर्यौँ र एउटा सब पनि उद्धार गरेको अवस्था छ। 3B पनि करिब करिब 100+ संयुक्त फौजले चाहिँ त्यहाँ कार्य गरिरहेको अवस्था छ। त्यसै गरी यो लामटाङ र रसअगाडी हाइड्रो टनेलहरूमा पनि कार्य गरिएको अवस्था छ।
0: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब लाग नुवाकोट हाम्रा संवाददाता कृष्णमणि बरालसँगको कुराकानीमा त्यहाँका बासिन्दाले वास्तविक बाढ़ी पीड़ितको राहत सामग्री अरूले लिएर जाने जोखिमदेखि आफूहरूले बेहोरिरहेको दुःख सुनाएका छन्।
4: अब राहत छ, अब जति पनि आइराखेका छ पाइराखेका छन् होल्डिङ सेन्टरमा, अब त्यसमा चाहिँ अलिकति पीड़ित नभएकाहरूले चाहिँ त्यो राहत नलिँदै हुन्थ्यो जस्तो लाग्छ हामीलाई चाहिँ, हामीले त्यो पनि भनिराखेका छौँ है। म 9 नम्बर वडा कार्यालय नै हो, मेरो घर नजिकै पर्छ, त्यहाँतिरका मान्छेहरू कोठामा बस्ने मान्छेहरूले पनि गएर चाहिँ राहत जथाभावी छन् लिएको चाहिँ, त्यो चाहिँ एकदमै दुःख लागिरहेछ। पीड़ितले चाहिँ जति पाउनुपर्ने नपाउने हो कि जस्तो लाग्छ है।
0: बाढीपछि आफूहरूले सामना गरिरहनु परेको समस्याबारे रामशरण खाती:
5: अलिक केही राहत भएको छ, बिजुली र इन्टरनेटको सुविधा चाहिँ छ, ट्विन घरको व्यवस्था छ, झल्लेमु पुल चाँडै नै बन्दैछ, रोडहरू अहिले पनि बनिसकेको छैन, अब अझ कयौं समय लाग्छ बन्नलाई, मान्छेहरू हिँड्ने गोरेडहरू चाहिँ छ, होल्डिङ सेन्टरहरूमा अब एम्बुलेन्स त्यसपछि डक्टरहरूको यो सुविधा औषधिहरूको पनि छ, अब मेन भनेर चाहिँ यहाँ खानेपानीको चाहिँ एकदम अभाव छ, एकदम चरम अभाव छ, अनि लामखुट्टेको पनि त्यस्तै छ, किनभने फोहोर मैला जताचुकै भएर यो भाइरल ज्वरो रुवाखोकीहरू अलि तीव्र नै छ।
0: नुवाकोटका बासिन्दाको त्यो पीड़ापछि लागौं र सुवा झाका सांसद मोहन आचार्यले आफ्नो जिल्लाले बेहोर्नु परेको मानवीय र आर्थिक क्षति भयावह रहेको बताए र त्यससँगै ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको आफ्नो मूल्याङ्कन सुनाए।
6: अगस्तको मेजर कुरा के भने हाइड्रो पावर अनि टुरिज्म र अन्तर्राष्ट्रिय नाका, यससँग सम्बन्धित भएर धेरै व्यवसाय आफ्नै थाकपालमा बसेर केही गरेर आफ्नो परिवार जनहरूसँग सँगै बसेर गर्नुपर्ने धेरै साथीहरू त्यही नै जोडिएर बस्नु भएको थियो। हाइड्रो पावर त्यही थियो, टुरिज्मको विषय धेरै जस्तो अब मानसोवर जाने बाटो त्यहाँबाट होटल व्यवसाय सबै कुराहरू बनाएर त्यहाँ चलाउने मान्छेहरू धेरै बस्ने त्यहाँ नै भइहाले, त्यसपछि लाङटाङ जाने पनि त्यहीँबाट भइहाले। अर्को कुरा चाहिँ तपाईँको नाकासँग जोडी सम्बन्धित व्यवसाय गर्नेहरू पनि त्यही बस्ने भइहाले, त्यसले गर्दा रसुवाको कमसेकम ती जनशक्तिहरू 90% हामीले आज गुमाएको अवस्था हो, मिसिङ भइरहेको अवस्था हो। रसुवालाई यो बाढीले चाहिँ कमसेकम मिनिमम पनि 20 वर्ष पछाडि पार्यो भने मेरो अनुमान छ। भौतिक संरचनाको कुरा गरिरहेको छैन मैले, सामाजिक क्षेत्रमा जुन नागरिकहरूको ग्याप भयो त्यो भर्खर बिस्तारी चाहिँ व्यवसाय गरेर घरमा एउटा छोरी दाजुभाइहरू जसरी अगाडि बढ्दै हुनुहुन्थ्यो, सेल्फ सस्टेन भएर सेल्फ इन्टरप्रेनरसिपमा अगाडि बढ्दै हुनुहुन्थ्यो, र छोरी नागरिक भएर मैले त्यो घुमाएको चाहिँ मैले अनुमान गर्न सक्छु।
7: अब त्यो एउटा केन्द्रको रूपमा विकसित भइरहेको थियो त्यो नदी छेउको त्रिशुली छेउको मार्ग, त्यहाँ अब अहिले हराउने या जीवन गुमाउनेहरू स्थानीय कति थियो होला, बाहिरका मान्छे कति थियो होला?
6: अहिलेसम्म भएको डेटामा मिसिङ रसुवाबाट 1800 छ स्थानीय साथीहरू, सूचकको निवेदनको आधारमा कस्तो भएको छ भने तपाईँको गोसाइकुण्डा वडा नम्बर 2 मानव रहित भएको छ, त्यहाँ लोकली रेकर्ड हुने कुरा हुँदैन, को यता मुख गरे को यता मुख गरे भने दोबिरा हुन्छन्। अहिलेसम्मको 1849 छ, त्यसमा 10 जनाको चाहिँ शनाखत भएको छ। यो त रसुवाको मात्र नेट कुरा गर्दैछु, बाहिर विभिन्न नागरिकहरू विदेशी नागरिक बाहिर जिल्लाबाट आएर काम गर्ने सहित गर्दा मिसिङ भएको नै 4000+ हाम्रो रिसेन्ट डेटा लास्टमा भएको हामीलाई सूचना पाएको न्युजन आएको सबै मिसिङ भएको नै 4006 छ, र कतिजना त तपाईँको कस्तो पनि भयो भने यो हाइवे सबै गयो होइन, कतिपय चाहिँ नुवाकोटको ढुङ्गे भन्ने ठाउँबाट गाडी चलेर रसुवा जाँदै गर्दा गोसाइकुण्डा जान हिँडेका मान्छे, मानसोवर जान हिँडेका मान्छे, नाका जान हिँडेका मान्छे कतिलाई वासआउट गरी लिएर गयो त्यो त इमेजिन गर्न सकिँदैन। प्राइभेट भेहिकलको भने त्यो सामुदायिक भेहिकलहरू नै त्यति मिसिन्छ त्यहाँ, कतिपय कुराहरू चाहिँ कसरी स्थानीयले यो घरमा को छ, यो घरमा कतिजना बसेको छ भने माइनोटली हेर्ने कुरा साथीहरू बिस्तारै पङ्क्तिदै हुनुहुन्छ। अब हाम्रो विविध जो जो जे जे धर्म लिए भए पनि अब रिचुअल कुराहरू गर्नुपर्ने कुराहरूले सबैजना आफ्नो कुरामा रहनु भयो,
7: सबै परिवारै बेपत्ता भयो, सम्पर्क विहीन भएको या परिवार नै मृत्यु भएका घटनाहरू पनि धेरै हुँदाखेरि चाहिँ आफ्नै घरको अवस्था थाहा नहुने, छिमेकीको थाहा नहुने, यो धेरै अझै पनि प्रष्ट तस्विर आउन चाहिँ यो स्थानीयकै हकमा कति समय लाग्ला, किनकि जनप्रतिनिधिहरू पनि अब यो यसमा पीड़ामा पर्नु भएको छ, त्यहाँको संयन्त्रहरू टुटेको छ धेरै अझै पनि,
6: र सम्म 5 गाउँपालिका मात्रै 2 गाउँपालिकाको कार्य नै छैन, कति कर्मचारीहरू मिसिङ हुनुहुन्छ, सुरक्षाकर्मीको साथीहरू पनि धेरैजना मिसिङ हुनुहुन्छ, जति बचेछन् रेस्क्यु गर्ने र तथ्याङ्कहरू लिनेपट्टि लागिरहेको छ।
0: उनी थिए रसुवाका सांसद मोहन आचार्य प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा छोटो प्रसंग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपक कुमार शाह नियुक्त भएका छन्। अत्यावश्यक सामग्रीको अभाव बीच मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएपछि शाहलाई उक्त जिम्मेवारी दिइएको हो। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

कुल्ची हिड़ा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल एक थुप्रो माटो हो। गालाको बाटोको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरिसुकेको एक थोपा आँसुको टाटो हो, एक थोपा आँसुको टाटो।

0: सुनोस न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7 देखि 7:30 सम्म आदि खोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:00 देखि 10 बजेसम्म आधुनिक गीतहरू, 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

सनातन धर्म।

0: आज विक्रम सम्वत 2083 साल भदौ 26 गते शुक्रबार भाद्रक कृष्ण औंसी 11 सेप्टेम्बर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: चुरे उदिन्दा संकटमा मधेश, राहत तथा उद्धारमा समन्वयको अभाव, ग्यास अभावका कारण मन्त्रीकै पद गुम्यो, एआई मैत्री बन्दै स्थानीय सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको छोराछोरीले दिएको खर्च बसाएर बाढ़ी पीड़ितलाई सहयोग शीर्षकको शुभ समाचार।
0: नेपालमा भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियामा रहेका नेपाली अभिभावकहरूले उदाहरणीय सहयोग गरेका छन्। छोराछोरी भेट्न अस्ट्रेलियाको साउथ ब्रिस्टेन पालारा पुगेका नेपाली अभिभावकहरूले आफूलाई छोराछोरीले खर्चका लागि दिएको रकम संकलन गरी 1,03,052.73 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन्। हेथुङ पाल्लारा नेप्लिज प्यारेन्ट्स समूहका सचिव देवेन्द्र कार्कीका अनुसार समूहले मात्रै अस्ट्रेलियन डलर 500 र समूहमा आबद्ध अभिभावकहरूले थप रकम संकलन गरी उक्त सहयोग गरेका हुन्। कार्कीले भने छोराछोरीले हामीलाई खर्च गर्न दिएको रकम जम्मा गरेर राहत कोषमा जम्मा गरेका हौं। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका नेपाली अभिभावकहरू पछिल्लो समय संगठित हुँदै आएका छन्। उनीहरू नियमित भेटघाट गर्ने तथा नेपाली चाडपर्वहरू समेत सामूहिक रूपमा मनाउँदै आएका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चुरे उजिन्दा संकटमा मधेश, भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा खबर छ। तराई र पहाड़ी क्षेत्रको बीचमा पर्ने चुरे क्षेत्रको दोहन बढ़दै गएको छ। चुरे दोहनका कारण तराई मधेशमा पानी सतह मात्र घट्दै छैन, खेतीयोग्य जमीन बालुवा भरिँदै गएर मरूभूमिमा परिणत हुने चिन्ता समेत बढ़ेको छ। हिउँदमा हुने तीव्र उत्खनन र बर्खामा बाढ़ी पहिरोसँगै जोखिम पनि उत्तिकै बढ़ाएको छ। तराईको उर्वर भूमि सिंचित गर्न पानीको मूल स्रोत चुरेमै छ। हिमालय पर्वत श्रृंखलाको दक्षिणमा बगेर आएको सामग्री लेद बनेको सबैभन्दा कान्छो कमलो र कमजोर पर्वत श्रृंखला रहेको क्षेत्र मधेश प्रदेशको पर्सादेखि सप्तरीसम्म चुरे क्षेत्र फैलिएको छ। चुरे क्षेत्रमा रहेको खोला नालाको जथाभावी उत्खनन र वन फडानीका कारणले त्यसको दक्षिणी भागमा रहेको कृषियोग्य उर्वर भूमिमा बाढ़ीसँग बग्ने बालुवा थुप्रिने गरेको छ। उर्वर भूमिका बाढ़ीसँगै आउने बालुवा थुप्रिँदै गएपछि नदी किनारका अधिकांश भूभाग मरूभूमि जस्तै देखिन थालेका छन्। चुरेबाट वर्षभरि बग्ने अधिकांश खोला सुक्खा रहने र भूमिगत पानीको सतह घट्दै गएको विभिन्न अध्ययनले समेत देखाएको छ। चुरेमा पानीको सतह 2 मिटर घट्दा दक्षिणी भागमा 100 मिटरसम्म घट्ने गरेको छ। चुरेबाट बग्ने खोलाहरूमा वातावरणीय अध्ययन विपरीत गरिएको उत्खननले तराई क्षेत्रको पर्सादेखि सप्तरीसम्मको हजारौं बिघा खेतीयोग्य जग्गा बालुवाले पूर्ने गरेको बताइएको छ। चुरे क्षेत्रको विनाशले जैविक विविधताको ह्रास, वर्षा हुने चक्र असन्तुलित हुँदा अतिवृष्टि र खडेरीले खेती प्रभावित हुन थालेको छ। चुरेको वन क्षेत्रमा संसारकै दुर्लभ एकसिङे गैंडा लगायत अन्य वन्यजन्तुहरूको वासस्थान क्षयीकरण हुने क्रम समेत बढ़ेको छ। सप्तरीको सुन्दरी खोला र खाडो खोलाको उत्खननले पहिले वर्षभरि बग्ने खोलामा अहिले वर्षा भएपछि मात्रै बाढ़ीको पानी आउने गरेको यस क्षेत्रका स्थानीयले बताएका छन्। संरक्षणमा छैन सरकारको चासो शीर्षकमा यसैसँग खबर छ। तीन वर्ष अघि संघीय सरकारले ढुंगा गिटी बालुवा उत्खनन गरी निर्यात गर्ने नीति तथा कार्यक्रम बनायो। सरकारले आफ्नो नीति तथा कार्यक्रमको बुदा नम्बर 41 र 62 ढुंगा गिटी बालुवा उत्खनन गरी निकासी गर्ने प्रश्नसँग लेखेको थियो। सरकारले नदीजन्य ढुंगा गिटी बालुवा निर्यातलाई राजस्व संकलनको बलियो आधारका रूपमा अर्थ्याएको थियो। चुरे सम्बन्धी जानकारहरूका अनुसार त्यति बेलाको सरकार चुरे क्षेत्रबाट बग्ने नदीबाट ढुंगा गिटी बालुवा झिकेर भारतलाई बेच्न चाहन्थ्यो। उसलाई चुरे संरक्षणप्रति चासो थिएन। सरकारको उक्त कदमको चर्को विरोध भयो। चुरेका ढुंगा बालुवा भारतलाई बिक्री गर्ने गलत कदम चाल्न खोजिएको थियो। चुरे विज्ञ डाक्टर विनोद भट्ट भन्छन् नेपालबाट यी पदार्थ उत्खनन हुने भनेको चुरेबाट मात्रै हो। राजस्व लोभमा सरकारले चुरे दोहनलाई छूट दियो भने तराई मधेश जोगिन्न। उनले भनेका छन् राजस्वको लोभमा चुरे क्षेत्र उधिन्ने नीति लिए चुरे सहित मधेश उजाडिनेछ। तसर्थ पानी सञ्चय गर्ने चुरे क्षेत्र संरक्षणमा लाग्नु बुद्धिमानी हुने विज्ञको मत छ। चुरे उधिन्दा संकटमा मधेश भूमिगत पानीको सतह घट्दै उर्वर भूमि बगरमा परिणत हुँदै शीर्षकमा आजको नागरिक राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
0: भोटेकोशी बाढ़ी पुनर्निर्माणमा 7 खर्ब 23 अर्ब लाग्ने अनुमान शीर्षकमा गोर्खापत्र खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ी पछिको पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा बढ़ी स्रोत आवश्यक पर्ने सरकारले अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार दुई चरणको पुनर्निर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने देखिएको हो। यो रकम चालू आर्थिक वर्ष 2083-84 कुल बजेटको तुलनामा 34% हुन आउँछ। पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा आपतकालीन पुनर्निर्माणका लागि 8 अर्ब 73 करोड़ 50 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै दीर्घकालीन पुनर्निर्माणका लागि 7 खर्ब 14 अर्ब 58 करोड़ 2 लाख रूपियाँ खर्च हुने सरकारको अनुमान छ। प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पूर्वाधार क्षेत्र रहेको छ। जलवायु न्यायप्रति को सकारात्मक उपशीर्षकमा यससँगै खबर छ। जलवायु परिवर्तनको उच्च मार खेती रहेको नेपाललाई जलवायु न्याय दिलाउने आश्वासन सहित क्षति तथा नोक्सानी सम्बोधनका लागि कोष फण्ड फर रेस्पोन्स टू लस एण्ड ड्यामेजले नेपाललाई जवाब पठाएको छ। नेपालले मागेको जलवायु न्यायप्रति कोष निकै सकारात्मक रहेको जवाफमा प्रस्ट्याइएको छ। कोषका सह अध्यक्षद्वय क्यामिला मिनर्वा रोडिगेज तावारेज र जर्ज बोस्टिङले कोषको कार्यालय अमेरिकाको वाशिङटन डीसीबाट जवाफ लेखेका हुन्। नेपालको जलवायु न्याय मागको जवाफी पत्र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सम्बोधन गर्दै कोषले पठाएको छ। कोषबाट आएको सकारात्मक जवाफ नेपालका लागि निकै महत्वपूर्ण रहेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिनुभयो।
2: उद्धार तथा राहतमा समन्वय अभाव शीर्षकमा खबर छ। विपक्षी दलहरूले सरकारले बाढ़ी पीड़ितको खोजी उद्धार र राहत वितरणमा अन्य पक्षसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विपक्षी दलहरूको बिहिबार सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बाढ़ी पीड़ितका पक्षमा भएको कामको अनुगमनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा सहमति बनेको छ। विशेष गरी राहत वितरणमा अपेक्षित समन्वय नहुँदा केही कमजोरी भएको र वास्तविक पीड़ितले समयमा राहत पाउन नसकेको विषय बैठकमा उठेको कांग्रेसका संसदीय दलका प्रमुख सचेतक वासुना थापाले बताइन्। सरकारले खोज राहत उद्धारको काम त गरिरहेकै छ, तर पनि सरकारले अन्य सबैसँग समन्वय र सहकार्य गरी अझै प्रभावकारी काम गर्न सक्थ्यो। उनले भनेकी छन् राहत वितरणमा शुरूआती दिनमा केही कमजोरी भयो, वास्तविक पीड़ितले राहत पाउन नसकेको अवस्था देखियो उनले भनिन् अब राहत वितरणलाई प्रभावकारी बनाउँदै बालीबाट विस्थापितको पुनर्स्थापनामा सरकार केन्द्रित हुनुपर्ने विपक्षी दलहरूले जोड़ दिएका छन्। विपक्षी दलले बाढ़ीले ठूलो मानवीय र भौतिक क्षति गरेको अवस्थामा प्रभावकारी राहत वितरणसँगै प्रभावितको दीर्घकालीन र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाएका छन्। बैठकमा विपद सामना गर्न विशेष संसदीय समिति गठन प्रक्रिया कसरी अघि बढ़ाउने भन्ने विषयमा पनि छलफल भएको र यसका लागि सदनको ध्यानकर्षण गराउने सहमति समेत जुटेको छ। सत्तारूढ़ दलका नेताहरूले पनि विशेष संसदीय समिति गठनको विषय उठाइरहेका बेला विपक्षी दलहरूले त्यसमा सहमति जनाउँदै प्रक्रियाबारे समेत छलफल गरेका हुन्।
0: जोडियो रसुवाको लाइफलाइन। गोर्खापत्र खबर लेख्छ, भोटेकोसीको हिमबाढ़ीले सड़कसँगै पुलहरू बगाएपछि टुटेको रसुवाको सड़क सम्पर्क पुनः जोड़िएको छ। बाढ़ीले तहस नहस बनाएको सड़क सञ्जालमा तादी खोलाले थपेको अवरोध हटाउँदै नेपाली सेनाले 72 घण्टाको रनिङ टाइममा बेलीब्रिज निर्माण गरेर रसुवाको लाइफ लाइन पुनः सञ्चालनमा ल्याएको हो। तादी खोलामाथि पुल बनेपछि गल्छीदेखि देवीघाट त्रिशुली हुँदै मैलुङ स्याप्रोबेसी र रसुवागढ़ीसम्मको सड़क सम्पर्क पुनर्स्थापित भएको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको भीषण हिमबाढ़ीले रसुवातर्फ जाने सड़क र पुलमा क्षति पुर्याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो। सड़क सम्पर्क टुट्दा स्थानीयवासीको आवागमन नै ठप्प भएको थियो। तादी खोलामाथि पुल निर्माण भएपछि रसुवाको आवागमन र राहत तथा पुनर्निर्माणको कामलाई ठूलो राहत पुगेको छ। नुवाकोटको त्रिशुली स्थित नेपाली सेनाको नम्बर 14 वाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सड़क विभाग तथा स्थानीय तहसँगको समन्वयमा तादी खोलामा 57.9 मिटर लामो र 5.5 मिटर चौड़ा एक्रो ब्रिज निर्माण गरेको हो। कुल 60 टन भारवहन क्षमता रहेको पुल बिहिबारदेखि सवारी साधनका लागि सञ्चालनमा आएको छ।
2: खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहिबार पदबाट राजीनामा दिएकी छन्। संसदको उद्योग समितिको बुधबार बैठकमा उनले उद्योगीलाई पाता कसेर भए पनि ग्यास आपूर्तिको सहज व्यवस्था मिलाउने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति ग्यास उद्योगी रुष्ट भएका थिए। उनले कर्मचारीको असहयोगका कारण पनि लामो समयदेखि ग्यास आपूर्तिको व्यवस्था मिलाउन नसकिएको पनि बताएकी थिइन्। मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने र लाइसेन्स खारेज गर्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि उद्योगी रिसाएका थिए। विवादास्पद अभिव्यक्ति दिएको 24 घण्टा नबित्दै उनले उद्योग मन्त्रीको पद नै छाड्नु पर्यो। यस्तो अभिव्यक्ति आउनु अघि पनि उनलाई मन्त्रीबाट हटाउने सरकारको तयारी भइरहेको भन्दै हल्ला चलेको थियो। उनको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा समेत विभिन्न टीका टिप्पणी हुन थालेपछि चौतर्फी दबावमा परेका प्रधानमन्त्री वीरेन्द्र शाहले यादवको राजीनामा सहजै स्वीकार गरी उनको ठाउँमा दीपक कुमार शाहलाई नियुक्त गरेका छन्। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष दिवान चन्दले यादवको यस्तो विवादास्पद एवं अमर्यादित अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा जानकारी गराएका थिए। ग्यास उद्योगीले मन्त्री यादवले अभिव्यक्ति नसच्याए कड़ा कदम चाल्ने चेतावनी समेत दिएका थिए। पछिल्लो समय बजारमा ग्यास अभाव बढ़ेपछि आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा सरकारवालाहरूबीच छलफल चलिरहँदा यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्छ, लाइसेन्स खारेज गर्नुपर्छ भनेकी थिइन्। यादवले हाल देशभर सञ्चालनमा रहेका 58 ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र 2 उद्योग मात्र पर्याप्त हुने धारणा समेत राखेकी थिइन्। उनको यही अभिव्यक्तिप्रति ग्यास उद्योगीले आपत्ति जनाउँदै प्रधानमन्त्री समक्ष समेत ध्यानकर्षण गराएका थिए। त्यसपछि सरकार र उद्योगी बीचको विवाद थप चर्किएको थियो। काठमाडौँ उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। अहिले उपभोक्ताहरू घण्टौं लाइनमा बस्दा समेत ग्यास नपाउने अवस्था रहेको छ। कतिपयले तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपरेको गुनासो समेत गरेका छन्। संकटको बेला सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उल्टे मन्त्रीबाट यस्तो धम्कीपूर्ण भाषण प्रयोग हुनुले आफूहरूलाई अत्यन्तै निराश र हतोत्साहित बनाएको व्यवसायीहरूको आक्रोश रहेको थियो। ग्यास संकटले मन्त्री गौरीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: अस्पताललाई तिर्न 1200 रूपियाँ नपुग्दा सड़क पेटीमै सुत्केरी शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा रगत परीक्षणका लागि पैसा नपुगेपछि राजविराज 14 पर्सा हिकी 30 वर्षीय बबिता कुमारी पासवानले सड़क पेटीमै शिशु जन्माएकी छन्। आफूसँग भएको 2000 रूपियाँले रगत परीक्षणको खर्च नपुगेपछि बाहिर निस्किएका बेला बुधबार बिहान अस्पताल छेउ सड़क पेटीमा बबिता सुत्केरी भएकी हुन्। सुत्केरी बेथा लागेपछि बबिता मंगलबार राति श्रीमान हरिराम पासवान र छिमेकी महिलासँग गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालले उनलाई गाइनो वार्डमा लगेको थियो। त्यहाँ जाँच गरेपछि रगत परीक्षणका लागि बिलिङ गर्न हरिरामलाई पूर्जा थमाइयो। रगत परीक्षणका लागि कति खर्च लाग्छ भनेर सोद्धा 3200 रूपियाँसम्म लाग्न सक्ने जवाफ पाएपछि उनी